0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास कीर्तिपुर।

0: मन्त्रालयले सबै आयोजना प्रमुख संघको समन्वयमा सम्पन्न गर्ने समयसीमा पुनरावलोकन गरेको हो। आउँदो पाँच वर्षभित्र सम्पन्न हुने आयोजनामा भेरी बबई डाइभर्सन बहुउद्देश्य, बबई सिंचाई, सिक्टा सिंचाई, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य र रानी जमरा कुलरिया सिंचाई आयोजना रहेका छन्। संशोधित कार्ययोजना अनुसार भेरी बबई, बबई र सिक्टा सिंचाई आयोजना आउँदो तीन सुक्खा मौसमभित्र सम्पन्न गरिनेछ। तीन सुक्खा मौसम भन्नाले आर्थिक वर्ष 84-85 सम्पन्न हुनु अघि नै आयोजना पूरा हुने मन्त्रालयका योजना महाशाखा प्रमुख तथा सहसचिव मोहन कुमार साक्यले जानकारी दिनुभयो। यसको अर्थ यी तीन आयोजना चालू समेत गरेर तीन आर्थिक वर्षभित्र सम्पन्न हुनेछन्। आयोजनालाई कार्ययोजना अनुसार सम्पन्न गर्नको लागि काम गर्ने सिफ्ट वृद्धि गर्ने योजना छ। साथै खरिद प्रक्रियालाई समयमा सम्पन्न गर्ने र कुनै समस्या आउन साथ समाधान गरिनेछ। गौरवको महाकाली सिंचाई आयोजना भने आर्थिक वर्ष 2091-92 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गौरवका पाँच सिंचाई आयोजनाको यो खबर कारोबार दैनिकले छापेको छ। यसैबीच सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। चार दशक बढ़ी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलडुटाबाट प्रतिनिधि सभा सदस्य डाक्टर तारा जोशीले बताउनुभयो। भारतीय कम्पनीले अहिले पनि अध्ययन मात्र गरिरहेकोले बताएकोले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाइ छ। शुरूमै बनेको भए आयोजनाको लागत कम हुने थियो, तर लम्बिँदै जाँदा लागत पनि बढ़दै गएको उहाँ बताउनुहुन्छ। पछिल्लो पटक 2079 भदौ 5 गते पश्चिम सेती परियोजनाको सर्वेक्षणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेड इण्डियालाई अनुमति पत्र दिएको थियो। सुदूरपश्चिमको समृद्धि मात्र नभई देशकै गौरवको आयोजना रहेको पश्चिम सेती परियोजना चार दशकसम्म निर्माण नहुनुमा भू राजनीतिक चासो पनि कारण रहेको छ। भू राजनीतिक चासोको दबावले पनि परियोजना पटक पटक सम्झौता भएर पनि निर्माण चरणमा प्रवेश गर्न नसकेको पश्चिम सेती जलविद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकको खबर नागरिक दैनिकले छापेको छ। यसैबीच आजको नयाँ पत्रिका दैनिकले पोखरा र गौतम बुद्ध विमानस्थलको खबर छापेको छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरूले नै कमाएर ऋण तिर्ने, तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाटै तिरिरहेको छ। जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन, सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको छ। 81-82 मात्रै सरकारसँग 1 अर्ब 60 करोड़ ऋण लिएको प्राधिकरणले त्यसै वर्षसम्म सरकारसँग लिएको कुल ऋण 36 अर्ब 41 करोड़ 70 लाख रूपियाँ पुगेको छ। सरकारले बाह्य खाता अर्थात अन्तर्राष्ट्रिय ऋण तथा अनुदानबाट 35 अर्ब 48 करोड़ 10 लाख र आन्तरिक खाताबाट 93 करोड़ 60 लाख ऋण दिएको हो। 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानै नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: तरकारी तथा खाद्यान्नको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन अनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र उतार चढ़ाव देखिएको हो। प्रतिवेदन अनुसार विशेष गरी तरकारी तथा केही खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले उपभोक्ताको भान्साको खर्च बढ़ाएको छ। असारमा सबैभन्दा बढ़ी गोलबेड़ा र खुर्सानी को मूल्य बढ़ेको पाइएको छ। प्रतिवेदन अनुसार वैशाखको तुलनामा असारमा सोना मनसुली, स्टीम जीरा मसिनो र बासमती लगायत चामलको मूल्यमा सामान्यदेखि मध्यम वृद्धि भएको छ। कच्चा पदार्थको मूल्य वृद्धि र इन्धनको मूल्य उच्च रहँदा ढुवानी लागत बढ़ेकाले चामल र दालको औसत मूल्य उकालो लागेको विभागको विश्लेषण छ। विभागले मूल्य वृद्धिका पछाडि माग र आपूर्तिसँगै प्राविधिक तथा बाह्य कारण समेत रहेको औल्याएको छ। वैशाखदेखि असारसम्म पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दुमै स्थिर रहँदा ढुवानी तथा यातायात लागत बढ़ेको विभागको विश्लेषण छ। रूस युक्रेन युद्ध तथा मध्य पूर्वको तनावका कारण विश्वव्यापी आपूर्ति श्रृंखलामा परेको अवरोध र भारतमा खाद्यान्न तथा तरकारीको मूल्य वृद्धिले समेत नेपालको बजारलाई प्रत्यक्ष प्रभावित पारेको विभागले जनाएको छ। तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि शीर्षकको खबर कारोबारमा छ।
0: 84-84 को पहिलो महिना साउनमा उत्साहजनक वैदेशिक लगानी

0: प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनमा विभिन्न 191 वटा परियोजनाका लागि कुल 3,77,28,00,000 रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो। प्रतिबद्धता आएको कुल परियोजना मध्ये अधिकांश साना उद्योग छन्। विभागका अनुसार 188 वटा साना, 2 वटा मध्यम र 1 वटा ठूलो उद्योगका लागि विदेशी लगानी स्वीकृत भएको छ। प्रस्तावित परियोजनाबाट 1,773 जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि अर्थात आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ। साउनमा सूचना प्रविधिमूलक 128 वटा परियोजनाका लागि 56,58,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। परियोजनाको संख्याको आधारमा आईटी क्षेत्र अग्र स्थानमा रहे पनि लगानी रकमको आधारमा भने पर्यटन क्षेत्र अगाडि छ। पर्यटनमूलक 33 वटा परियोजनाका लागि 1,63,78,00,000 रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यसरी चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,441 रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,000 नागेको हो। चालू आर्थिक वर्षको साउनको यो संख्या गत वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विदेश जानेको समग्र संख्या बढ़दा विदेशबाट आउने रेमिट्यान्स 22 खर्ब भन्दा बढ़ी पुगेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। काया कैरनमा सर्पदंशबाट हुने घटना र जोगिने उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 494-555।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको पानी लाग्छ।
8: थोरै बचत धेरै कायदा, बिमा काट्छन् फाइदै फाइदा।
2: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान। एनबीएल अटो लोन,
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय गौरवका पाँच सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार, पश्चिम सेती 4 दशकदेखि अध्ययनमै सीमित, ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन, तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि, साउनमा 3 खर्ब 77 करोड़ वैदेशिक लगानी प्रतिबद्धता, अघिल्लो महिना विदेशिनीको संख्या 70,000 भन्दा धेरै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, नेपालमा मानिसको ज्यान लिने विपदका घटना मध्ये सबैभन्दा धेरै सर्पदंशका हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाख 1 गते यता देशभर भएका विपदका घटनामा 241 जनाको ज्यान गएकोमा ती मध्ये 66 जनाको सर्पले टोकेर ज्यान गएको हो। यसै गरी नेपालमा बाघ, चितुवा, हात्ती लगायतका वन्य जन्तुको आक्रमणबाट मानिसको ज्यान गएको चर्चा धेरै हुन्छ, तर सबै किसिमका जनावरको आक्रमणबाट ज्यान गुमाउनेको संख्या भन्दा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या झण्डै 4 गुणा धेरै छ। अझ भयावह अवस्था, सर्प टोकाईबाट ज्यान गएका घटनाको तथ्याङ्क अस्पताल भएका मृत्युको मात्रै हो। पछिल्लो एक अध्ययन अनुसार नेपालमा वार्षिक झण्डै 40,000 जना मानिसलाई सर्पले टोक्छ र उनीहरू मध्ये झण्डै 3,000 जनाले ज्यान गुमाउँछन्। ज्यानै जाने घटना हुने भएकाले सर्प मानव द्वन्द पनि बढ़िरहेको छ, तर मानिस सचेत हुने हो भने सर्पदंशका घटना कम गर्न सकिने र समयमा उपचार पाएमा ज्यान जोगिने विज्ञहरू बताउँछन्। थप जानकारी साथी भुजेन्द्र बस्नेतबाट।
10: सर्पले टोकेका र ज्यान गुमाएका घटना हरेक गर्मीयाममा दिनहुँ जसो सुनिन्छ। सर्पले टोकेपछि शरीरमा विष प्रवेश गर्ने र त्यसले ज्यानै जाने गरेको कारण मानिस सर्पसँग धेरै डराउँछन्। तर सर्पले मानिसलाई खोजेर आक्रमण नगर्ने सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा बताउनुहुन्छ।
11: सर्प देख्नुभयो भने 2-4 पाइला मात्र पछाडि हट्ने हो भने लहटी लहटी टोक्न चाहिँ आउँदैन, न मान्छेको मासु खाने हो न रगत खाने हो, यसले त मात्र आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो। त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा।
10: सर्पले मानिसलाई खोजेर आक्रमण गर्दैन, मानिस सर्पको आहार नभएकोले उबाट बस्न सजिलो हुने बताइरहँदा पनि वर्षेनी झण्डै 40,000लाई टोक्ने र 3,000को ज्यान जाने घटना कसरी हुन्छ त?
11: घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ, अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर सर्प लुकेको झाडीमा हात हालिन्छ, रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा, त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्। सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन।
10: सर्पले टोकेपछि उपचारमा लैजानु अघि घाउ सफा गर्ने, बाँध्ने, जडीबुटी लगाउने, अझ कतिपयमा त घाउ चुस्ने वा काटेर रगत बगाउनेसम्म गरेको देखिन्छ। यदि सर्पले टोक्यो भने अस्पताल लैजानु अघि के गर्ने र के नगर्ने त? सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटा।
11: बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले, तर कमसे कम पनि हाम्रो त्यो कान्छी औंला छिरोस्, त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ। प्राथमिक उपचारको काम नै त्यही हो, हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु, टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो टोकेको भागलाई नहल्लाइकन परिवारको मदतले सिधै जाँदा पनि हुन्छ।
10: सर्पले टोकेमा त्यस विरूद्धको खोप अनिवार्य भनिन्छ, तर गाउँघरमा धामी झाँक्री लगाएको र त्यसबाट निको भएका दावीहरू पनि आइरहन्छन्। त्यो कसरी सम्भव हुन्छ त?
11: करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा। ती मध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरूले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ। अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ। यो एउटा कुरा। अब दोस्रो कुरा, कहिले काहीँ टोक्न त टोक्यो, विषालु नै हो, तर विष चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन। त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो। जब शरीरभित्र विष गर्छ भने कुनै पनि चिजले काम गर्दैन, एन्टिभेनम नै लगाउनु पर्छ।
10: सर्पले टोकेमा शरीरमा विष जान्छ, उपचार नपाए मानिसको ज्यान जान्छ। वैज्ञानिक रूपमा पुष्टि भएका अरू उपचार विधि छैनन्। त्यसो भए सर्पको टोकाईबाट बस्न के गर्ने? सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा।
11: साफ सफाईमा ध्यान दिने, अर्को भनेको अब सावधानीका उपाय, आफू व्यक्ति नै केयरफुल हुनु पर्यो। जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर, कहिले काहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो। खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो, होइन? मिलेसम्म ग्लोभ्स लगाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, बाहिर जाँदाखेरि रातिमा टोयलेट बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो। भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन। फेरि
10: सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसअघि साउनमा वैदेशिक लगानी प्रतिबद्धता बारेको खबरमा 3,77,00,00,00 रूपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
13: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
13: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
13: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश
1: हो, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सिराहामा साउन 14 भएको तनावका क्रममा ज्यान गुमाएका 15 गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज साई नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै यादवलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा दुई समुदाय बीचको झडप मधेशभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले समेत यो विषयमा चासो देखाउनु भएको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाही सिफारिश शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ। स्टेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोशलमा नक्सा पोस्ट गर्नुभएको हो। स्टेट अफ हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध शुरू भएपछि स्टेट अफ हर्मुजमा पानी जहाजको आवागमन रोकेको छ।
5: अब खेल खबर। अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारका युवा खेलाड़ी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ। डर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको 15 अफगानिस्तानको टोलीमा 6 नयाँ खेलाड़ी रहँदा 5 खेलाड़ीसँग 10 कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ। अफगानिस्तानले नियमित कप्तान राशिद खान, रहमानुल्लाह गुरबाज, अजमतुल्लाह उमर जाई जस्ता खेलाड़ीलाई भने बाहिर राखेको छ। टोलीमा नजीबुल्लाह जादरन र करीम जनत जस्ता अनुभवी खेलाड़ी पनि छन्। टोलीमा अफगानिस्तानका महान अलराउण्डर मोहम्मद नबीका छोरा हसन इशाखेल सहित मोहम्मद अक्रम, खालिद तानीवाल, असमत अलाम र फैसल सिनोजादा ले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। एसियन गेम्स जापानको आइची नागोयामा सेप्टेम्बर 24 अक्टोबर 3 हुँदैछ। समूह एमा अफगानिस्तान सहित नेपाल र जापान छन्।
4: अब केही खबर संक्षेपमा। गैराती, गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको झापामा सबैभन्दा धेरै 159 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कास्की, स्याङ्जामा पनि ठूलो पानी परेको छ। लमजुङ र गोर्खामा पनि पानी पर्यो। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे र काठमाडौँमा पनि पानी परेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली सहित सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: रेड क्रस सोसाइटीको भक्तपुरको गोदाम भवनका लागि जग्गा खरिद गर्दा ठगी गरेको आरोपमा नेपाल प्रहरीले पूर्व अध्यक्ष संजीव थापा सहित पाँच जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो। दिन घरकेको वा फर्केको झट्ट थाहा हुँदैन।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रिय गौरवका पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार। पश्चिम सेती चार दशकदेखि अध्ययनमै सीमित। ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन।
4: तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि। साउनमा 3,77,00,00,000 वैदेशिक लगानी प्रतिबद्धता। अघिल्लो महिना विदेशिनीको संख्या 70,000 भन्दा धेरै।
5: नेपालमा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या उच्च। सर्पले टोकेमा घरेलु उपचारमा नलागी अस्पताल जान र टोक्ने नदिने उपाय अपनाउन सुझाव।
4: ट्रम्पद्वारा स्ट्रेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक। रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत।
5: र युवा खेलाड़ीलाई समेट्दै नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा।
4: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन हालै बैतडी पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको विषयसँग सम्बन्धित छ। यहाँ आकाशमा हेलिकप्टर देखिन्छ अनि तल भुइँबाट हेलिकप्टर हेर्दै गरेका नागरिक भन्दैछन्, हामीलाई पखाला लाग्दा बटटट आवाज आउँथ्यो, मन्त्रीजीलाई रुघा। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जानु।
2: लाखै सल्लाह दिएर के पाक त बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 शनिबार, 2083 साल साउन 23 शनिबार र 2083 साल भाद्र 6 शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97656460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
6: एक थुपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
5: मिति 2083 साल भाद्र 7 आइतबार। कान्तिपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
5: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
6: रक्तदान जीवन।

0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
1: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला।
2: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
0: टप टप त्यहीँबाट हुन्छ त।
2: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98491981 र 98697683333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045441।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, चडिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
4: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
4: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र, सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर, सङ्खुवा सभा।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 9957208, 9421-25969, 9420-52496, 9421-93686 र 9420-76778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका छ, सङ्खुवा सभा।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीबाट जानु
6: लाखेगर के पाक्न बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।
9: साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: तुरत राई तुम्छ पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिङ नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत
0: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
1: रवि पहाडी भगवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया
0: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
1: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामा फोक संखुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: र सुनिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खरान

गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुविधा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइले यानिकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। यो विषयमा चाहिँ हामी तपाईँको विशेष शुभकामना सन्देशहरूलाई सङ्गल्नेछौँ र यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर होइन सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी म यो व्यवसायमा हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको व्यवसाय छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्था भए तापनि हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला, होइन सम्भव भए कल पनि गर्नुहोला भन्न चाहन्छु। यो 1 घण्टाको समय अवधिभर हामी 7 बजेदेखि 8 बजेसम्म होइन 1 घण्टाको समय अवधिभर हामी तपाईँहरूसँगै कुराकानी गर्नेछौँ। यो व्यवसायमा तपाईँको आफ्ना विशेष शुभकामना सन्देशहरूले पनि व्यवसायमा सङ्गल्नेछौँ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668683 को लाइन खुल्ला छ। र आज पनि हामी बुधबारे व्यवसायमा छौँ। यो व्यवसायमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर रहनुभएको साथीहरूसँग त्यसै गरी देशभन्दा भनौँ देशभित्र रहेका साथीहरूसँग हामी यो व्यवसायमा कुराकानी गर्नेछौँ। जहाँ चाहिँ नेपाली साथीहरूले चाहिँ हामीलाई वाट्सएप कलमा जोडिन सक्नुहुनेछ, अलिक त्यो पनि अलिक तपाईँले ख्याल गर्नुपर्नेछ। जहाँ चाहिँ तपाईँ फ्रिक्वेन्सीबाट सुनिराख्नु भएको छ त्यो ठाउँबाट चाहिँ हामीलाई तपाईँले नम्बरमै फोन गर्नुहोला। र जहाँ चाहिँ तपाईँ फेसबुक लाइभ मार्फत तपाईँले सुनिराख्नु भएको छ त्यहाँबाट चाहिँ तपाईँले आज वाट्सएप नम्बर मार्फत सहभागिता जनाउनुहोला। वाट्सएप नम्बर पनि तपाईँहरूको लागि भनेर छुट्याइसकेको छु, यही नम्बर रहेको छ 9840668683 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू छन् भने तपाईँले फेसबुकको अडियो लाइभको म्यासेज भनौँ यो म्यासेज बक्सबाट पनि तपाईँले लेखेर पठाउनुहोला, हामी तपाईँहरूको ती कमेन्टहरूलाई पनि म छोटोमा वाचन गर्ने नै छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश

देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनु पर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी वैवाहिक जीवनमा बाधिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि शुभकामना। र जो जति साथी आफ्नो आफ्नो क्षेत्रमा रहेर यति बेला काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र म पनि तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, स्टुडियोको मोबाइल नम्बर खुल्ला छ 9840668623 को लाइन खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र म पनि अब भने कार्यक्रमको शुरूआतमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु, गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रम शुभ सन्देशको पसलमा राखिएको एकदमै सुमधुर गीतपछि पुनः स्वागत छ। मैले कार्यक्रमको शुरूआतमा भनौँ आरम्भमा एकदमै मिठो देशभक्ति राखिएको थिएँ। गीतपछि पुनः स्वागत छ र अब भने चाहिँ फटाफट आउनुहोला। 9840668623 को लाइन खुल्ला छ र अब भन्दै यति भन्दै भन्दै म अब भने ढिला गर्दिनँ, फुल लाइनतर्फै लाग्छु। आजको लागि फर्स्ट लकी कलर साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कार्यक्रममा स्वागत छ हजुरलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म पनि दुई चार दिनको अन्तराल पछि नै होइन, तपाईँ पनि दुई चार दिनको अन्तराल पछि आउँदै हुनुहुन्छ। कता हामी त सल्लाह त गरेको थिएनौँ त, कसरी त्यस्तो भयो?
1: सल्लाह त गरेको थिएन, तर म चाहिँ आज भोलि प्रोग्राम सुन्न नै अलिक ढिला ढिला नै हुन्थे, अनि त्यही भएकोले ढिलो भएकोले गर्दा नै सोचिरहेको थिएँ।
0: हजुर, भनेपछि एकदमै अब कामतिर व्यस्त हुनुहुन्छ होला होइन? हजुर हजुर, ल एकदमै खुसी भयो। जे होस् म पनि दुई चार दिनको अन्तराल पछि नै आज आउँदैछु होइन, अब कहिले काहीँ यस्तै हो, व्यस्तताको कारणले गर्दा कहिले काहीँ उपस्थित हुन सकिँदैन। अनि के छ खबर खबर सुनाउनुहोस् न तपाईँको।
1: मेरो खबर एकदम ठिक छ, झाँटी बसेर
0: हजुर भनेपछि अलिकति अस्वस्थ्य हुनुहुन्छ है तपाईँ पनि? ओहो ल, एकदम आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। हजुरलाई गेट वेलसन भन्न चाहे है त। हजुर हस्, थ्याङ्क यू। अनि आउनुभयो कार्यक्रममा कमलाजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
1: अनि हिजोको दिनमा रहेर जन्मदिन मनाउने भाइ समीरसँग जन्मदिन जान्छु। मिसिनी कमलाई घरको बर्थडे सायद आज भोज्छु, अनि पर्सिको दिनमा जन्मदिन मनाउने सार्जनिक दिनको कला दुई हुनुहुन्छ, अनि पर्सिको जन्मदिन मनाउँछ राज्य तिनैजनालाई प्रोग्राम चाहिँ हामी गर्दै बसिरहेको छु। एकदमै मेरो उहाँलाई अनि यो टाइममा जुन चाहिँ कामलाई माया गरिदिनु भएको छ सबै।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट, म उहाँसँग छुट्टेँ। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यसै गरी यति बेला वाट्सएप नम्बरमा एकजना साथी आउनु भएको छ, म उहाँलाई पनि अन्यार गर्छु। हेलो नमस्ते। हजुर नमस्ते शिवारो, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नेपाल घर पास्तर फिदिम हाल कुवेतबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ। के छ नि हाम्रो जुनिताजीको खबर खबर यति बेला यो समयमा, के गर्दै हुनुहुन्छ? हजुर, मेरो पनि समग्रमा खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। भनेपछि यति बेला अब ड्युटी सकेर पनि आराम गर्ने त तर्खरमा हुनुहुन्छ है? हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई पाँचतर फिल्म गर्वै हाल यति बेला कुवेतबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्नु भयो? हजुर भोजपुरबाट बोल्दै हुनुहुन्छ कल्पना राई। हजुरलाई कार्यक्रममा स्वागत छ है त कल्पनाजी। कार्यक्रममा स्वागत गरे है त हजुरलाई। हजुर हजुर ल हुन्छ। अनि के छ सुनाउनुहोस् तपाईँको खबर खबर यस समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि यति बेला घाम पनि लागेको छैन, पानी पनि परेको छैन है? हजुर शीतल मौसम छ एकदम। ल मौसम शीतल भएकै राम्रो नि त होइन, घाम लाग्दा पनि गर्मी हुने, पानी पर्दा पनि जाडो हुने, घाम पनि नलागोस् पानी पनि नपरोस् हल्का धुम्मा होस् होइन? हजुर हजुर ल हुन्छ। अनि आउनु भएको छ कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट, उहाँसँग म छुट्यो। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ व्यवसायबाट। यति बेला फोन लाइनमा भन्दा पनि व्हाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ। हेलो नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ढकाल धर्मराज दुबईबाट बोल्दै हुनुहुन्छ। हजुरलाई कार्यक्रममा स्वागत छ है त धर्मराजजी। हजुर ल हुन्छ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् यो समयमा, कता ड्युटीतिरै हुनुहुन्छ कि? हजुर ल एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। हजुरलाई पनि एकदम शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहे है त मैले। हजुर ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
2: शुभकामना सन्देश राख्नुहुँदा विशेष गरी रेडियोहरू कार्यक्रम शुभ सन्देश सुनेर बस्नु लगायत तपाईँलाई शुभ दिनको कामना र विशेष गरी आज भनौँ 3 गते जन्मदिन मनाउनुहुने आफ्नै जुनको मिडिया प्रेमी बहिनी छ मन्जु गौतम पोखरेल बहिनीलाई जन्मदिनको शुभकामना। अनि मोरङ कछियामा हुनुहुन्छ हाम्रो पुरानो मिडिया प्रेमी साथी राज दाहाल सुबोध, उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। अनि मोरङ इटारातिर अग्नि पुरानो मिडिया प्रेमी साथी हुनुहुन्छ हाम्रो काले कृष्ण घिमिरे, उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहे। अन्य क्षेत्रको केही शुभकामना राख्नुहुँदा आशिष प्रेम अनि सुनि लिम्बू बहिनी हिमालय पञ्चाले बहिनी सुनिता गुरुङ अनि अश्विस प्रधान स्वनिम शेर्पा अनि हुनुहुन्छ हाम्रो बिरसा राई सबदिन सरस्वत पुखरे अनि इमा शेर्पा भाइ प्रवीण मगर एक्सन विराज राई लगायत सबै साथीहरूलाई शुभ दिन भन्दै बिदा छु।
0: हजुर नमस्ते, टेक योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला ढकाल धर्मराज बिरतामोड झापा गर्वै दुबईबाट हुनुहुन्थ्यो। म उहाँसँग छुट्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर दर्शन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर स्काई नवीन इलामबाट। हजुरलाई कार्यक्रममा स्वागत छ है त। भनेपछि एकदम राम्रो छ है? हजुर ल के छ तपाईँको खबर खबर सुनाउनुहोस् न त। ठिकै छ, राम्रै छ, सधैँ यस्तै राम्रो सुनिराख्नु पाऊ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि?
3: शुभकामना भन्दा बर्थडे परे चाहिँ इलाम चनौतातिर जाउँ, कमल शर्मा इलाम गोलाखरका गोलबस्तीतिर जाउँ, केशव खनाल है अनि सागर खरेल छ विराटनगरको साथीहरूले काठमाडौँमा, झापाको झापातिर जाउँ, हाम्रो खगेन्द्र ढकालको पोस्ट हेर्दै थिए पण्डित हुनुहुन्छ है विवेक गुरागाई अनि राज दाहाल सुबोध छ गस्यामा, सत्र जन्मैको धेरै धेरै शुभकामना दिन चाहन्छु। प्रवीण गिरी भान्जा छ दुबईमा है, भोलि भान्जाको बर्थडे छ, भान्जालाई एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु। भर्खर फोन गर्ने हाम्रो ढकाल धर्मराजलाई गेट सुन भन्न चाहन्छु। दुध तामाङ चैलामको चितापानीतिर, प्रकाश सुशी काठमाडौँमा, बाबु श्रेष्ठ छ बाटोजुङतिर, बुटी आचार्य र महेन्द्र सुन्दर कार्की प्रयासको पाँचतिर, अनि अन्तिममा भन्नुपर्दाखेरि
0: हजुर नमस्ते, टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला स्काई नवीन इलामबाट हुनुहुन्थ्यो। म उहाँसँग छुट्टै, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर रा छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम फेरि एकपटक, तपाईँको आवाज बुझ्न गाह्रो गाह्रो भइरहेछ। हजुर, पाँच खपनबाट मन्दिरा तामाङ बोल्दै हुनुहुन्छ है? हजुर ल, हुन्छ। हाम्रो मन्दिराजीलाई कार्यक्रममा स्वागत छ है त। हजुर ल, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ? यो समयमा के गरिदिनुहुन्छ हाम्रो मन्दिराजी? हजुर, कार्यक्रम सुनेर बसिराख्नु भएको छ। तपाईँसँग त सम्भवतः फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो पनि लागिरहेछ, कि कस्तो हो? हजुर, मेरो आवाज बुझ्नु भएको छैन? ल ठिक छ, हुन्छ। तपाईँको आवाज पनि एकदमै सुन्न गाह्रो गाह्रै छ मलाई। व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच खबनबाट मन्दिरा तामाङ, सङ्खुवासम्म पाँच खबनको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, उहाँलाई पनि अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
4: गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खोटाङबाट बोल्दैछु, नम्रता राई। हजुरलाई कार्यक्रममा स्वागत छ है त। हजुर ल, हुन्छ। अनि नम्रताजी व्यवसायमा के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि कार्यक्रमकै साथमा हुनुहुन्छ? हजुर ल, हुन्छ। एकदमै खुसी लाग्यो आउनुभयो। अनि के छ, सन्चै आरामै हुनुहुन्छ नि? हजुर, मलाई पनि ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा। व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
4: आजको दिनमा जन्मदिन मनाउँदैछ मेरो भदैलाई, ह्याप्पी बर्थडे त्यो भदै भन्न चाहे। अनि मेरो साथीहरू श्यामा शशी सर रेडी अमरेडी आशिष नानी लगायत धेरै धेरै मलाई जान्ने लगाए सबैलाई सबैले शुभ दिन दिँदैछ।
0: हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खोटाङबाट नम्रता राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभमा पनि हामीलाई धेरैजना साथीहरूले सुन्दै हुनुहुन्छ, सँगसँगै कमेन्ट पनि गर्दै हुनुहुन्छ। यति बेला सम्झना रुङभाङसाले सुन्दैछु सभापोखरीबाट हो, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसरी रिमा थामी हुनुहुन्छ, गुड मर्निङ, नमस्ते दिदी, मजाले प्रोग्राम सुन्दैछु भोजपुरबाट, खाना पकाउँदै शुभ दिन अल भन्नुभएको छ। तीर्था राई हुनुहुन्छ, उहाँले गुड मर्निङ सुमिता मिस, म खातबारी तल्लो पाङठक बाह्र तीर्थ राई कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नु पर्दा मलाई तीर्थ राई भनेर चिन्नुहुने सबै सबैमा शुभ दिन भन्दै जान्छु ल, नमस्ते बाई बाई भन्नुभएको छ। त्यसै गरी यति बेला मनको साथी जीवन कार्की हुनुहुन्छ, उहाँले हजुर गुड मर्निङ, नमस्ते, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी हो, एकदमै आजको दिन शुभ रहोस् र सम्पूर्ण साथीलाई शुभ दिन भन्दै जान्छु ल भन्नुभएको छ। सुनिता घिसिङले तामकोबाट सुन्दैछु है भन्नुभएको छ। भने ढकाल धर्मराज हुनुहुन्छ, उहाँले नमस्ते, म ढकाल धर्मराज वीरता मठ झापा घर भइहाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज भदौ तीन गते जन्मदिन मनाउने ताप्लेजुङको बहिनी मन्जु गौतम र मोरङ गछियाका साथी राज दाहाललाई, त्यसै गरी राज दाहाल मोरङ इटहरी लेख्नु भएको होला उहाँले, इटहरा लेख्नु भएको छ। इटहरीका साथी काले कृष्ण घिमिरेलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ उहाँले। त्यसै गरी यतिबेर रामलाल सुमनले गुड मर्निङ नमस्ते चिया नास्ता भयो हजुरको भन्नुभएको छ। मेरो चिया नास्ता भएको छैन, म यता विदेशी भूमिबाट रामलाल सुमन हो भन्नुभएको छ उहाँले। र आजको दिन शुभ रह सबै सबै साथीहरूमा भन्नुभएको छ। पूर्वेली सन्देश हुनुहुन्छ उहाँले पनि यति बेला, हेलो गुड मर्निङ दर्शन नमस्ते दिदीज्यू, म पनि हाजिर भए है त हाजिर भए है सुन्दैछु लाइभ बाटो मैता पाँच खबन बाटो हो क्या, सम्पूर्णलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु सुनिता कुलुङ, हजुरलाई कार्यक्रममा स्वागत छ है त सुनिताजी। हजुर ल हुन्छ, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, व्यवसायमा के गर्दै हुनुहुन्छ?
5: मेरो खबर सबै ठिकै छ, राम्रै
0: छ। हजुर मेरो पनि खबर समग्रमा ठिकै ठिकै छ भनौँ, राम्रै छ भनौँ न है। अब योभन्दा अगाडि त केही अलिकति अस्वस्थ नै थिएँ म पनि, तर पनि अस्वस्थको बावजुद भए तापनि केही आफ्नो स्वास्थ्यमा सुधार आएपछि तपाईँहरूलाई फेरि साथ दिनु भनेर म आइसकेको छु भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
5: जन्मदिन मनाउँदै हाम्रो कमला घरीलाई जन्मदिन दक्षिण शुभकामना, अनि जन्मदिन आउँदै छ चाहिँ राजगुरु चाहिँ र निष्कल चाहिँ अलिकन्तलाई अश्विन जन्मदिनको शुभकामना, शुभदिनको कामना प्यारी नानाहरू सुनि सुनि तराई एनिता तामाङ सपना तामाङ, अनि जीवन फाविङ कृष्ण तामाङ दाई ढकाल धर्मराज लगेट हुन्छन्, अनि साथीहरू धेरै हुन्छ अब चाहिँ परिम चाहन्छ भाइ निमा शेर्पा पविन हुँदै बाँकी प्रोग्राम सुनेर पस्नु सम्पूर्णलाई शुभदिन भन्दै गाई ल नमस्ते।
0: हजुर नमस्ते, टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बालाको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो नमस्ते।
6: हजुर गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? सभा पोखरीबाट सम्झना रुङबाङसा बोल्दै हुनुहुन्छ। सम्झनाजी तपाईँलाई कार्यक्रममा स्वागत छ है त। हजुर ल हुन्छ, अनि यो व्यवसायमा के गर्दै हुनुहुन्छ?
6: यतिकै बसिरहेको भन्नुपर्छ, एकदमै घाम लागेर मेलो जान आँटेको अनि अल्छी लागेर बसिरहेको भन्नुपर्छ।
0: हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ, घाम मजाले लागिरहेको छ अनि बिहानको घाम होइन अल्छी अल्छी पनि लाग्छ, भनेपछि मेलो जानको लागि तयारी गर्दै हुनुहुन्छ?
6: हजुर
0: हजुर ल एकदमै राम्रोसँग जानु होला, आफ्नो ख्याल पनि गर्नुहोला सम्झनाजी, अनि आउनुभयो व्यवसायमा, तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
6: हस् हुन्छ, फर्स्टमा चाहिँ तपाईँलाई नै शुभ दिन कार्य सफलताको शुभकामना डिटेल्सन पनि भन्न चाहेँ, अनि सेङमा चाहिँ बिरामी हुनुहुन्छ उहाँलाई चाहिँ डिटेल्सन चाँडै निको हुनुहोला भन्न चाहेँ, अनि फुपुदिल कुमारी बङ्सानी बिरामी हुनुहुन्छ उहाँलाई पनि डिटेल्सन चाँडै निको हुनुहोला भन्न चाहेँ, अनि भाइ मल्याम्पुलाई पनि डिटेल्सन, अनि बहिनी पाँचपन्तिर छ उसलाई चाहिँ कार्य सफलताको शुभकामना, अनि सन्देश गुरुङलाई पनि कार्य सफलताको शुभकामना शुभ दिन डिटेल्सन पनि भन्न चाहेँ, अनि अहिलेको समय रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै जान्छु। टेक केयर बाई बाई।
0: हजुर नमस्ते, टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सम्झना रुङबाङसा हुनुहुन्थ्यो उहाँसँग म छुटे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ वाट्सएप नम्बरमा, हेलो गुड मर्निङ नमस्ते। हजुर हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ। हाम्रो सुरज राई दुम्सा बोल्दै हुनुहुन्छ है? हजुर अवश्य पनि। हजुर हजुर ल हुन्छ, अनि के छ हाम्रो सुरजजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ, खाना खाएर सुत्ने तर्खरमा हुनुहुन्छ है? हजुर हजुर ल हुन्छ, राम्रोसँगले आराम गर्नु होला, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
7: सुन्छ आज प्रोग्राम मार्फत शुभकामना सन्देश राख्नुपर्छ, फर्स्टमा हजुर लगायत रेडियोहरू इन्टरटेनमेन्टलाई आजको दिन यहाँको शुभ रहोस् भन्न चाहन्छु, भने कार्य सफलताको पनि यहाँहरूलाई धेरै धेरै शुभकामना भन्न चाहे भने, त्यस्तै गरेर केही साथीहरूलाई कार्य सफलताको शुभकामना दिनुपर्दा सर हुनुहुन्छ तीर्थ राई, रोमन मुक्ताम तामाङ, योगेन इन्याङ लिम्बू, राजिम्बु विजय सर र राजवी राई गाईला सर हुनुहुन्छ भने अनु शेर्पा, अस्मी सोतङ, सानुमय शेर्पा, राजकला गुरुङ र सरस्वता पोखरेल अनि ईश्वरी मेङ, मिडिया प्रेमी राई अनि सर लगायत मलाई सुरज राई हुन्छ भनेर चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको बसाइबाट छुट्टिन चाहन्छु। नमस्ते, शुभ दिन।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो सुरज राई तुम्स, यति बेला भोजपुर गर्वै हाल साथ समुद्र पारीको देशबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला फोन लाइन तर्फ लाग्छ कोही मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ सेवा, सेवा रो डोकिया कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इलामबाट दिल्सा बोल्दै हुनुहुन्छ, धेरै लामो त नभनौँ, दुई चार दिनको अन्तराल पछि बोल्दै हुनुहुन्छ है? होइन कस्तो हो, म हराएपछि तपाईँहरू पनि हराउनु भयो, म त सल्लाहले त हराएको थिइनँ हो, कसरी यसरी भयौँ हामीहरू?
8: हजुर
0: त्यस्तो त्यस्तै हुँदो रहेछ, समय र परिस्थितिले के के गराउँछ गराउँछ होइन र? हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्।
8: मेरो खबर एक्कासी अलिकति स्वास्थ्यमा होइन अलिकति गडबडी भएको अवस्था।
0: हजुर भनेपछि
8: अनि त्यस्तै त्यस्तै छ भनौँ न, अब राम्रो चाहिँ छैन अरे पनि, अब तपाईँ आउनु भए पछाडि अब के भन् कल गर्न मन लागिजान्छ होइन, अनि कलेज ट्राई गरेको लाग्यो भन्नुपर्छ है त।
0: हजुर भनेपछि एकदमै अस्वस्थ हुनुहुन्छ, हिजोसम्म सन्चै भएको मान्छे आज अस्वस्थ, आफ्नो ख्याल गर्नु, स्वास्थ्यको ख्याल गर्नु होला। हजुरलाई एकदमै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे है त।
8: हुन्छ, धन्यवाद। अब के भने अब मान्छेको अब त्यो लाइफ त्यही हो, एकछिनमै अब हाँसिरहेको मान्छे पनि एकैछिनमै सिकिस्ती अवस्थामा पनि भइन्छ होइन, त्यस्तै छ नि अब।
0: हजुर हजुर, पक्कै पनि, के गर्ने, यस्तै छ मान्छेको जिन्दगी हो, आज छ भोलि छैन, अहिले बोलिरहेछ भरे के हुन्छ थाहा हुन्न होइन र?
8: हजुर
0: ल, हुन्छ, आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
8: हुन्छ, सर्वप्रथम के भन्छ भने हजुरको लागि विशेष शुभ दिन, कार्य सफलताको धेरै शुभकामना, अनि एकदमै आफ्नो राम्रो केयर गर्नुहोला, अनि अब पूजा त ठिक भएको छैन होला, तपाईँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना गरे। हुन्छ, अनि अरू नवीनता तिमीको लागि शुभ दिन, अनि मलाई साथीका मित्रहरूलाई शुभ दिनको शुभकामना, अनि मनकी शान्ति फुलमा राई मोटेलिसा प्यारी सचेता पोखरेलाई शुभ दिनको कामना, अनि भोलि जन्मदिन परेको रहेछ मेरो प्यारी नाना कल्पना राईको छोरी कटिना, ए कटिना होइन करिनाको चाहिँ छोरीलाई पनि जन्मदिनको अग्रिम शुभकामना दिन चाहन्छु, अनि आदरणीय दादा कृष्ण बस्नेको विशेष कार्य सफलताको शुभकामना, अनि प्यारी नाना जुनिता, नाना भावना, अनि हाम्रो दादा कृष्ण त भइहाल्नुभयो, अनि हाम्रो दादा जीवन फार्मेन, दादा कृष्ण गुरुङ, ए कृष्ण तामाङ, अनि दादा लिम्बु विजय लगायत थुप्रै साथी हुनुहुन्छ, अनि एकदम मेरो हरफर्के प्यारी भन्दा प्यारी साथी युनिसा प्लस सपना तामाङ, अनि अस्मि सेतामा शुभ दिन भन्दैछु, सुनाउँछु भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिल्सा राई इलामबाट, म उहाँसँग छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम म फेरि पनि एकदमै मिठो गीत राख्नेछु, गीत पछा छोटो विश्राम रहनेछ, विश्राम पछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
1: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
1: रक्तदान जीवन

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: लौरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङ डुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के क्वाक बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
8: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
7: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
7: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
7: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
8: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने, त्यसै गरी यदि तपाईँले फेसबुक आइडियो लाइभबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई यति बेला लाइभ मार्फत नै सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन साथीभाइले अनि कि बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँहरूकै साथमा रहन्छौं र यो विषयमा तपाईँको विशेष शुभकामना सङ्गल्नेछौ। आउनुहोला 98 40 67 68 23 को लाइन खुल्ला छ र अब पनि म ढिला गर्दिन, यति बेला फोन लाइन तर्फै लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। हजुरलाई कार्यक्रममा स्वागत छ है त वरुणजी। हजुर ल हुन्छ, के गरिदिनुहुन्छ यो बेलामा? हजुर प्रोग्रामै सुनेर बसिराख्नु भएको छ है? हजुर ल हुन्छ नि, आउनुभयो कार्यक्रममा यो बसाईमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: कार्य सफलताको शुभकामना अनि आजको दिन एकदम शुभ रहोस् भन्न चाहन्छु। अनि हिजो जन्मदिन मनाउने हाम्रो अमित किराई अनि भतिज हाम्रो शिरदन राई अनि नातिनी हाम्रो दृष्टि राई उहाँहरूलाई एकदम जन्मदिनको धेरै धेरै अब धेरै अनि शुभकामना भन्न चाहन्छु। अनि हाम्रो कमला घले अनि त्यसपछि हाम्रो राजगिरी काइलाको जन्मदिन आउँदो रहेछ अनि हाम्रो हरपल रोशी जन्मदिन आउँदैछ, उहाँहरू सबैजनालाई एडभान्स ह्याप्पी बर्थडे। अनि आशिष नयन अनि हाम्रो प्रवीण निना सोनु सुनिता सुनिता कुलुङ सानु कमला अनि अब तामिङ निर्मलाई सुरिम्याङ ढकाल धर्मराज रोमन मुक्तान तामाङ पूर्वेली आकाश राई लगायत सबैलाई आजको दिन शुभ रहोस् भन्दै सुटिन्छ है। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चलले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्यार गर्छु। हेलो गुड मर्निङ, नमस्ते। हजुर
2: हजुर नमस्ते, नमस्कार, गुड मर्निङ।
0: नमस्ते गुड मर्निङ, हजुरलाई कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्नुभयो? मोरङबाट शङ्कर ढकाल बोल्दै हुनुहुन्छ। के छ हाम्रो शङ्करजीको खबर खबर सुनाउनुहोस् अनि यो बेलामा के गर्दै हुनुहुन्छ?
2: खबर एकदम राम्रो छ, सन्चै छ। मौसम भन्नुपर्दा एकदम शीतलको अनुभूति छ। आज बिहान हल्का पानी आयो, सिमसिम पानी आएर अहिले घाम लागेको छैन, बादल लागेको छ, हावा लागिरहेछ, ठिकै छ अब भन्नुपर्छ। अनि त्यतातिरको मौसम जानकारी दिनु।
0: हजुर यता पनि मौसम ठिकै छ, राम्रै छ, बाहिर घाम लागिरहेको छ, सब खबर खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
2: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत हाम्रो टेक्निसियन मित्रलाई शुभ दिन भन्न चाहन्छु। बाँकी पल शुभ रहोस्, कार्य सफलताको मङ्गलमय शुभकामना। अनि यता हाम्रो भोजपुरतिर हुनुहुन्छ राजु कटवाललाई पनि शुभ दिन भन्न चाहन्छु। अनि बहिनी सुमी धामी सुमी लिम्बू हुनुहुन्छ यता तेर्सुमतिर, उहाँलाई पनि कार्य सफलताको शुभकामना भन्न चाहन्छु। अनि यता धनकुटातिर हुन्छ हरपल रोशनीको 5 गते जन्मदिन छ, उहाँलाई अग्रिम शुभ जन्मदिनको शुभकामना व्यक्त गर्दछु। अनि मन कुमारी कान्छी कुलुङलाई पनि शुभ दिन भन्दै बिदा हुन चाहन्छु। हवस् नमस्कार, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी ब्याक टु ब्याक हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते।
3: नमस्ते।
0: हजुर नमस्ते, अस्ति सोताङ बोल्दै हुनुहुन्छ हो? हजुर पक्कै पनि, म त आवाजबाटै परैबाट थाहा पाइदिन्छु नि त तपाईँको आवाज त, म त तपाईँलाई त परैबाट चिन्छु नि त। म हजुर पर्यो नि त अनि के छ हाम्रो माइली अस्मि सोताङको खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ?
3: म चाहिँ खाना पकाउँदैछु, मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। कस्तो छ तपाईँलाई?
0: हजुर मलाई पनि ठिकै छु, राम्रै छु भन्नुपर्छ, आरामै आरामै छु भनौँ न है। होइन अब ठ्याक्कै मैले भन्न पनि मिलेन, त्यति बेला मेरो अवस्था पनि निकै नाजुक नै थियो, अलिकति गाह्रो गाह्रै थियो होइन। जस मैले तपाईँलाई हिजोको दिनमा जानकारी गराएँ नि त, र पनि अब केही छैन अस्मिजी, म ठिकै छु, सन्चै छु भन्नुपर्छ है त। हजुर हजुर ल हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
3: अनि है त छोरी इच्छा लिम्बू अनि उता साउदीतिर हुन्छ मेरो हजुरलाई लिम्बू अनि जति पनि साथीहरूले जुन जुन अवस्थामा प्रोग्राम सुनिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै छिटो ल बाई बाई
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अस्मी सोताङ खाटबारीबाट हुनुहुन्थ्यो उहाँसँग म सुटेन यति बेला व्हाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर हेलो गुड मर्निङ नमस्ते हेलो गुड मर्निङ नमस्ते हेलो नमस्ते हजुर नमस्ते गुड मर्निङ एकदमै गाह्रो गाह्रो पर्यो हन्यारो नलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर एकदमै वाइफाईको वाइफाईतिर कुद्दै हुनुहुन्छ होइन धेरैवटा कनेक्ट भएपछि त्यस्तै हो कहिले कताको टिप्छ कहिले कताको होइन हजुर हजुर ल एकदमै निमा बोल्दै हुनुहुन्छ अनि कार्यक्रममा स्वागत छ हजुरलाई हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ हजुर भनेपछि बिहान पानी परिरहेको थियो अहिले घाम लागिरहेछ हजुर ल एकदमै हुन्छ आउनु भएको छ कार्यक्रम शुभ सन्देशको व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ
4: त्यस पछाडि हिजो जन्मदिन मनाउँदै अमित किरात राई उहाँलाई जन्मेको धेरै धेरै शुभकामना अनि त्यस पछाडि अब जन्मदिन सब मनाउने साथीहरूलाई पनि शुभकामना शुभदिन अनि कार्यक्रमलाई शुभकामना बिदा भएको बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट म उहाँसँग छुटेँ यति बेला कमेन्ट हेर्दैछु म दिलसा राईले हेलो सुमिता सेवा म आज ओछ्यानबाट प्रोग्राम सुनेर साथ दिँदैछु ल भन्नुभएको छ म दिलसा ग्रिन सिटी इलामबाट हो भोलि जन्मदिन मनाउने प्यारी नाना दुखी कल्पना राईको छोरी कटिना राईलाई जन्मदिनको अग्रिम शुभकामना भन्नुभएको छ र हुन्छ तपाईँलाई फेरि पनि गेट वेलसम भन्न चाहे रजिना विश्वकर्म भन्दा पनि रजिना घतानी हुनुहुन्छ उहाँले हाई भन्नुभएको छ सुशीला विश्वकर्माले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते राम्री दिज्यो विथ मी सुशीला विश्वकर्म फ्रम पाँच खबर वाना मर्निङ विशेष स्पेसल जस्ट पढियो भन्नुभएको छ थ्याङ्क यू अनि मिसो प्यारी अमिना लगायत धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ त्यसै गरी यति बेला म कमेन्ट हेर्दैछु भावना मगरले हेलो नमस्ते म पनि सुन्दैछु है यता इन्डियाबाट सबैमा शुभदिन भन्नुभएको छ लिम्बू विजयले ट्याप ट्याप अल गाइस भन्नुभएको छ एकदमै त्यसै गरी मातृका बस्नेत हुनुहुन्छ गुड मर्निङ नमस्ते मातृका बस्नेत हो सबै सबैमा शुभदिन है भन्नुभएको छ स्वर्णिम राई हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते सबै सबै साथीहरूमा भन्दा पनि उहाँले चाहिँ लेख्नु भएको रहेछ साथीहरू सायमा सरु लगायत सबै सबैमा शुभदिन भन्नुभएको छ त्यसै गरी यति बेला नमस्कार नमस्कार म इटहरी दसबाट हो भदौ पाँच गते जन्मदिन परेको छ दाईचन्द्र बस्नेत बहिनी हर्पल रोस्ने दुवैजनालाई जन्मदिनको अग्रिम शुभकामना भन्नुभएको छ दिलु रुङबाङसा हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते म सभा पोखरी ज्यामिरीबाट हो सुन्दैछु अनि त्यसै गरी सभा पोखरी ज्यामिरीबाट केटिएमतिर हुनुहुन्छ प्यारो मान्छे उज्जवल राईलाई कार्य सफलताको शुभकामना भन्नुभएको छ रोमन मोक्तान तामाङले पनि यति बेला हामीलाई नमस्ते गुड मर्निङ म पनि दुबईबाट सुन्दैछु है सबै सबैमा शुभदिन भन्नुभएको छ मिटिया प्रेमी निमु शेर्पा हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते दिदी म पाँच खबर नार्चुङ कुरुङबाट निमु शेर्पा हो सबै सबैमा शुभदिन भन्नुभएको छ त्यसै गरी पवन संग्रौला छेत्री हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते म तेरुथुमदेखि हो सुन्दैछु मिस भन्नुभएको छ गेटवेलसन सानी शर्मिला कार्कीलाई छिटो निको हुनु भन्नुभएको छ उहाँले यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँले अन्यार गरिहाल्छु कहाँबाट को हुनुहुन्छ हेलो नमस्ते
5: गुड मर्निङ नमस्ते दिदी
0: हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
5: म भोजपुरबाट एलिसा बान्तवराई
0: हजुर भोजपुरबाट एलिसा बान्तवराई बोल्दै हुनुहुन्छ है
5: हजुर
0: हजुर के छ हाम्रो एलिसाजीको खबर सुनाउनुहोस् यति बेला के गर्दै हुनुहुन्छ
5: ठिकै छ बसी बस्यो भन्नुपर्छ मौसमको बारेमा धुम्म परेको छ धान पनि लागेको छैन पानी पनि परेको छैन
0: भनेर भनेपछि एकदमै मौसम पनि यता पनि त्यस्तै भन्दा पनि यता चाहिँ बाहिर घाम लागिरहेको छ मन्दमन्दा घाम लागिरहेको छ अरू सब ठिकठाक छ भनौँ न है
5: हजुर
0: हजुर ल हुन्छ आउनुभयो हामी अन्तिमतिर छौँ यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त
5: साथमा त तपाईँलाई अरू नै छौँ हो लिनुलाई शुभ दिन गर्छ भनेर शुभ कामना भन्न चाहन्छु। अनि साथी सन्दीपको आज जन्मदिन मनाउनु हुने उदयपुरको मित्र मनिषा दान्तवा मनेर जन्मदिनको लहल शुभ कामना हार्दिक अतिथि साथी भन्न चाहन्छु। अनि साउदीमा हुनुहुन्छ प्यारो साथी मिसपल्ट अधिकारी चामलिङमा बहादुर सम्झना कार्यकर्ताको शुभ कामना मनसरी कल्पिनी शीर्ष
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर भोजपुरबाट एलिसा बान्तवा उहाँसँग म छुटेर अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ यति बेला केही कमेन्टहरू छन्। यति बेला कुमारी यङहङ लावती हुनुहुन्छ उहाँले यो विषयमा लेख्नु भएको छ हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ अनि ह्याप्पी बर्थडे टु यु बुनु मनिषा बान्तवा मनुलाई त्यसै गरी हेभ नाइस डे अल फ्रम पासरबाट भन्नुभएको छ मिलन घायल मुटु हुनुहुन्छ उहाँले पनि यो विषयमा लेख्नु भएको छ गुड मर्निङ नमस्ते हजुर भन्नुभएको छ हजुर नमस्ते दहा कतारबाट हो शुभ दिन भन्नुभएको छ मनिषा बान्तवा मनु हुनुहुन्छ हेभ नाइस डे अल भन्नुभएको छ त्यसै गरी यति बेला शरणाले मगरले गुड मर्निङ भन्नुभएको छ मनकुमारी कान्छे गुलुङले पनि यति बेला गुड मर्निङ तम्कुबाट सुन्दैछु शुभ दिन अल भन्नुभएको छ राई राई राई आइडीबाट हुनुहुन्छ गुड मर्निङ सबै सबैमा शुभ दिन भन्नुभएको छ अनिता नाखुक हुनुहुन्छ उहाँले पनि हेभ नाइस डे अल भन्नुभएको छ त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते सुमिता इट्स मी चन्द्रमाया तामाङ फ्रम पाँच खबरबाट हो सुन्दैछु ल भन्नुभएको छ ल ठिक छ त्यसै गरी अश्विनी सोताङले मिसी वल भन्नुभएको छ दिपेन्द्र नेम्बाङ हुनुहुन्छ उहाँले पनि सबै सबैमा शुभ दिन भन्नुभएको छ भने सिम्पल सरिना हुनुहुन्छ हेलो दिदी गुड मर्निङ नमस्ते मोरङ कानी पोखरीबाट हो सरिना गुरुङ ह्याप्पी बर्थडे टु यु हरपल रोशनी चन्द्र बस्नेतलाई भन्नुभएको छ त्यसै गरी यति बेला सरस्वता पोखरेल हुनुहुन्छ सरु छेत्री नमस्ते शुभ बिहानी सुमिता भन्नुभएको छ सुमिताजी सुन्दैछु है मजाले बुटवालबाट सरस्वती पोखरेल हो शुभ दिन अल अनि गेटवल छन् दिल्सा राईलाई भन्नुभएको छ मेरो प्यारो मान्छे गाडीबाट गुड मर्निङ नमस्ते म पनि सुन्दैछु चैनपुरबाट शुभ दिन भन्नुभएको छ अनि त्यसै गरी यति बेला दिल्सा राईले अघि त नाम मिस्टेक भएछ ठुली सुमिता करिना राईलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भन्नुभएको छ त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ उहाँले पनि यति बेला गेटवल छन् प्यारी बुनु पेमु शेर्पालाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीलाई कमेन्टको लागि हुन्छ अब भने मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसकेको छ यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे आज फोन लागेन भनेर केही अन्यथ नगर्नुहोला साथीहरू भोलिको दिनमा तपाईँको फोन पक्कै लाग्नेछ भोलिको दिनमा तपाईँसँग मेरो कुराकानी पक्कै पनि हुने नै छ केही अन्यथ नगर्नुहोला भन्न चाहन्छु र यस कार्यक्रमलाई प्रायोजन गरेर होइन सहकार्यमा जोडेर साथ दिनुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देश आजको बसैबाट भोलिको बसैमा बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता आजको बसैबाट बिदा हुन्छु हवस् त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस्।

काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौँ भने युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी समग्र राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, विशेष गरी बहसको महत्वपूर्ण पाटो भनेको अब देशको विषयमा हामी बढ़ी केन्द्रित भएर कुराकानी गर्ने गर्दछौ। दुई तिहाई नजिकको सरकारका गतिविधि विधिहरूलाई नजिकबाट निहाल्ने गर्दछौ। सम्बन्धित निकायका व्यक्तिहरूसँग विज्ञहरूसँग छलफल र परामर्श पनि गर्ने गर्दछौ। आदरणीय श्रोता, जनतालाई सीतामूल छैन, रुगा लाग्दा मन्त्रीलाई हेलिकप्टर, बचाउमा उत्रिए रासोपाका सांसद, संसदमा विपक्षीको कड़ा प्रहार र प्रश्न, गुण्डा राजले सदनमा हंगामा लगायतका विषयहरू आजको नेपाली बहसमा हामी उठाउनेछौ। र विशेष गरी नेपाली बहसमा अहिलेको अवस्थामा आफ्ना मन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले नियन्त्रण गर्न सकेको छ कि छैन, आज निकै ठूलो पेचिलो प्रश्न यतिखेर उठेको छ। सरकार जनसरकारका मुद्दामा गैर जिम्मेवार बनेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताइरहँदाखेरि गोली खान तयार छौ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौ भनेर विपक्षी दलका दल नेकपा एमालेकी सांसद सजिदा खातुनले सिद्दिकीले सरकारका गलत क्रियाकलापलाई प्रतिपक्षले कहिले पनि साथ नदिने बताएकी छिन्। असोज 17 गतेदेखि नेपाली कंग्रेसको 15 महाधिवेशन सभापति थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन भएको छ। अब नेपाली कंग्रेसले तोकिएको समयमा महाधिवेशन गर्दैछ र संस्थापन इतर पक्षको कुरा गर्ने हो भने भर्खरै मात्र राष्ट्रिय भेला सम्पन्न भएको छ। 14 महाधिवेशनकै नेतृत्वबाट 15 महाधिवेशन गर्नुपर्ने भन्दै जुन ढंगले संस्थापन इतर पक्ष अर्थात देउबा पक्षले अडान र रटान लगाइरहेको छ यसले नेपाली कंग्रेसलाई के गर्दैछ? पुरानो लोकतान्त्रिक पार्टीभित्र अहिलेको देखिएको यो विवादले कंग्रेसलाई कहाँ पुर्याउँछ भन्ने खालका विषयहरूलाई पनि आजको नेपाली बहसमा हामी समेट्नेछौ। आदरणीय श्रोता, विशेष गरी जनताहरू यतिखेर मारमा छन्, जनताहरू यतिखेर समस्यामा छन्, जनताहरूले सीतामूल पाएका छैनन्, जनताले नजिकबाट यो देशलाई नियाल्न ढंगले सरकारले विभिन्न आन्दोलनहरूमा हस्तक्षेप गर्दै आएको छ, बलमिच्याई गर्दै आएको छ, सरकारले दबाव दिँदै आएको छ, त्यसको उपचार भनेको एउटा गोली मात्र बनाइएको छ, सुरक्षाका प्रोटोकलहरू पनि राम्रोसँग अवलम्बन गरिएको पाइएको छैन। त्यसैले यहाँ धेरै प्रश्नहरू यतिखेर उठेका छन्। आजको नेपाली बहसमा हामी सुरक्षा दस्तालाई तालिम प्राप्त गर्न किन सकिरहेको छैन, नागरिकहरूको जीवधनको सुरक्षा गर्ने ग्यारेन्टी प्रहरीको हो तर प्रहरीले चाहिँ शुरूआतमै गोली प्रहार गरेर भीड नियन्त्रण गर्ने कामहरू आज किन गरिरहेको छ, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, विशेष गरी सम्भावनाको कर्णाली अभावमा नागरिक छन्, जलविद्युत, जड़ीबुटी, पर्यटन, कृषि, प्राकृतिक स्रोतका सम्भावनालाई सदुपयोग गर्न नसक्दा अधिकांश कर्णालीवासी कमजोर आए, रोजगारीको अभाव, खाद्यान्नमा परनिर्भरता, शिक्षा र स्वास्थ्यको कमजोर पहुँच तथा पूर्वाधार अभावमा यतिखेर गुज्रिरहेका छन्। कर्णाली स्वर्ग छ, कर्णालीमा धेरै कुराहरू छन्, कर्णालीले राष्ट्रका लागि धेरै दिन सक्छ तर कर्णालीकै नागरिकहरू आज भोकभोकै बस्नुपर्ने, गरिबी र अभावको चपेटामा पर्नुपर्ने एउटा स्थिति देखिएको छ। यो एकदमै विडम्बनापूर्ण छ। आदरणीय श्रोता, राजधानी बायोमेट्रिकमा जोड़िँदै निजी क्षेत्र, विदेशमा रहेका नेपालीको जैविक विवरण संकलन प्रक्रियामा निजी संस्था प्रवेश गर्न सक्ने बाटो खोल्न खोज्दा त्यसको सुरक्षा मापदण्ड, प्राविधिक पूर्वाधार, डेटा संरक्षण व्यवस्था र निगरानी संयन्त्र बनाउने विषयमा पनि प्रस्तावित विधेयक यतिखेर मौन भएको छ। सरकारले विदेशमा रहेका नेपालीको जैविक विवरण बायोमेट्रिक संकलन गर्ने अधिकार निजी क्षेत्रले समेत प्राप्त गर्न सक्ने गरी ऐन बनाउन लागेको छ। यसको आधिकारिकता र यसको सुरक्षाको ग्यारेन्टीका विषयमा पनि व्यापक आवाजहरू यतिखेर उठेका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। साउनमा 70,000 बढ़ी नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन्। साउन महिनामा करिब 42,000 नेपालीले काम खोज्दै पहिलोपटक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले मासिक रूपमा सार्वजनिक गर्ने प्रगति विवरण अनुसार साउनमा 70,441 जनाले सबै प्रकारको श्रम स्वीकृति लिएका छन्। नेपालीहरू विदेशिनी प्रक्रिया व्यापक रूपमा अगाडि बढ़ेको छ। आजको बहसमा यिनै विषयहरूमा केन्द्रित भएर छलफल गर्दैछौ। देश अर्थतन्त्रमा कस्तो छ यतिखेर, नेपालीले चाँडै भारतमा क्यूआरबाट भुक्तानी गर्न सक्ने गरी प्रोभिजन ल्याउन थालिएको छ, यो कहिलेसम्म हुन्छ, यसका विषयमा पनि नेपाली बहसमा चर्चा गर्दैछौ। अब जाँचेको मासु मात्र बेच्न पाइनेछ, 28 वर्षपछि कार्यान्वयनमा आउँदैछ पशु वधशाला र मासु जाँच ऐन। 2083 मंसिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ऐन अनिवार्य लागू हुनेछ। 83 माघदेखि उपत्यका बाहिरका महानगर, उपमहानगर र नगरपालिकामा यसको कार्यान्वयन गरिँदैछ। 84 साउनदेखि देशभरका सबै गाउँपालिकामा पनि
लागू गरिँदैछ। पशु वध अघि स्वास्थ्य परीक्षण र वधपछि मासु

0: आज अनिवार्य गराइँदैछ। छोटो नेपाली बहसमा विश्राम लिँदैछौ र विश्रामपछि थप प्रसंग सहित उपस्थित हुनेछौ।
1: जैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
2: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
1: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
1: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
2: रक्तदान जीवनदान सबैभन्दा

0: खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारंजो बारी।
1: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: यतिकै राम्रो बहसमा नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु शिवाकोटे हुनुहुन्छ। शिवाकोटेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: कंग्रेसको 15 महाधिवेशन असोज 17 गतेदेखि हुँदैछ। सभापति गगन थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन त गरियो, तर इतर पक्षका मागहरू सम्बोधन गर्न नसकिकन 15 महाधिवेशनमा होमिँदाखेरि कंग्रेसको स्थिति के हुन्छ?
1: अब विधान त नेपाली कांग्रेसका संरचनाहरू मार्फत उठेका आवाजहरूलाई सम्बोधन गर्ने कुरा हो। त्यसमा नेपाली कांग्रेसको केन्द्रीय समितिले त्यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने नै थियो, दिन्छ नै। तर पार्टीका औपचारिक संरचना बाहेक भएका कतैका छलफलहरू त्यसलाई पनि नेपाली काङ्ग्रेसको तर्फबाट सुन्नु पर्ने थियो, सुनेको छ। त्यसलाई सुनेर त्यसको प्रतिक्रियाहरू कुन ठाउँमा कसरी दिनुपर्ने भन्ने सन्दर्भमा नेपाली काङ्ग्रेसको केन्द्रीय समिति र केन्द्रीय नेतृत्व र मूल नेतृत्वको तर्फबाट दिने कुराहरू नै हुन्छ। र स्वयं सभापतिले पनि अस्ति आफ्नो सम्बोधनका क्रममा पनि समापन सम्बोधनका क्रममा पनि भन्नुभएको छ। त्यसकारण यसमा कुनै न कुनै स्वरूपमा त्यसको सम्बोधन हुन्छ, छलफल हुन्छ, उहाँहरूका माझका सन्दर्भमा जे जे गर्ने भनिएको हो, जे जे माग भएको हो, त्यसमा के कुरा चाहिँ गर्न सकिन्छ र के कुराका सन्दर्भमा हामी तयार छौँ भन्ने कुरामा स्वयं सभापतिजीले भनिसकेको अवस्थामा त्यसमा छलफलहरू चाहिँ आफ्नो ठाउँहरू जारी छन् र कतिपय अग्रज नेतृत्वहरूसँग छलफल गर्ने कुरा पनि स्वयं सभापतिले भनिसक्नु भएको छ। उहाँलाई अब यसबाट हामी टाढा छैनौँ, तैपनि अब हाम्रो संवैधानिक व्यवस्था, त्यसपछि हाम्रो विधानको व्यवस्था र हाम्रो महाधिवेशन गर्नै पर्ने, यसअघि जुन नेपाली काङ्ग्रेसको विशेष यो महाधिवेशन गर्ने सन्दर्भमा जुन वैशाखमा जे फैसला भएको थियो त्यसको जुन पूर्ण पाठ आएको थियो, त्यो पूर्ण पाठमा समेत यो हामीले यसअघि तोकेको जुन सहितमा हामीले महाधिवेशन गर्ने मिति तोकेका थियौँ, त्यो बैठकले तोकेको मितिमा महाधिवेशन गर्ने बारेमा पनि आदेश सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा समेत यो कुराहरू उल्लेख गरिरहेको आएको सन्दर्भमा हामीले योभन्दा बाहिर जान सक्ने अवस्था छैन।
0: अब सर्वोच्च अदालतकै कुरा गर्ने हो भने त फेरि यो विवादलाई, यो मुद्दालाई पुनरावलोकनका निम्ति पूर्ण इजलासमा पेश भइसकेका छ, होइन? त्यस पछाडि चाहिँ यसको पनि केही फैसला होला। अब महाधिवेशन यही मितिमा तोकेकै मितिमा गर्न त कानूनी रूपमा पनि त समस्या हुन सक्छ नि त भोलि।
1: त्यस्तो छ, अब कानूनी रूपमा भोलि चुनौतीहरू आयो भने त्यसको बारेमा एउटा कुरा होला, तर पनि सर्वोच्च अदालतले एउटा संस्था जो नेपालको लोकतान्त्रिक आन्दोलनदेखि हरेक यी सामाजिक आन्दोलनमा समेत अगाडि भूमिका खेलेको एउटा राजनीतिक दललाई अमलाएर राख्ने खालको निर्णय अथवा चाहिँ यो लामो समयसम्म यसको विषयलाई लिएर जान्छ, यसमा चाहिँ अलमल गराएर बस्छ भन्ने लाग्दैन। किनभने हाम्रो यो असोजमा महाधिवेशन हामीले मिति तोकेका छौँ, त्यो मितिभन्दा पर हामी मङ्सिरभन्दा उता जान सक्ने अवस्था छैन। र यो खालको जुन अहिले मुद्दा छ, यो खालको जुन यो अहिले केस परेको छ यो सन्दर्भमा चाहिँ लामो छलफल बहस भएर जाने भने यसले कति समय लाग्ला, कति समय लिएला, होइन? यो लिने क्रममा अदालतको विषय नभयो, यो लामो समय गयो भने हामी त्यही त्यति समयसम्म हाम्रो महाधिवेशन नहुने अवस्था हो कि, अथवा त्यति बेलासम्म हाम्रो चाहिँ वैधानिकता विषय सङ्गतमा पर्ने कि अप्ठ्यारा पर्ने कि भन्ने चिन्ता एउटा पार्टीको नाताले नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले आफ्नो कुरा राख्यो र त्यो बिचमा यदि भोलि त्यहाँ अदालतमा यसको नै कानुनी प्रश्नहरू उठ्यो भने त्यसको जवाब पनि दिँदै जाउँला र त्यसको महाधिवेशनको नीति चाहिँ हामीले तोकेर यो महाधिवेशन प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने ठानेर नेपाली काङ्ग्रेस केन्द्रीय समितिले निर्णय गरे, एक गते फाइनल 8 दिनसम्म बसेको बैठकले त्यो निर्णय गरेपछि 1 गतेको बैठकपछि हामीले यो निर्णय गऱ्यौँ र महाधिवेशनमा हामी जाने निर्णय गर्यौँ। हिजोबाट हाम्रो निर्वाचन प्रक्रिया सुरु भएको छ। हिजो मात्रै पार्टी सभापतिकै उपस्थितिमा जिल्ला जिल्लामा खटी जाने निर्वाचन जुन अधिकृतहरू हुनुहुन्छ उहाँहरूको ओरिएन्टेसन क्लास सुरु भएको छ। अब यसपछि हामी एउटा निर्वाचनको मतलब महाधिवेशनको प्रक्रिया अगाडि बढ्यौँ भन्ने चाहिँ हो। तर तपाईँले भनेको जस्तै यदि यो कानुनी यो चाहिँ प्रक्रियाले अलिकति कहीँ अप्ठ्यारो पार्छ भन्यो भने त्यो बेलामा हामी पनि आफ्नो तर्फबाट त्यसको जवाफ दियौँला र त्यो कोर्टलाई चाहिँ कन्भिन्स गर्ने प्रयास गर्छौँ र सम्भवतः कोर्टले त्यो कुरालाई नकार्दैन भन्ने हाम्रो विश्वास।
0: एउटा कुरा के छ भने नि जस्तो अब इतर पक्षले के भन्दैछ भने अब पूर्ण इजलासमा मुद्दा गइसके पछाडि चौधौं महाधिवेशनकै नेतृत्वले पन्ध्रौं महाधिवेशन गर्ने वातावरण सिर्जना गरौं तब कंग्रेसको विवाद चाहिँ मिल्न सक्छ डोबाकै नेतृत्वमा जानुपर्छ भनेर त उसले त कतिपय प्रस्तावै पारित गरेका छन् त होइन इतर पक्षले त्यो प्रस्ताव पारित गरेको
1: जसलाई नेतृत्व दिएको छ जसको अभिभावकत्वमा यो प्रमुख अतिथिको कार्यक्रम भयो र जसको अध्यक्षतामा त्यो कार्यक्रम भयो सो अध्यक्षता गरिरहनु भएका डाक्टर शशाङ्क कोइरालाले दिनुभएको जिल्ला यो बेलापछि दिनुभएको अभिव्यक्तिहरू पनि हामीले सुनिरहेका छौँ। उहाँले कतिपय व्यक्तिहरूको नेतृत्वको व्यवस्थापनको कुरा गरिरहनु भएको छ। त्यस कारणले उहाँहरूले भेला मार्फत जे जस्तो दबाब बढाए पनि यी कुराहरू अन्तिममा केही नेतृत्व पङ्क्तिमा रहेका केही नेताहरूको व्यवस्थापनमा गएर टुङ्गिन्छ भन्ने कुराहरूको उहाँले सङ्केत गरिरहनु भएको छ। अब नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाहरू व्यवस्थापनका सन्दर्भमा छन् के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न आएको जुन लक्षर भएको र खुल्ला भएको कुराहरू उहाँले गरिसकेको अवस्थामा यो विषय उहाँहरूले यो कानुनी रूपमा मात्रै यसलाई अगाडि बढाउन खोजेको होइन त्यही अनुसारको शेष गर्न हामी सबै तयारी छौँ होइन यसको कानुनी सँगसँगै त्योभन्दा पनि बढी राजनीतिक रूपमा यसको हेर्न खोजेको भने त्यो राजनीतिक रूपबाटै रूपमै यसको चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुरामा हाम्रो चाहिँ जोड छ। त्यसैले उहाँहरूले यसलाई राजनीतिक बनाउन खोज्नुभयो भने अलि बढी सजिलो ढङ्गले सम्बोधन होला। कानुनी बनाउनु मात्रै बनाउनु खोज्नुभयो भने कानुनी हिसाबले केही समय लाग्ला तर योबाट पनि हामी धेरै पछ मतलब दायाँ माया भएर जानेवाला छैनौँ। हामी दुवै कुरामा हामी युज गर्छौँ तर हाम्रो सबैको ध्येय र लक्ष्य के छ भन्दाखेरि नेपाली काङ्ग्रेस एकताबद्ध भएर नै यी सबै अहिलेका हाम्रा आन्तरिक तथा बाह्य चुनौतीहरूको सामना सम्बोधन गर्न त्यसको समाधान गर्न सकिन्छ भन्ने कुरामा हाम्रो विश्वास छ।
0: अहिले पुनरावलोकनको मुद्दा पूर्ण इजलासमा पेश भइसके पछाडि उहाँहरूले त स्वयं पार्टी पूर्व सभापति शेरबहादुर देउवाले नै अब अदालतले न्याय दिन्छ न्यायालयले हामी न्याय दिन्छ न्यायालयको न्यायको पर्खाइमा छौसम्म भन्न भ्याउनु पनि त होइन अस्ति सम्बोधनमा समापन कार्यक्रममा
1: अलिकति अब विरोधवासपूर्ण अवस्था चाहिँ छ। यद्यपि कतिपय विषयहरूमा स्वयं पाँच पटक प्रधानमन्त्री भएको दुई पटक सभापति भएको व्यक्तिको हाम्रो पूर्व सभापतिको लागि उहाँले कतिपय कुराहरू राख्नुभयो तर कतिपय कुराहरू त्यो नराखेको भए पनि हुन्थ्यो कि भन्ने कुरा चाहिँ आम जनता कार्यकर्ता सूचकहरूमा त्यो कुरा परिरहेको छ। त्यस कारणले अहिले अब उहाँले बोलेको कुराहरूमा धेरै टिका टिप्पणी गर्न भएन जरुरी भएन तर हाम्रो कुरा के भन्दाखेरि हामी पार्टीको विधि विधान प्रक्रिया पद्धति र त्यसको कानुन र संविधानलाई फलो गरेर जानुपर्छ जान्छौँ भनेर नै आइरहेको हामी दलको कार्यकर्ता भएको नाताले अब यसमा जे जस्तो अवस्था बन्यो कानुनी रूपमा यसलाई च्यालेन्ज गर्ने कुरा जे जस्तो अवस्था बन्यो यो पहिलो कुरा त्यहाँसम्म पुग्ने अवस्था हुनै हुँदैन थियो। सर्वोच्च अदालतले फैसला गरेको फेरि पुनरावर्तन जाने कुराहरू जुन ढङ्गले गएको छ त्यसमा पनि एउटा राजनीतिक नेतृत्वले त्यसरी नगएको भए हुन्थ्यो कि भन्ने कुराहरू स्वयं पार्टीभित्रै पनि उठिरहेको छ र एकदम यो लामो समयको झगडिया जस्तो हामी रकम पाराले त्यसरी जाने कुराहरू स्वयं पार्टी पङ्क्तिमा त्यति धेरै सकारात्मक रूपमा लिएको छैन। यसले जे जस्तो चाहिँ यो अवस्था गयो प्रक्रियामा गयो र जे जस्तो अभिव्यक्तिहरू दिइरहेको छ र जे जस्तो अभिव्यक्तिले लिँदाखेरि यो हाम्रो दुरी बढ्छ भन्ने लागिरहेको छ र त्यो दुरी बढाउने ढङ्गका व्यक्तिहरू जसरी आइरहेका छन् कतिपय नेतृत्वको र कतिपय चाहिँ त्यो कार्यकर्ताको ढङ्गबाट त्यसलाई हामीहरूले आफ्नो ठाउँबाट चाहिँ पज गर्नुपर्छ त्यसलाई त्यहीँ स्टप गर्नुपर्छ भन्ने छ। स्वयं सभापति गगन कुमार थापाले यो कुरालाई गम्भीरतापूर्वक पार्टीको बैठकहरूमा राख्नु भएको छ र पार्टीका साथीहरूले निर्देशन दिनुभएको छ। यो किनभने यो कुराहरू जति बढायो त्यति नै यसले पार्टीभित्रको राजनीतिक वातावरणलाई पनि दुर्गन्धित गर्छ। स्वयं उहाँले त्यो कुराहरू चाहिँ त्यो फोहोरमा हाम्रो हेलो भने त्यो हमलो गराउने र फोहोरलाई ढुङ्गाले हान्यो भने छिट्टाले आफ्नो शरीरमा पर्न सक्ने सम्भावनाको कुराहरू गर्दै गर्दा उहाँले अर्को पनि सन्दर्भ उल्लेख गर्नुभयो एउटा बुद्धको एउटा भनाइसँग रिलेटेड गरेर यो उसमा जे जस्ती निन्दाहरू जे जस्ती कुराहरू भएका छन् ती सबै निन्दाहरूलाई मैले नलिएर ग्रहण नगरेर मैले छोडिदिएँ मैले फिर्ता गरिदिएँ भनेपछि उनीहरूलाई नै त्यो निन्दा पनि उनीहरूलाई नै जाओस् भनेर त्यसरी यो हाम्रो एप्रोचबाट सभापति र हाम्रो अहिले नेतृत्व गइरहेको बेलामा कतिपयले के कुरा गर्नुभयो कतिपयले के कुरा गर्नुभयो भन्नेतर्फ पनि अब हामीलाई धेरै त्यसमा चासो रहने अवस्था रहेन। हाम्रो मूल ध्यान चाहिँ यतिखेर केमा केन्द्रित भएको छ भने नेपाली काङ्ग्रेसको कमजोर महाधिवेशन हाम्रो शुरू गर्नुपर्छ।
0: एउटा कुरा मङ्सिरबाट कंग्रेसको वैधानिकता सकिन्छ भनेर तपाईँहरूले कुरा गर्दै गर्दाखेरि विधानमा पाँच वर्ष समय सीमा तोके पनि संविधान अनुसार छ महिना थप्न सकिने व्यवस्था छ भनेर हिजै पूर्णबहादुरजीले पनि बोल्नु भएछ नि त होइन?
1: उहाँले बोल्नुभयो तर एउटा कुरा के मान्नुहोस् भन्दाखेरि हाम्रो म्याद थप्न पाउनु भनेको एक वर्ष हो। त्यो पनि विशेष कारण खुलाएको अवस्थामा विशेष कारण खुलाएर एक वर्ष चार वर्षको म्यादमा एक वर्ष थप्ने भनेको अब यो एक वर्ष थप्ने भनेको कुरा चाहिँ त्यसैभित्र संविधानको यो अहिले उहाँले जे जस्तो तर्क गरे पनि त्यही एक वर्षभित्रको विशेष कारण चाहिँ के हो भन्ने कुरा पनि भन्नुपर्छ। त्यसैले एक वर्ष चाहिँ हाम्रो थपेको अवस्थामा मङ्सिरमा यसको म्याद सकिन्छ। अब मङ्सिरमा म्याद थपेपछि फेरि पनि अनि अर्को छ महिना थपेर वैशाख यसतिर पुर्याउने भन्ने हो भने पहिला चुनाव कारण देखाएर हामीले कति अवस्थामा महाधिवेशनको नीतिहरू तलमाथि गरेका छौँ अनि स्थानीय तहको चुनाव यो 2084 साल वैशाखमा हुने अवस्था छ अनि वैशाखमा चुनाव हुने बेलामा हाम्रो महाधिवेशन भनेको चाहिँ अहिले चाहिँ बटन थिचेर अहिले नै हुने खालको अवस्था त हुँदैन। त्यसैले महाधिवेशन भनेको त एउटा प्रक्रियामा लामो प्रक्रियामा जान्छ 2-3 महिनाको प्रक्रियामा जान्छ अनि जुन समयमा हामी स्थानीय तहको चुनावमा जाँदैछौँ जान्छौँ जानुपर्ने अवस्था बन्छ सरकारले निर्वाचन आयोगले सेड्युल लिएर आउँदै गर्दा त्यो बेलामा तपाईँको अधिवेशन चाहिँ अनि तपाईँको चाहिँ नारेर अनि कसरी चाहिँ तपाईँको हामी स्थानीय तहको चुनावलाई चुनावमा हामी फेस गर्न सक्छौँ स्थानीय तहमा हाम्रो आन्तरिक लोकतान्त्रिक चाहिँ विधिमा तलको वडादेखिको हाम्रो नेतृत्व चयन गर्ने प्रक्रिया हुन्छ त्यो नेतृत्व चयन गर्ने एकातिर प्रक्रिया भइरहेको त्यो एउटा हामीले पहिले पनि केन्द्रीय समितिको बैठकमा पटक पटक भनेका थियौँ सभापति तत्कालीन सभापति शेरबहादुर देउवा भएको बेलामा हामीलाई कम्तीमा कुलिङ पिरियड चाहिन्छ त्यो कुलिङ पिरियड भएन भने त्यसको प्रभाव हाम्रो निर्वाचनमा देखिन्छ भन्ने कुरा चाहिँ हाम्रा तथ्यहरूले विगतका तथ्यहरूले पनि देखाइसकेको अवस्थामा अनि अहिले आफू चाहिँ झगडा गरेर बस्ने अनि लास्टमा निर्वाचन चाहिँ को मुखमा गएर अथवा निर्वाचनकै फेरि फेरि 10-15 दिनको अगाडि पछाडि लगेर अधिवेशन पुर्याउन सकिन्छ भन्ने तर्क गरेर पार्टीलाई फेरि पनि अहिले जसरी अवस्था छ त्यो भनेको थप कोमामा लिएर जाने अवस्थामा कुनै पनि नेताहरूले त्यो तर्क गर्ने बालक गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। यदि उहाँले भन्नुभएको भने त्यो चाहिँ सक्छौँ भन्ने कुरा मात्रै हो भन्ने मेरो बुझाइ हो।
0: अब एउटा कुरा कस्तो छ भने अब इतर पक्षलाई पनि मिलाएर लैजानुपर्छ भन्ने लाइनमा तपाईँहरू हुनुहुन्छ तर अस्ति भर्खरै मात्र पूर्व सभापति शेरबहादुर देउवाले के भनिदिनु भयो भने म हिन्दू हुँ हिन्दू हुँ हिन्दू अब हिन्दूको बारेमा उहाँले वकालत गर्नुभयो एजेन्डा अब हिन्दू राष्ट्र घोषणा गर्ने र शंकर भण्डारीजीले अस्ति भन्नुभएको थियो अब राष्ट्र स्तर नभएर चाहिँ यो देशको अस्तित्व पनि रहन सक्दैन र यो मुलुकको लोकतान्त्रिक पार्टी एउटा जिम्मेवार पार्टीले राष्ट्र स्तरको पक्षमा वकालत गर्न शुरू गर्नुपर्छ भन्नुभएको थियो क्या शंकर भण्डारीजीले. उहाँहरूको एजेण्डा नै फरक भयो. अब कंग्रेसको र इतरको एजेण्डा मिल्छ कि मिल्दैन अहिलेको अवस्थामा त्यसो भने
1: कृषिजाले हेर्ने भने त सैद्धान्तिक रूपमा उहाँहरूले यो पार्टीलाई त्यो दिन नै मतलब औपचारिक विभाजनतर्फ लगिसक्नु भएको छ. मतलब सिद्धान्त त र उसको हिसाबले नेपाली काङ्ग्रेसको त्यो विशिष्ट चाहिँ जुन हामीले यसरी लिएको संवैधानिक राजतन्त्र होइन प्रजातन्त्र संवैधानिक राजतन्त्र लगाएको विषयहरू जुन थियो हाम्रो एसआरजीको त्यसबाट सिफ्ट हुनलाई नेपाली काङ्ग्रेसको स्थापना कालदेखि यहाँसम्म आइपुग्दा गर्दा त्यो सिफ्ट हुने कुरा त्यतिकै भएको थिएन भन्ने कुरा स्वयं अहिलेको नेतृत्वमा रहेका सबै नेताहरूलाई थाहा छ. तत्कालीन सभापति शेरबहादुर देउवालाई थाहा छ. त्योभन्दा तलका अरू सबै नेताहरूलाई पनि त्यता अस्ति बेला सबैलाई थाहा छ. यसमा 1933 आन्दोलनपछि आन्दोलनकै आसपासमा कसरी नेपाली काङ्ग्रेस त्यो ठाउँमा पुग्यो र त्यसपछि संविधान सभाको यो सन्दर्भमा हामीले त्यहाँसम्म कसरी पुग्यौँ र सरकारले तत्काल नयाँ छैन संसदबाट कसरी लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्यो र राजतन्त्रको त्यसपछि बाहिर रह्यो भन्ने कुराको बारेमा सबैलाई थाहा नै छ. त्यस कारण अहिले फेरि कतिपय नेताहरू के वकालत गर्ने कतिपयले आफूलाई कुनै विषयमा तिन तिन पटक भन्यो भने सबै कुराको छुमन्तर हुन्छ भने जस्तो गरेर त्यो ठाउँमा पुग्नु भनेको चाहिँ अलिकत राजनीतिक रूपमा अलिक चाहिँ कमजोर उपस्थिति कमजोर प्रदर्शन भयो कि भन्ने लाग्छ. उहाँ र त्यो खालको त्यस्तै उहाँ किन त्यो अब भावावेशमा आएर त्यो कुरा गर्नुभयो थाहा छैन तर उहाँलाई त्यतिकै चिन्ता थियो र यहाँ आइपुग्दै गर्दा त्यतिकै रूपमा उहाँको त्यो मनमा बढेको कारण त्यो प्रकट भएको हो भने यो संविधान जारी हुने बेलामा र संविधान जारी हुनुभन्दा अगाडि नै पनि जुन बेलामा संसदबाट त्यो घोषणा हुँदै थियो त्यो घोषणा हुने बेलामा उहाँहरूले किन यो कुराको असहमति जनाउनु भएन किन सम्बोधनकै बेलामा विरोध जनाउनु भएन किन त्यसलाई टिकाएर बस्नुभयो किन टाउको हलाएर रहनुभयो र अहिले आएर यो कुरा गर्नुभयो. त्यसले किनभने त्यो बेलामा आम जनमानसबाट जुन लिएका जुन त्यो सुझावहरू थिए त्यो सुझावहरूको बारेमा अहिले पनि नागरिकहरू चर्चा गर्नुहुन्छ. त्यो सुझावहरूलाई चाहिँ कुनै बोरामा थन्क्याएर अनि त्यसको चाहिँ रिपोर्टहरू बाहिर नल्याएर 81 जुन घोषणा गरेको थियो त्यो बेलामा त्यो घोषणा गर्दै गर्दा ती जनताको भावना सम्बोधन भएको थियो कि थिएन त्यतिखेर कसको दबाबमा चाहिँ यो कुरा गरिएको थियो भन्ने कुरा नि त त्यसो भए मान्छेले हिजो प्रश्न उठाएका थिए. त्यो प्रश्न उठाएको जवाब पटक पटक लतारिएर हिँड्यो पटक पटक दिइएन नि त. तर अहिले देश एउटा परिस्थितिमा अगाडि बढिसकेको अवस्थामा फेरि हामी यही मतलब द्वन्द ल्याउने अवस्था सिर्जना गरिरहने हो देशमा भनेको मतलब हामीलाई हिजोबाट हिजो जुन छोडेर जाने बेलामा धेरै मान्छेको मनमा त्यो कुराको चित्त बुझिरहेको थियो धेरैलाई त्यो चित्त बुझ्ने अवस्था बनेकै थियो. कसरी मान्छेले एउटा लामो द्वन्दबाट आएको देश होइन 10 वर्षको सरकारको द्वन्द भयौँ हामीले फेरि नै अर्को चाहिँ मधेसको अरू अरू जनजातिको थारूको दलितको थुप्रै चाहिँ मुभमेन्टहरू उठेको अवस्था थियो. यी सबै मुभमेन्टहरूबाट होइन सरकारहरूको यी सबै ठाउँहरूको चाहिँ मुभमेन्ट उठेको बेलामा सबैलाई सम्बोधन गरेर जाने सन्दर्भबाट एउटा देशले एउटा चाहिँ बाटो लियो. तर त्यो बाटो लिँदैन संविधान जारी गर्नु अगाडि जुन एउटा चाहिँ सुझावहरू लिएको थियो त्यो सुझावहरूलाई किन वास्ता गरिएन व्यवस्था गरियो भन्ने कुराको चाहिँ अहिले पनि जवाफ दिएको छैन. त्यो जवाब नदिइकन अनि तत्कालीन नेतृत्वमा पार्टीको सरकारको अनि एउटा चाहिँ महत्त्वपूर्ण राजनीतिक लाइनको निर्णय गरिरहेको के अरे नेतृत्व गरिरहेका नेताहरूले अहिले आएर ती कुराहरूको बारेमा केही पनि नजानिकन तपाईँको आस्था के छ भन्ने कुराको बारेमा मात्र बाहिर पब्लिक गरेर त्यो चुमन्तर भएर आउँछ र भनेको त्यसैले उहाँले जे भन्नुभयो त्यसको
0: नेपाली कङ्ग्रेसको धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै आएको छ संविधानले पनि त्यही कुरालाई होइन के अङ्गीकार गर्दै आयो तर उहाँले 81 चाहिँ अब हिन्दू राष्ट्रको पक्षमा उभिने कुराले गर्दाखेरि एक किसिमको तरङ्ग किनभने पूर्व प्रधानमन्त्री भएको मान्छे संविधान सभामा पनि भएको मान्छे हिजो त्यहीमा चाहिँ काम गरेको मान्छेले चाहिँ आज हिन्दूको पक्षमा उभिने कुराले कङ्ग्रेसले त यो कुरालाई त स्वीकार्न सक्दैन होला नि त अहिलेको तत्कालीन अवस्थामा चाहिँ
1: होइन नेपाली कङ्ग्रेसमा रहनुभएका अथवा कुन जुनसुकै राजनीतिक दलमा रहनुभएका हेर्ने हो भने पनि नेपालभित्र बहुसंख्यक व्यक्तिहरू भनेको चाहिँ हिन्दू नै छन् किनभने हामीसँग बहुसंख्यक नागरिकहरू नै हिन्दू छन् त्यस कारणले कुनै पनि राजनीतिक दलभित्र पनि यो आवाज उठ्ने कुरा पनि हुन्छ उठ्दै पनि आएको छ तर हामी भित्रको एउटा त्यो एउटा प्रवृत्ति चाहिँ के छ संस्कार चाहिँ के छ भन्दाखेरि अलिकति बढी सहनशील शैलीको स्वभावको प्रवृत्तिको पनि छ हिन्दू समाज त्यस कारणले सबैलाई मिलाएर लाने सन्दर्भबाट उसले आफ्नो निर्णयहरू गर्दै आइरहेको छ कतिपय कुराहरूमा अरूलाई त्यो त्याग गरेर जाने अवस्था पनि हामीले देखिरहेका छौँ भोग्दैआएका छौँ कतिपय ठाउँमा त्यो सहनशीलताको एउटा पराकाष्ठासम्म यसले भोग्दै आएको छ यो समुदायले भोग्दै आएको छ यहाँभित्र मात्र होइन अरू ठाउँमा पनि बाहिर रहेका यो समुदायको त्यो उपस्थिति जहाँ जहाँ छ त्यहाँ त्यहाँ उसमाथि दबाईमा त्यो खालको उसले त्यो भोग्दै आएको अवस्था तर त्यो व्यवहार उसले प्रदर्शन गर्दै आएको अवस्था छ यहाँ पनि बहुसंख्यक हुनाहुँदै पनि उसले आफ्नै सन्दर्भमा निर्णय नहुँदै गर्दाखेरि पनि उसले त्यो कुरालाई हिजो स्वीकारेर आयो तर उसको ठुलो प्रश्न थियो त्यो प्रश्नको जवाफ चाहिँ नेतृत्व तल त्यसले गर्दा माथै पनि मिडिया रिपोर्टिङ गर्नलाई संसदमा जाने गर्थे त्यो संसदमा त्यो विषयहरू उठ्दै गर्दा आम नागरिकको बिचमा थुप्रै पब्लिक हियरिङहरूमा जाँदै गर्दा यो प्रश्नहरू उठ्ने गर्थ्यो हामीले पनि त्यतिखेर थुप्रै पब्लिक हियरिङ चलाएको छ त्यतिखेर मिडियामा रहँदै गर्दा तपाईँले जस्तो क्वेसन गर्दै गर्दा हामीले यस्ता हियरिङ कार्यक्रमहरू पब्लिकमा संयुक्त मान्छेको बिचमा गरेका हियरिङहरूमा मान्छेहरूका ती प्रश्नहरू उठेका थिए ती प्रश्नहरू उठ्दै गर्दा गोलमटोल खालको जवाब दिएर त्यतिखेर पार्टीका नेतृत्वहरू त्यो कार्यक्रमहरूबाट त्यो त्यसलाई टाढेर हिँडे अवस्था हुन्थ्यो त्यो बेलामा वर्षौँपछिको यो संविधान जारी भएको होइन 2007 सालदेखि संविधान सभाबाट संविधान जारी गर्ने आम नागरिकको जुन अपेक्षा थियो त्यो संविधान जारी हुँदै थियो त्यसमाथि यो लामो द्वन्द्वबाट बाहिर निस्केको थियो बेग एउटा समुन्नतिको एउटा आकाङ्क्षा थियो त्यसलाई अगाडि देखेर त्यसलाई अगाडि आँखामा देखेका कारणले त्यो समाजले पनि त्यो उसले पनि सत्ताले पनि त्यसलाई समुदायले पनि यो कुरालाई भइयो नि त भन्ने ढङ्गले छोडेको थियो तर त्यो मनमा एउटा कुरा त थियो त्यसको जवाब पार्टी नेतृत्वहरूले विभिन्न राजनीतिक दलको नेतृत्वले दिन सकिरहेको थिएन संसदमा रहेका सांसदहरूले दिन सकेका थिएन तर अब एउटा लेभलको सेटल भइरहेको यो बेलामा फेरि राजनीतिक रूपमा पनि सेटल भइरहेको त्यो विषयलाई अब फेरि नयाँ ढङ्गले उचाल लिएर जाने हो भने उसको कुन लेभलमा यसको द्वन्द्वहरू भोलि निम्तिन सक्छ भन्ने बारेमा हामीले अलि बढी चनाखो हुनुपर्नेछ र अलि बढी ध्यान दिनुपर्नेछ अब लहरमा कुन रूपमा कसरी कसले प्रस्तुत गर्नुभयो के एजेन्डा हो यो एजेन्डा ल्याउँदै गर्दा यहाँ देशभित्रको अवस्था कसरी अगाडि जान्छ यसलाई राजनीतिक अवस्थामा यसलाई कसरी हामीले ट्याकल गर्छौँ होइन यसमा अरू कुन कुन स्वार्थ समूहहरू यसमा हावी भइरहेको छ भन्ने कुराहरू हामीले ध्यान दिएन र यसलाई चाहिँ यो विषयलाई अगाडि सार्दै गर्दा सही ढङ्गले सम्बोधन भयो भने जसले द्वन्द्वको नयाँ परिस्थिति सिर्जना गर्छ कि गर्दैन यी सबै कुरालाई ध्यान दिएर नेतृत्वले बोल्नुपर्ने बेलामा नेतृत्वले बोलिदियो होइन अब बोलिसकेपछि अब यसको चाहिँ कसरी सम्बोधन हुन्छ भन्ने कुराको बारेमा उहाँले ढाका लिएर आउने र पोलिटिकल लेभलमा देशभित्र रहेका सबै राजनीतिक दलहरू यो कुरामा कन्भिन्स भए र एउटा कन्सेन्स बनेर अगाडि बढ्यो भने एउटा कुरा होला तर त्यो कन्सेन्स बन्ने कुरालाई उहाँहरूले ध्यान नदिकन यसरी यो कुरा राख्नु भएको हो भने यसले कन्सेन्स हुँदा पनि कन्फ्लिक्ट बढाउँछ भन्ने कुराको बारेमा उहाँले बुझ्नु पर्ने हो त्यो हिजो उहाँहरू नेतृत्व तहमा भएको बेलामा नगरेर त्यतिखेरको चाहिँ त्यो राजनीतिक रूपमा अर्को ठाउँमा जाने आज फेरि देश एउटा खालको अप्ठ्यारो परिस्थिति भएको बेलामा थप अप्ठ्यारो बनाउन अर्को खालको चाहिँ अवस्था उहाँहरूले बनाउनु मैले उहाँहरूको राजनीतिक रूपमा उहाँहरूको एकदम कमजोर मानसिकता र मनस्थिति देखिएको हो यसलाई
0: अन्तमा जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने मलाई अब कंग्रेसलाई एक ढिक्का बनाउन सक्ने त्यस्तो कुनै जादुको छडी चल्ला वा चाहिँ के त्यस्तो सूत्र छ वा चाहिँ विभिन्न प्रक्रियालाई हेर्ने हो भने विभाजनको डिलमै हो यो सर्वोच्चको मात्रै फैसला कुरिरहेको छ कंग्रेस इतर पक्षले
1: पार्टी सभापतिले आफ्नो आफ्नो सम्बन्धन क्रममा पनि पार्टीलाई एकताबद्ध बनाएर जाने सन्दर्भमा जुन प्रस्तावहरू दिनु गर्नुभएको छ र भेटघाट गर्ने कुराहरू पनि गर्नुभएको छ त्यसले अझै पनि हामीलाई पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामै बल पुर्याउँछ भन्ने नै लाग्छ एउटा कुरा दोस्रो कुरा त्यो बाहेक हाम्रो यो बिचमा महाधिवेशनको नीति यो बर्खाको समयको कारणले केही जिल्लाहरूबाट आएका प्रश्नहरू सुझावहरूलाई पनि आधार बनाएर हाम्रो भदौ 24 गतेबाट हाम्रो वडाको अधिवेशन सुरु हुने कुरा भएको छ त्यो बिचमा अहिले पनि विश्वास दिन अझै पनि बाँकी छ त्यो विश्वास दिनमा हामीले गर्न सकिने कुराहरूलाई हामी अझै बढी तीव्र गतिका साथ अगाडि बढाउँछौँ कन्भिन्स गर्नुपर्ने ठाउँमा कन्भिन्स गर्ने प्रयास गर्छौँ नेतृत्व यसमा त्यही ढङ्गले गम्भीरतापूर्वक लागिरहेको छ र यसलाई हामीले यो क्रियाशील सदस्यता अध्यावधि गर्ने बेलादेखि हामीहरू लचकता चाहिँ अहिले महाधिवेशनको नीति घोषणा भएर यो चाहिँ नीतिलाई यो चाहिँ समायोजन गर्ने सन्दर्भ छ निर्वाचन समितिले जुन समायोजन गरेर पठाए त्यो समायोजन गर्ने सन्दर्भमा समेत त्यो कुराको रिफ्लेक्सन छ त्यस कारण हामी एक्लै जाने भन्ने भइरहेको त हामीलाई यहाँ सबै को को थिए अहिलेको मान्छेहरू बाहिर छन् उनीहरू नभएको बेलामा हामीलाई गरौँ मारि गरौँ भन्ने भइदिएको भए त हामीले त बैठकलाई जे जति आयो आयो अब गरौँ अब जेठा सारतिर हाम्रो चाहिँ महाधिवेशन गर्न सक्ने अवस्था भन्यो भनेर भन्दै भयो यो पुनरावलोकन समारोहमा केही पनि हुने अवस्थै बन्दैनथ्यो पुनरावलोकन गर्ने अवस्था हुनाहुँदै त हामीले अहिले पुनरावलोकनको त्यो अगाडि बढेको अवस्था हामीले महाधिवेशन समिति घोषणा गर्दै गर्दा यो बिचमा 20-22 दिनमा केही गर्न सकिन्छ कि भन्ने एउटा त्यो बाटोलाई समेत हामीले मध्यनजर गरेर यो अगाडि बढेको बेलामा हामी यो एकताबद्ध बनाएर जाने कुरामा हामी छैनौँ भनेर कसैले भन्छ भने त्यो दृष्टिदोष मात्र हो त्यस कारण हामी पुरै एकताबद्ध बनाएर जाने नै हामी छौँ रहन्छौँ र हिजो विशेषमा भाग लिएको विशेषमा भाग नलिएको चुनावमा पछि आएको चाहिँ अदालतको आदेशपछि आएको यो अब सबै कुराहरू तपसिल भइसक्यो हिजो यही कुराहरू पार्टी सभापतिले समेत भनिसक्नु भएको छ त्यस कारणले हिजो विशेषमा कहिले आएको थियो सबैमा पहिले आएको थियो विशेषको यो दौरानमा आएको थियो अनि निर्वाचनको दौरानमा आएको थियो निर्वाचन पछि आएको थियो अदालतको आदेशपछि फैसलापछि आएको थियो पूर्णपाठपछि आएको थियो भन्ने कुरा अब कुनै विषय रहेन यी तपसिलका विषय भइसके पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामा सबैलाई समेटेर लाने उदार हृदयका साथ ठुलो छाती बनाएर सभापति लाग्नु भएको छ सबैलाई समेटेर जाने कुरा गर्नुभएको छ सबैलाई भेट्छु भन्नुभएको छ भेटिरहनु भएको छ सम्वाद गरेको कुरा उहाँले बताउनु भएको छ त्यस कारणले हामी पार्टीले एकताबद्ध बनाएर जाने कुरामै अझै थप आशावादी छौँ साथीहरू आउनुहुन्छ साथीहरूले सम्झिनुहुन्छ कुरा बुझ्नुहुन्छ अब कुरा बुझेको जस्तो गर्ने तर बुझ पठाउनु भयो भने चाहिँ राम राम मात्र भन्न सकिन्छ त्यो बेलामा अरू धेरै कुराहरू गर्न सकिँदैन तर पनि हामीलाई आशा छ यो विषय
0: बाबुश्रीकोटीजी यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
1: धन्यवाद
0: नेपाली कंग्रेसका नेता एवं केन्द्रीय सदस्य अजय बाबुश्रीकोटी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछ
2: जहाँमा हेर न गरगनाले त बेहुलीलाई कस्तो सुहाएको छ है त्यही त कस्तो डिजाइनर गरगना कहाँ बनाएछन्
3: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
2: बेहुलीले लगाएको गरगनाको बारे कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
3: यो त सुप्रिन्चा सुनचाली पसलको कमाल हो नि दिदी
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
5: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
4: सुप्रिम सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता, कानूनका जानकार, विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, धन्यवाद।
1: नेपाली कंग्रेसले असोज 17 गतेदेखि कंग्रेसको 15 महाधिवेशन गर्ने मिति तय गरिसकेका छ। मुद्दा पूर्ण इजलासमा 15 अवलोकनका लागि गएको स्थिति पनि छ। उता पूर्णबहादुर खड्काजीले भन्नुभएछ कि मंगिरबाट कंग्रेसको वैधानिकता सकिन्छ भनेर, यो भ्रम मात्रै हो। हाम्रो विधानमा 5 वर्ष समय सीमा तोके पनि संविधान अनुसार 6 महिना पनि थप्न सकिने अर्को व्यवस्था छ भनेर उहाँले भन्नुभयो। अब यो के हुन्छ, यो परिस्थिति चाहिँ कंग्रेसका लागि?
2: अहिले चाहिँ के हो भने, अहिले नेपाली कंग्रेसको जुन संस्थापन पक्ष छ, अर्थात् के छ भने, विशेष महाधिवेशनले वैधानिक रूपमा निर्वाचित गरेको एउटा कार्य समिति छ। त्यो कार्य समितिलाई चाहिँ आफ्नो महाधिवेशन सम्पन्न गर्ने कुरालाई कुनै बाधा विरोध अवरोध केही पनि छैन, कानूनी रूपमा यसमा कुनै तगारो छैन। त्यो आफ्नो महाधिवेशनलाई बिना बाधा अवरोध स्मुथली चाहिँ अगाडि बढाउन सक्छ। र मलाई के लाग्छ भने, अब अहिले जुन तिब्रो गतिमा महाधिवेशनको तयारी भइरहेको छ, त्यो महाधिवेशनको प्रक्रिया चाहिँ सम्पन्न हुन्छ भन्ने कुरामा अहिले कुनै अब शङ्का गर्ने ठाउँ छ।
1: जस्तो पूर्ण इजलासमा मुद्दा गइसके पछाडि चाहिँ महाधिवेशन गरिसकेपछि फैसला हुने कुरा वा चाहिँ के आउने कुरा वा त्योभन्दा अगाडि हुने कुरा यसले प्रभाव पार्दैन?
2: अब अहिले चाहिँ त्यो निशा मात्रै दिएको हो। निशा दिँदैमा त्यहाँ कुनै अन्तरिम आदेश, अहिले चाहिँ राई छुट्टी राख्नु भन्ने त्यस्तो कुनै आदेश जारी गरेको छैन। खालि निशा दिनुको अर्थ यति मात्रै हो कि यसलाई सर्वोच्च अदालतले आफूले गरेको फैसलालाई पुनर्विचार गर्ने हो। पुनर्विचार गर्ने भनेको के हो भने, यसमा चाहिँ पुनः सुनवाई गर्ने हो। सुनवाई मात्रै गर्ने भनेको हो, र यसमा चाहिँ अब कुनै त्यसमा आदेश जारी भएको छैन। अर्थात् के भने, यो महाधिवेशनको प्रक्रिया अगाडि नबढाउनु, यथाही स्थितिमा राख्नु, या यस्तो खालको कुनै पनि चाहिँ के भने आदेश जारी भएको छैन। त्यसले चाहिँ के भने, अब अहिले महाधिवेशन गर्ने कुरालाई कहीँ कतैबाट कुनै कानुनी अडचन बाधा केही पनि छैन, र त्यस कारण चाहिँ के छ भने, त्यो प्रक्रिया चाहिँ अगाडि बढ्छ। त्यस कारण त्यतातिर मैले कुनै प्रब्लम देखेको छैन। त्यस कारण अब अहिले देवाजीहरूले भेला गर्नुभयो, अब भेलाले चाहिँ के हो भने, भेलाले पनि अब एउटा फरक किसिमको बाटोमा उहाँहरू प्रस्थान गरिसकेको जस्तो देखिन्छ। नेपाली कङ्ग्रेसको जुन घोषित सिद्धान्त छ, घोषित जुन चाहिँ के छ भने परम्परा छ, त्योभन्दा बाहिर गएर चाहिँ अहिले अब के भने, नेपाली कङ्ग्रेसको त अफिसियल लाइन नै राष्ट्रियता प्रजातन्त्र समाजवाद हो। अब अहिले धार्मिक कुराहरू पनि त्यहाँ चाहिँ के छ भने प्रस्तावहरू पारित भयो, हिन्दूको कुराहरू पनि प्रस्ताव पारित भयो। अब त्यो चाहिँ नेपाली कङ्ग्रेसको विधानले त्यो कुराले चिन्दैन, नेपाली कङ्ग्रेसको विधानमा त्यो हटाउँदा पनि हटाउँदैन। त्यस कारण चाहिँ के छ भने, अब अहिले चाहिँ त उहाँले एउटा एक किसिमको मनस्थिति चाहिँ फरक किसिमको मनस्थिति बनाएर फरक किसिमको राजनीतिक बाटो चाहिँ रोगिसकेको जस्तो देखिन्छ। किनभने जुन किसिमको प्रस्ताव पारित हो, अब उहाँले करिब करिब चाहिँ के हो भने, अब हाम्रो राजनीतिक यात्रा अब फरक दिशामा अगाडि बढ्छ भनेर, त्यो चाहिँ एउटा संकेत देखिएको छ। त्यस कारण चाहिँ के छ भने, अब यसै पनि उहाँले त्यस किसिमको मनस्थिति बनाइसकेपछि, देवाजीहरूको समूहले भनेपछि, अब अहिले यसै पनि यो अदालतको सुनवाई गरेर फेरि चाहिँ के छ भने, यो निर्णय उल्टाउने कुराको त्यसै पनि उहाँहरूको लागि अब त्यति औचित्य छैन। र अब एउटा कुरा के हो भने, सामान्यतया अब यो पुनरावलोकनको जुन आदेश हो, निशा हो, अब त्यसको पनि केही लिमिटेसन्सहरू हुन्छ। किनभने त्यसमा अहिले विशेष महाधिवेशन पनि पार्टीको विधानलाई टेकेर भएको छ। निर्वाचन आयोगले पनि निर्वाचन जल सम्बन्धी कानूनलाई हेरेर एउटा चाहिँ रुलिङ दिएको छ। अब त्यो कम्प्लिट छ कि छैन, त्यसबाट डिपार्चर हुने कुरा पनि त्यति सम्भव छैन, त्यति सहज छैन, त्यो कुरा पनि त्यति त्यसको सम्भावना पनि अत्यन्त न्यून छ। त्यसमा त्यो कम्प्लिट अहिले नै यो कम्प्लिट यो उल्टी छ भन्ने कुरा पनि प्र्याक्टिकली पनि त्यो त्यति सम्भव छैन। यो जुडिसियरी म्यानेजेबल स्ट्यान्डर्डभित्र पनि कति पर्छ पर्दैन त्यो पनि पर्दैन, किनभने जुडिसियरीले यस्तो रुलिङ पनि दिँदैन जुन रुलिङ चाहिँ के छ कारण नै हुन नसकोस्, लागु नै हुन नसकोस्, त्यस्तो रुलिङ पनि अदालतले दिँदैन। किनभने निर्वाचन आयोगले एउटा मान्यता दिइसकेपछि, विशेष महाधिवेशनलाई मान्यता दिइसकेपछि, विशेष महाधिवेशनले निर्वाचित गरेको कार्य समितिलाई मान्यता दिइसकेपछि, तब अनुसारको चाहिँ के छ भने प्रक्रिया अगाडि बढेको छ। त्यसमा अब निर्वाचन भएको छ, त्यो निर्वाचनमा चाहिँ भुवन थापा पार्टीको सभापतिलाई महाधिवेशनले निर्वाचित गर्यो। त्यसपछि उहाँको हस्ताक्षरले टिकट वितरण भयो। त्यसमा चाहिँ के छ भने अब अहिले असन्तुष्ट पक्ष भनेर जुन हुनुहुन्छ उहाँहरूले पनि गगन थापाजीकै हस्ताक्षरबाट चुनाव लडिसक्नु भएको छ भने चाहिँ राजनीतिको कोष चाहिँ अगाडि बढिरहेको छ। अब चाहिँ के छ भने त्यो कम्प्लिट त्यो कुराहरूले कसरी अन्डु गर्न सकिन्छ, ताकि उहाँहरूले त एउटा चाहिँ निबन्धित पनि भइसक्नु भएको छ। कानुनी रूपमा के छ भने निबन्धनको सिद्धान्त भनेको चाहिँ के हो भने कुनै कुरालाई तपाईँ एकैचोटि स्वीकार र अस्वीकार दुइटै गर्न पाउनुहुन्न। गगन थापाजीको हस्ताक्षरमा चुनाव लडिसकेपछि तपाईँले विशेष महाधिवेशनको परिणामलाई तपाईँले पनि स्वीकार गरिसक्नुभयो, विशेष महाधिवेशनलाई तपाईँले पनि मान्यता दिइसक्नुभयो, तपाईँले त्यसको त्यसलाई मान्यता दिएरै त्यसको हस्ताक्षरबाट तपाईँले चुनाव लडिसक्नुभयो भनेपछि डक्ट्रिन अफ स्टोपल हुन्छ, विबन्धित भइसक्नुभयो भनेपछि तपाईँले पनि त बाई कन्डक्ट पनि तपाईँले चाहिँ के छ भने विशेष महाधिवेशनलाई त मान्यता दिइसक्नुभयो भनेपछि अब त्यही कुरालाई आफूलाई जतिसम्म फाइदा हुँदाखेरि स्वीकार गर्ने, फेरि त्यसैलाई अस्वीकार गर्ने, अब कानुनप्रति पनि मिल्दैन। त्यस कारण चाहिँ के छ भने यो विबन्धनको सिद्धान्त अनुसार पनि चाहिँ के छ भने अब यो निर्णय उल्टाउँदाखेरि यसको यो यो प्र्याक्टिकली यो त्यति सम्भव छैन। फेरि अब निर्वाचनको प्रक्रियालाई पनि व्यवस्थामा पनि प्रश्न उठ्छ, त्यसबाट जो निर्वाचित भइसकेका छन् सबै त्यसको पनि व्यवस्थामा पनि प्रश्न उठ्छ, विबन्धनको कुराहरू पनि हुन्छ। भनेपछि एउटा कोषमा चाहिँ पोलिटिकल पोलिटिक्स अगाडि बढिसक्यो, त्यो कुरा सेटल भइसक्यो। त्यही एउटा के छ भने अब राजनीति दल सम्बन्धीको जुन विवाद हुन्छ त्यसमा चाहिँ के छ भने त्यसमा चाहिँ निर्वाचन आयोगकै निर्णय अन्तिम हुन्छ, किनभने यो त असाधारण अधिकार क्षेत्र अन्तर्गत यो सुनवाई भएको हो, यी क्षेत्र अन्तर्गत यो कुनै पुनरावेदन परेर भएको होइन।
1: होइन अब सर्वोच्चमा गइसके पछाडि त उसले किसिमको आदेश त गर्नै पर्छ नि त, होइन फैसला त गर्नै पर्छ नि त,
2: फैसला त हुन्छ, तर फैसला हुँदाखेरि पनि त एकदमै फैसला हुँदाखेरि पनि आखिर एउटा स्थापित विधि शास्त्र र विद्यमान कानूनहरू संवैधानिक बन्दोबस्त कानूनी बन्दोबस्तलाई को परिधिभित्र रहेर त्यसको चार किल्लाभित्र रहेर न त्यसको चाहिँ फैसला हुन्छ। अब एकदम आकाशमा गएर एकैचोटि फैसला त हुँदैन, तर यिनी त्यो एउटा प्रोसेस त एउटा अगाडि बढ्ला। तर एउटा कुरा के छ भने अब यसमा कुनै अहिले नै महाधिवेशनको जुन प्रक्रिया छ त्यो त्यसलाई चाहिँ कुनै बाधा अवरोध छैन, त्यो चाहिँ त्यसको महाधिवेशनको डेट पनि तोगिसकिएको छ। अब भनेपछि त्यो चाहिँ अगाडि बढ्छ।
1: अब अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसको गगन थापा पक्ष अर्थात आधिकारिक संस्थापन पक्षले पनि महाधिवेशनबाटै चुनौती दिन वा चाहिँ नेतृत्व परिवर्तनका लागि चाहिँ लाग्न भनेर अस्ति बोल्नुभयो, यता देवबाजीले चाहिँ न्यायालयबाट न्याय पाइन्छ हामी न्यायको आशामा छौं पनि भन्नुभयो, उतापट्टि म हिन्दू हिन्दू हिन्दू भनेर उहाँले घोषणा पनि गर्नुभयो। कंग्रेसको यो मिल्ने छनक हो वा चाहिँ एकले अर्कालाई चाहिँ कसरी गलाउने कसरी सिद्ध्याउने भन्ने खेल
2: वार्ताको जुन कुरा आयो त्यो चाहिँ नेपाली कंग्रेसको एउटा चाहिँ के छ भने परम्परा भन्दा फरक कुरा आयो, किनभने नेपाली कंग्रेस चाहिँ के छ भने जुन बेला यसको स्थापना भयो बिपी कोइरालाको एउटा भिजन थियो, म उहाँ चाहिँ के भने नेपाली समाजमा राजनीतिमा एउटा रेनेसाको एउटा पुनर्जागरणको एउटा प्रतीक प्रतीक हुनुहुन्थ्यो. उहाँले यो पुनर्जागरणको एउटा प्रतीकको रूपमा एउटा मोडलाइजेसनको पोलिटिकल मोडलाइजेसनको शुरूआत भयो र यो नेपाली कंग्रेसको उहाँले स्थापना गर्नुभयो. उहाँको भिजन चाहिँ एउटा डेमोक्रेटिक सोसाइटी एउटा सोसलिस्ट सोसाइटी एउटा चाहिँ समतामाधारित समाजको उहाँको परिकल्पना थियो. त्यहाँ चाहिँ यो धर्मलाई राजनीतिमा मिसाउने कुरा कहीँ पनि थिएन. अब एउटा कुरा के छ भने यो धर्मको जुन कुरा आयो यसबाट नै एउटा कुरा के देखिन्छ भने देवाजीहरूको जब राजनीति चाहिँ विचारविहीन हुन्छ एजेन्डाविहीन हुन्छ दृष्टिकोणविहीन हुन्छ अनि चाहिँ धर्मलाई राजनीतिको एउटा टुलको रूपमा प्रयोग गरिन्छ. किनभने आज नेपाली समाजको मुद्दा के हो त आज नेपाली समाजमा यत्रो गरिबी छ यत्रो चाहिँ असमानता छ यत्रो चाहिँ के छ भने एफआईसिटीवाद छ नेपाली समाजलाई एउटा रूपान्तरण चाहिएको छ न्याय सामाजिक न्याय चाहिएको छ आर्थिक न्याय चाहिएको छ सुशासन चाहिएको छ आर्थिक सामाजिक र राजनीतिक लोकतन्त्रलाई कसरी डिपेन्डिङ गर्ने कसरी चाहिँ त्यसलाई सुनिश्चित गर्ने भन्ने कुरा छ. न्यायबाट वञ्चित धेरै ठुलो समाज समुदाय छ. आज लाखौं लाख नेपालीहरू चाहिँ के छ भने विदेश हिँड्नलाई बाध्य छन्. बेरोजगारीको यस्तो विकराल समस्या छ भन्दाखेरि के छ भने त्यसलाई सम्बोधन गर्नलाई को नेपाली कंग्रेसले पो रोड म्याप लिएर आउनु पर्यो. अब राजनीतिलाई यो असली मुद्दामा बाट मुलुकको ध्यान चाहिँ मोड्न खोजिएको छ. धर्म भनेको चाहिँ के छ भने व्यक्तिगत कुरा हो. हरेकलाई धर्म मान्ने स्वतन्त्रता छ धर्म मान्न पाउनुपर्छ त्यो व्यक्तिगत कुरा हो. तर एउटा कुरा हामीले के बुझ्नु पर्यो भने स्टेट हेज नो रिलिजन स्टेटको आफ्नो धर्म हुँदैन व्यक्तिगत धर्म हुन्छ. त्यसमा के छ भने अब चाहिँ धर्म मान्ने कुरामा धार्मिक स्वतन्त्रताको कुरामा नेपाली समाजमा कुनै समस्या छैन हरेकले आफ्नो धर्म मान्न पाउँछ. तर अब यो चाहिँ किन धर्मको कुरा ल्याइयो यो इसेन्डल इस्यु यो अहिले नेपाली समाजको मूल मुद्दा चाहिँ के छ भने यो चाहिँ नेपाली जनताले धर्म मान्न पाएन भन्ने होइन सबैले धर्म मान्न पाएको छ धार्मिक स्वतन्त्रताको कुनै प्रब्लम छैन. तर जुन रूपमा यो चाहिँ रिलिजनको कार्डलाई नेपाली राजनीतिमा प्रयोग गर्न खोजियो यो चाहिँ कुरा चाहिँ खतरनाक छ. नाउ दे आर प्लेइङ विथ फायर आगोदेखि खेल्न खोजे जस्तो देखिन्छ. यसले चाहिँ नेपाली राजनीतिलाई नेपाली समाजलाई पोलराइजेसन गर्छ र यसले के गर्छ भने जुन नेपाली कंग्रेसको मूल चरित्र हो डेमोक्रेटिक सोसलिजम नेपाली समाजको चाहिँ के छ भने एउटा डेमोक्रेटाइजेसन गर्ने राजनीतिको डेमोक्रेटाइजेसन गर्ने आर्थिक रूपमा चाहिँ के छ भने समृद्धि ल्याउने संस्था ल्याउने त्यो चाहिँ के छ भने त्यो जुन मूल परिकल्पना हो त्यो त्यसबाट चाहिँ के छ भने यो चाहिँ डिपार्चर भयो. त्यसले चाहिँ के छ भने मलाई लाग्छ अब चाहिँ नेपाली कंग्रेसको त ठिक छ एकताको जुन कुरा थियो युनिफिकेसनको जुन कुरा थियो त्यो युनिफिकेसनको कुरा त अब झन् कम्प्लिकेटेड भयो. अब त कुरा त खालि के छ भने अहिलेसम्म त खालि के थियो भने व्यक्तिको व्यवस्थापनको मात्रै कुरो थियो. तर अहिले त के छ भने अब यो त हिन्दूवादको जुन कार्ड उहाँले थ्रो गर्नुभयो त्यसलाई कसरी नेपाली कंग्रेसको विधानमा कसरी तपाईँले सम्बोधन गराउनुहुन्छ कसरी तपाईँले त्यहाँ एकोमोडेट गराउनुहुन्छ त्यो कुरा त अब लाइन छुट्टिए जस्तो हो. किता माने छुट्याउनु हो अब हिन्दूको कुरा हिन्दूवादको कुरा ल्याउनु हो. हिन्दूवाद भनेको नेपाली राजनीतिमा नेपाली जनताले त्यसरी स्वीकार गरेको कुरा थिएन. रिलिजनको कार्ड प्ले गरेका राजनीतिहरूको हैसियत हामीलाई थाहा छ. त्यसकारण कुरा के हो भने अब यो एउटा जुन रिलिजियस बेसिसमा के नेपाली राजनीति अब मुद्दाविहीन भएको हो मुद्दा छैन अरू कुनै चाहिँ के एजेन्डा छैन नेपाली राजनीतिमा अब धर्मको कुरा ल्याएर किनभने जब चाहिँ जब तपाईँसँग राजनीति धरातल तपाईँको जब कमजोर हुन्छ अनि वास्तविक मुद्दाबाट विषयान्तर गर्न खोजिन्छ र यस किसिमको सेन्टिमेन्टल इस्युजहरूलाई रेज गर्न खोजिन्छ त्यो चाहिँ के छ भने खतरनाक हुन्छ. हामीले भर्खरै देख्यौँ तराईमा जुन आगो भड्किन खोजेको थियो यो साम्प्रदायिकताको आगो यो खतरनाक कुरा हुन्छ. यो कुराहरूलाई चाहिँ हामीले टाढा राखौँ. यो चाहिँ के छ भने धर्मलाई को पोलिटिकल ब्रान्डिङ नगरौँ यो खतरनाक हुन्छ. धर्मलाई चाहिँ के छ भने व्यक्तिको आफ्नो निजी मामिला हो हरेकलाई चाहिँ के छ भने आफ्नो धार्मिक स्वतन्त्रताको अधिकार छ तर उसलाई चाहिँ किसिमले एउटा पोलिटिकल पोलराइजेसन नगरौँ, पोलिटिकल टुल नबनाऊ। अब जसरी देवाजीहरूले त्यो ल्याउनुभयो मलाई लाग्छ त्यो चाहिँ के छ भने त्यो त नेपालको राजनीति पछाडि फर्के जस्तो। आजभन्दा त्यो बेला जुन बेला चाहिँ नेपाली समाजमा शिक्षा र साक्षरताको प्रतिशत एकदमै न्यून थियो, त्यो बेला त बिपी कोइरालाले यो समाजवाद लोकतन्त्रको कुरा गर्नुभयो। अब अहिले हामी आएर यो बेलामा जब चाहिँ के छ भने यत्रो डिजिटल एरामा हामी छौँ, यत्रो चाहिँ के छ भने ग्लोबलाइज वर्ल्डमा हामी छौँ, यत्रो चाहिँ के छ भने पोलिटिकल एउटा चाहिँ फ्रिडमको कुराहरू छ, त्यो बेला चाहिँ हामी चाहिँ अब रिलिजनको कार्ड प्रयोग गर्न खोज्दैछौँ भनेपछि अब यो चाहिँ यो चाहिँ इतिहासको यात्रा चाहिँ उल्टो दिशामा अगाडि बढाउन खोजेको हो। त्यसमा मलाई के लाग्छ भने अब यो नेपाली कङ्ग्रेसको जुन राजनीति हो यो मोर कम्प्लिकेटेड भएको छ। हिजो देवाजीले नै यो रिलिजियस कालनाई उहाँ आफैले रोक्नु भएको थियो किनभने पटक पटक नेपाली कङ्ग्रेसको यो महाधिवेशनमा पनि महासमितिको बैठकहरूमा पनि यो कार्डहरूलाई यसलाई चाहिँ एडप्ट गर्ने प्रस्ताव पारित गराउने कुराहरू उड्दाखेरि उहाँले आफैले रोक्नु भएको थियो। अब यो चाहिँ के हो त यो चाहिँ के मलाई यो स्वाभाविक लागेको छैन, यसमा धेरै ठुलो षड्यन्त्र छ। यो चाहिँ यो चाहिँ के छ भने नेपाली समाजलाई एउटा अस्थिर बनाउने एउटा धार्मिक आधारमा चाहिँ नेपाली समाजलाई डिभिजन गर्ने। आखिर मेजोरिटी अफ द पपुलेसन नेपालमा हिन्दू छ र चाहिँ के छ भने कसैले पनि धर्म मान्ने कुरामा आफ्नो धार्मिक अभ्यास र अभ्यास गर्ने कुरामा कहीँ कतै कुनै बाधाहरू केही पनि छैन र यसलाई किन चाहिँ पोलिटिकल एरिनामा किन ल्याउन खोजियो यो त एउटा चाहिँ व्यक्तिको व्यक्तिगत मामिला हो, यो त इन्डिभिजुअल कन्साइनको कुरा हो। तर यसलाई किन पोलिटिकल एउटा टुल बनाउन खोजियो, यो चाहिँ पोलिटिकल टुल बनाउन खोज्नु हुँदैन थियो। र नेपाली कङ्ग्रेसको चाहिँ के छ भने आखिर या नेपाली राजनीतिको एउटा चाहिँ इस्यु चाहिँ के हुनुपर्छ भने ग्रेटर डेमोक्रेटाइजेसनको। अहिले हेर्नुहोस् यस्तो चाहिँ लोकतन्त्र नेपालमा अहिले खतरामा छ, संविधान खतरामा छ, संविधान संशोधनको नाममा चाहिँ के छ भने नौटङ्की मञ्चन गर्न खोजियो, एउटा सिनेमाको मान्छेलाई ल्याएर चाहिँ के छ भने संविधानका सारा धाराहरूलाई उलटफेर गर्न खोजियो। अहिले चाहिँ के छ भने 308 धारा छ, त्यसमा 245 धारा संशोधन गर्ने भनेर चाहिँ गरिएको छ र त्यसलाई चाहिँ के छ भने एउटा चाहिँ हाई भोल्टेज पपुलिजमको को आधारमा चाहिँ के छ भने नेपालको यो चाहिँ संविधानलाई चाहिँ के छ भने छद्मिसद बनाउने कोसिस भएको छ। अहिले चाहिँ के छ भने लोकतान्त्रिक इन्स्टिट्युसनहरूमाथि यत्रो एट्याक भइरहेको छ, अदालतमाथि यत्रो एट्याक भएको छ, मिडियामाथि एट्याक भएको छ, नागरिकको स्वतन्त्रतामाथि एट्याक भएको छ, यत्रो महँगीको चाहिँ त्राहिमाम छन् नागरिकहरू, यत्रो चाहिँ के छ भने
3: Radio Aro, time check. It's 9 a.m.
4: अहिले बिहानको 9 बज्यो।

भवनबाट पक्राउ गरेको हो। पक्राउ 63 अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप अनुमतिले आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटीपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ। सरकारले हालै राजपत्र मार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ। काठमाडौँ उपत्यकाका सबै पालिकामा मंगसिर 1 देखि अनि उपत्यका बाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ 1 देखि ऐन लागू हुनेछ। अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ। ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ। ऐनले वध अघि र वध पछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ। ऐनको दफा 8 अनुसार पशु वध गर्नु अघि अनिवार्य

0: कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती

0: उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ र त्यहाँ पहिरो खस्ने क्रम रोकिएको छैन। प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक सहितको टोली पहिरो क्षेत्रमा खटिएको छ। बाटो खुलाउने पहल भइरहेको तर पहिरो खस्न रोकिएपछि मात्रै काम शुरू हुने जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। दाङको घोराईमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा घोराईका सोहनलाल चौधरी, कृष्ण बहादुर चौधरी, बंगलाचुलीका दिवाकर खत्री र खिमबहादुर घरती विरूद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूले गएको साउन 28 गते राति घोराई उपमहानगरपालिका 7 सिसहनियामा ट्याक्टरमा डीएपी र यूरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्याक्टरसँगै 53 बोरा डीएपी र 4 बोरा यूरिया मल बरामद भएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीको अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरेको थियो। किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानको क्रममा उनीहरूले बंगलाचुली गाउँपालिका 5 रहेको सहकारीका लागि साउन 28 गते 130 बोरा डीएपी र 180 बोरा यूरिया मल खरिद गरेको देखिएको छ। सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानूनी कार्यवाही अगाडि बढ़ाएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनु भएको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 विदेश गएका थिए। त्यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्ष साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्ष साउनमा 9,969 जना गएका छन्। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटा विरूद्ध बाल बालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको क्ल्यानमा रहेको अदालतमा हिजोदेखि शुरू भएको सुनवाईमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानूनी प्रतिनिधिले आफ्नो दावी प्रस्तुत गरेका छन्। मुद्दाको सुनवाई झण्डै 6 हप्तासम्म चल्ने बीबीसीको खबरमा उल्लेख छ। क्यालिफोर्नियाका वकिलहरूले मेटालाई 11 र 12 वर्ष उमेरका लाखौं बाल बालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। तर मेटाले भने त्यस्ता प्रयोगकर्ता 1,00,000 भन्दा बढ़ी मात्र फेला परेको दावी गर्दै सामाजिक सञ्जालको लत सम्बन्धी आरोपलाई अस्वीकार गरेको छ। कम्पनीले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै किशोर किशोरीले सकारात्मक अनुभव पनि गरेको भन्दै राज्यका वकिलहरूले त्यसलाई व्यवस्था गरेको तर्क गरेका छन्। क्यालिफोर्निया र न्यूयोर्क सहित अमेरिकाका 29 राज्यले सन् 2023 मेटा विरूद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले मेटाले बालबालिका सम्बन्धी संघीय तथा राज्यका गोपनीयता कानून उल्लंघन गरेको आरोप लगाएका छन्। राज्यहरूले मेटासँग अरबौं डलर क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्राममा लाइक संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्कूल गरिरहने प्रणालीमा परिवर्तन गर्न माग गरेका छन्। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 199 रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। त्यसको अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालले भारतमा थप अर्को अभ्यास खेल पनि खेल्ने ताली 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया जानेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। समूह एमा रहेको नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्नेछ। त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल रहेको छ। चारमन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।

0: केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यानिङ गर्ने गिरोह सक्रिय, ओटीपी पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगसिर एकदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य, बढ अघि पशु र बढ पछि मासु परीक्षण गर्नुपर्ने। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने। मेटाले बाल बालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू, किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी। र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन साली नदीको सिर
2: मणिचूरको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आज बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट सड़क बत्तीको औपचारिक शुभारम्भ गर्दैछ। महानगरले आफ्नो क्षेत्रभित्र पर्ने झण्डै 8 किलोमिटर चक्रपथमा स्मार्ट सड़क बत्ती जड़ान गर्न सकिएकोले औपचारिक उद्घाटन आज गर्न लागेको हो। मेयर चिरीबाबु महर्जनका अनुसार बालकुमारीबाट बल्खुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट प्रणाली जड़ान गरिएको हो। महानगरले चक्रपथ बाहेक महानगरभित्रका मुख्य सड़कहरूमा समेत यस्तो लाइट जड़ान गरिसकेको मेयर महर्जनले जानकारी दिनुभयो। चक्रपथ क्षेत्रमा बत्ती संचालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा समेत थप उज्यालो हुनेछ। काठमाडौँमा पर्यटन क्षेत्रका व्यवसायको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ। सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स टोले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको संयुक्त पहलमा दुई दिने कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिको तालिम प्रदान गरेको हो। तालिममा पर्यटन क्षेत्रका 33 जना प्रतिनिधिको सहभागिता रहेको थियो। तालिम मार्फत सहभागीलाई पर्यटन व्यवसाय तथा पेशागत कार्यमा प्रभावकारी प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान र सिप प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। र ललितपुरमा दानसँग सम्बन्धित पर्व पञ्चदानको तयारी भइरहेको छ। भोलि बौद्ध संस्कृति अनुसार ललितपुरका विभिन्न विहार र घर घरमा पञ्चदान पर्व मनाउन लागि हो। बौद्ध मार्गीहरूले आर्जन गरेको धन वा आएको केही अंश दानका लागि राख्ने र पञ्चदानको दिन दान गर्ने चलन रहँदै आएको छ। दीपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन रहेको हो। पञ्चदानमा दीपंकर बुद्धलाई पूजा गर्ने चलन छ। पञ्चदानको अघिल्लो दिन आज विभिन्न विहारमा रहेका दिवंकर मूर्तिलाई सरसफाई गरेर सजाइन्छ। भोलि पञ्चदानको दिन चामल गहुँ केराउ खीर नुन आदि दान दिने गरिन्छ। बौद्ध दर्शनमा अत्यन्तै पवित्र मानिएको दानको महत्व दर्शाएकोले यो पर्वमा दीपंकरसँगै भिक्षु तथा शाक्य वज्राचार्यलाई नेवार बौद्ध धर्मावलम्बीले

दान दिने परम्परा छ। यसैबीच बौद्ध विहार संघ ललितपुरले ललितपुर महानगरपालिका वडा नम्बर 3 पुलचोकमा रहेको अक्षेश्वर महाविहार पछाडिको भवन निर्माण सहयोगका लागि भोलि ललितपुरको हकाबहालमा सामूहिक पञ्चदान गर्न लागेको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झिङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यानिङ गर्ने गिरोह सक्रिय। ओटीपी पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य। बध अघि पशु र बधपछि मासु परीक्षण गर्नुपर्ने। र ललितपुर महानगरको चक्रपथमा स्मार्ट सड़क बत्तीको आज बेलुका उद्घाटन हुँदै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिनु।

0: अरू
1: 97.6 MHz
0: हरपल
1: हर तपाईं सँगै
2: कैम्बुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना
3: एक थुपा रगत अनन्त आशीर्वाद तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ
2: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
3: समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जन सेवा रेडियोलोजिस्ट सेवा आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान
2: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका जिल्ला अस्पताल संखुवा सभा ब्रह्म कुमारी समाज सेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा
3: रक्तदान जीवनदान सबैभन्दा महान दान
4: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र
5: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ
4: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300 चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा
6: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
6: समस्याको समाधान भनेकै म
8: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
8: अब त्यहीबाट जानु
6: सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98123742 र व्हाट्सएप नम्बर 97054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघ सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्थी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्थी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवासभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 5879 सङ्खुवासभा 029420049 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवासभा
0: खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
9: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

हजुर साथ दिन सक्दिन थिए, जीवनभरि साथ दिन पनि त म सक्दिन थिए। मान्छे जान्नु ठुलो कुरा होइन र मर्नु पनि त इतिहास छैन। यो जन्मलाई अर्को जन्म भएछ भने अवश्य अवश्य।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-441।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 029-570-208, 94-21-25-99, 98-24-52-496, 98-93-6686 शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029-575-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98-62-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
5: टेलिफोन नम्बर 0295701123,
6: मोबाइल नम्बर 9841026022।

0: घरमा घोटाला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच पो बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
1: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, झ्याउरी छाउ कान्छा।
2: ए दाई पनि जाब यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ, सगरमाथा स्टोरमा जानु न।
3: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुफत मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
4: सम्पर्क नम्बर 9800918059 र 9850249182।
3: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6.0 प्रोपाइटर पासल शेर्पा।
4: सम्पर्क नम्बर 9800918059 र 9850249182।
3: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6.0 प्रोपाइटर पासल शेर्पा।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz हरपल
1: हर
0: तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: 16 AM
4: अहिले बिहानको 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाभित्र मन्त्री र सांसदहरूबीच समन्वय अभाव देखिएपछि सभापति रवि लामिछानेले दुवै पक्षलाई एकै ठाउँ राखेर छलफल बोलाउनु भएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बिहान 11 बजे छलफल आह्वान गरिएको छ। संसदमा आफ्नै मन्त्रीहरूको आलोचना हुन थालेपछि र पार्टीभित्र अनुशासनको विषय उठ्न थालेपछि रासपाले समीक्षा बैठक गर्न लागेको हो। पार्टीकी केन्द्रीय सदस्य लीमा अधिकारीका अनुसार संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सबै मन्त्री र सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मन्त्री र सांसदहरूबीच देखिएको असहमतदारी हटाउन बैठक बोलाइएको बताउनु भएको छ। बैठकमा संसदमा उठाइने विषय, मन्त्रीहरूको कार्यशैली, सार्वजनिक व्यवहार र मर्यादाका विषयमा छलफल हुनेछ। सभापति लामिछानेले सरकारको कामलाई थप व्यवस्थित बनाउन र सांसदहरूलाई अनुशासनमा रहन आवश्यक सल्लाह तथा निर्देशन दिनुहुनेछ। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कर्णालीमा दिउँसो 3 बजे र सुदूरपश्चिममा दिउँसो 1 बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ। साउन 12 गते नेकपा एमालेको समर्थनमा कर्णालीको मुख्यमन्त्री नियुक्त हुनुभएका मंगल बहादुर शाहीले 23 दिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार गर्न सक्नु भएको छैन। सत्ता साझेदार दलबीच मन्त्रालयको संख्या 4 र 3 बनाउने सहमति भए पनि शक्तिशाली मन्त्रालय कसले लिने भन्ने बारे कुरा नमिलेको हो। निर्णायक वार्ता हुन नसक्दा सरकार विस्तार रोकिएर दैनिक कार्य सम्पादन समेत प्रभावित बनेको छ। उता सुदूरपश्चिम प्रदेशमा साउन 29 गते एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्टले मंगलबार दलको बैठकबाट निर्णय गरी प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको थियो। सोही पत्र अनुसार सचिवालयका सचिव देव बहादुर बोगटीका अनुसार आज बैठक बोलाइएको हो। बैठकमा मुख्यमन्त्री भट्टले पेश गर्नुहुने प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान हुनेछ। हेटौडा उपमहानगरपालिका 19 बस्तीपुरमा रहेको वासुदेव खोला तर्ने क्रममा बगेका बालिका मध्ये विनिता अभलोनको शव आज बिहान फेला परेको छ। निर्मल माध्यमिक विद्यालयमा कक्षा 5 मा पढ्ने सुमित्रा भलोन भने अझै बेपत्ता छन्। उनको खोजीमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लगातार खटिएका छन्। हिजो अपराह खोलाले बगाएका 4 जना विद्यार्थी मध्ये राक्षी राङ्की रेशमा स्याङतानको हिजो नै मृत शव फेला परेको थियो। बालिका सीमा भ्रमणलाई भने जीवित उद्धार गरिएको थियो। घाइते सीमाको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेश पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कर्णाली नदीले सतर्कता तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान 9 बजेको तथ्याङ्क अनुसार कर्णाली

तयार पारिएका छन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अरू
1: 97.6 MHz
0: हरपल
1: हर तपाईं सँगै
2: आँखा चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार

0: नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार सैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना
1: एक थुपा रगत अनन्त आशीर्वाद तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
1: समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जन सेवा रेडियोलोजिस्ट सेवा आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका जिल्ला अस्पताल संखुवा सभा ब्रह्म कुमारी समाज सेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा
1: रक्तदान जीवनदान सबै भन्दा महान दान
2: बस्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर उपहारका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस् आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ एकपटक आउनुहोस् आइरहनु लाग्छ तपाईँकै सेवाको लागि बस्मित वस्त्रालय चैनपुर नगरपालिका छ टलिकम अगाडि प्रोप्राइटर दिल्ली कुमार बस्मित सम्पर्क नम्बर 98 6 41 43 460
0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बाल बालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार फोन 0295752067 मोबाइल 97655864 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: हातमा के बोकेर लग्यो गुटुङटुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
3: औ लु समस्याको समाधान भनेकै म
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: लु अब त्यहीबाट जानु
3: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेरु ल्याएको रेडियो छ लु सुनु त
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष

कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: चाहे सानो होस् या ठुलो सधैँ मेरै नै रह्यो। जस्तै मेरो दिन कसरी चल्छ भनेर जाए र आज पनि मेरो हरेक निर्णय मेरो हातमा छ।
1: Imagine a world that

देशभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई सुनिरहनु भएको छ। म चन्द्रमणि तपाईसँग छु र सदाको दिन चाहिँ आज पनि सुमधुर गीत संगीतहरूको साथमा तपाईसँग रहनेछु। मेरा प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो नजिक रहेर इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै आइरहँदा चाहिँ एक किसिमको रमाइलोपनको आभास चाहिँ यहाँले गर्नुहुन्छ, त्यो मलाई विश्वास छ। विशेष गरी हरितालिका तीज 2083 नजिकै गर्दा तीजसँग सम्बन्धित रहेका तिनै लोक संगीतका बानकीहरूले हामी तपाईँलाई भरपूर मनोरञ्जन दिने प्रयासमा छौं। अब लगभग एक महिनाभित्र त तीज पनि हामी मनाइसक्छौं होइन, त्यसैले अब दिदीबहिनीहरू चाहिँ एक किसिमको तीजको बेलामा माइत जाने, दर खाने अनि तीज मनाउने, पञ्चमी थन्काएर घर आउने पनि हुन्छ। तर अब घर परिवारमा संख्यात्मक रूपमा थोरै हुँदा चाहिँ घर परिवार अथवा घर व्यवहार पनि हेर्नुपर्ने कारणले चाहिँ एकै दिन जाने माइती त्यसपछि साँझ फर्किने पनि चलन छ कति ठाउँहरूमा। अहिले पहिला पहिलाको जस्तो टाढा टाढा हिँडेर होइन अनि सात दिनसम्म हिँडेर पनि माइत जानुपर्ने अवस्था थियो भने अहिले अब यातायातदेखि विविध सुविधासँगै होइन जान आउन सजिलोको कारणले पनि त्यो अवस्था सृजना भएको होला भन्ने हामीलाई लागेको छ। फेरि तपाईँ जहाँ भए पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। आजको यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। जीवन बीमाका लागि सम्झनै पर्ने नाम सूर्यज्योति लाइफ इन्सुरेन्स रहेको छ। जीवन भवितव्य छ, जुन बेला अब कहाँ के पर्छ थाहा हुन सक्दैन, त्यसैले आज नै जीवनको बीमा गरेर राख्नुभयो भने तपाईँ र तपाईँका परिवार सुरक्षित रहनेछन्। त्यसैले पनि हामी सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर जीवनको बीमा गर्नको लागि यतिखेर अनुरोध गरिरहेका छौं। देशैभर शाखा सञ्चालनमा छ सूर्यज्योति लाइफ इन्सुरेन्सको। विशेष गरी काठमाडौँको ज्ञानेश्वरबाट यसले आफ्नो सेवा मुख्य कार्यालयबाट दिइरहेको छ, यो पनि जानकारी हामी यहाँलाई गराउँछौ। अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि हामीलाई सुन्दै गर्दा इन्सुरेन्स गर्नु परेको छ, जीवनको बीमा गर्नु परेको छ भने सूर्यज्योतिलाई नै सम्झनुहुनेछ भन्ने विश्वास नै हामीले तपाईँबाट लिएका छौं। र यतिखेर टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमाला हुनुहुन्छ। देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि साथ दिइरहनुभएका तमाम साथीलाई पनि म सांगीतिक नमन गर्न चाहन्छु। अब एकपछि अर्का नयाँ नयाँ गीतहरू आइरहेका छन्। अब यतिखेर चाहिँ भने हामी अर्को एउटा तीजको गीतलाई प्रस्तुत गर्छौं। विशेष गरी राष्ट्रिय लोक संचारका नेपालले यही भाद्र 7 गते एउटा सार्वजनिक कार्यक्रम र विमोचनको कार्यक्रम सँगै स्रष्टा सम्मान गर्दैछ। विशेष गरी हरितालिका तीजलाई लक्षित गरी विगतका वर्षहरूमा पनि हामीले सामूहिक रूपमा सार्वजनिक र विमोचन गर्ने कार्यक्रम गरेका छौं। यो वर्ष पनि सो कार्यक्रमले निरन्तरता पाउँदैछ। विशेष गरी इन्द्रणी विकास को हलमा यो चाहिँ 7 गते यो कार्यक्रम सम्पन्न हुने जानकारी गराउँछु। यो कार्यक्रमको संयोजक संचारकारी नेपालकी महिला विभाग प्रमुख सविता पोखरेल रहनु भएको छ, यो जानकारी यहाँलाई गराउन चाहन्छु। सँगसँगै सम्पूर्ण केन्द्रीय कमिटी अनि विभिन्न तह तबकामा र केन्द्र सँगै प्रदेश जिल्लामा रहनुभएका साथीहरू र उपत्यकाभित्र रहनुभएका उपत्यका समितिका साथीहरूले पनि यो कार्यक्रमलाई भव्यताका रूपमा सफल पार्नको लागि लागिरहनु भएको छ। सबै सबैलाई हार्दिक नमन व्यक्त गर्दै यतिखेर राख्दैछौ। Get like.

राई झलीको माइती देशैको बोलको यो गीतलाई पनि हामीले सुनायौं। देशै भरका रेडियोबाट इन्द्रेनलाई सुनिरहनु भएको छ। सुरुजिते लाइफ इन्सुरेन्सले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। सँगै हामी विविध जानकारी गराउने क्रममा केएल टावर चाब हिलमा रहेको छ र केएल टावरको ग्राउण्ड फ्लोरमा हिजोबाट बीडीएस इन्टरनेशनल जुन मोबाइल प्रिमियम शोरूम हिजोबाट उद्घाटन भएको छ। लोकप्रिय नायिका वर्षा राउतको प्रमुख आतिथ्यतामा स्टु कार्की जो एकदम अहिले सोशल साइटमा चर्चामा हुनुहुन्छ टिकटकमा, उहाँ लगायत इन्द्रणीका कृष्ण कडेल, दीपक समीर लगायतका चर्चित व्यक्तित्वहरूको साथमा हिजो शोरूमको समुद्घाटन भएको छ। र त्यस शोरूमका संचालक विष्णु गौतमका अनुसार हिजो धेरैभन्दा धेरै सहभागीहरूको कारण भव्य रूपले कार्यक्रम सम्पन्न भएको र बीडीएस मोबाइलले आफ्नो शोरूम अगाडि बढ़ाइसकेको जानकारी गराउनु भएको छ। अब तपाईँ मोबाइल खरिद बिक्री किस्ताबन्दीमा लिन चाहनुहुन्छ भने पनि बीडीएस मोबाइलमा आउन सक्नुहुन्छ, जहाँ तपाईँले ल्यापटपदेखि सम्पूर्ण मोबाइलका एसेसरीजदेखि लिएर सबै सामग्रीको लागि सम्झन सक्नुहुन्छ। मोबाइल फोनसँग सम्बन्धित एकदम राम्रो छ, त्यसैले एकपटक आउनुहोला। मैले भनिसके तपाईँलाई ब्याज लाग्दैन, किस्ताबन्दीमा एउटा नागरिकता र दुईवटा फोटोकपी लिएर तपाईँ आउनुभयो भने तपाईँले मजाले 40% डाउन पेमेन्ट गरेर चाहिँ तपाईँले मोबाइल खरिद गर्न सक्नुहुन्छ। त्यही हो, हामीले यो जानकारी यहाँलाई गराइरहेका छौं र टेलिफोन नम्बर पनि हामी उपलब्ध गराउँला, थप जानकारी लिन सक्नुहुन्छ विष्णु गौतमबाट। यो पनि जानकारी गराउँदै हामी इन्द्रणीको बसाईमा गीत नै सुनाइरहेका छौं। ढिला गर्दिन, संचारकर्मी नेपालले विमोचन गर्ने गीत मध्येको यो गीत पनि राख्दैछौ।

देशै भरका रेडियोबाट नानी सुन्दै गर्दा हामीले मन पर्ने मान्छे यो गीत सुनायौं। शमशेर पुन अफिसियलबाट यो गीत बजारमा छ। सर्वोद्ध गनी कलाकारमा शमशेर पुन हुनुहुन्छ अनि शान्ति श्री परियारको आवाज छ अनि प्रकाश भट्टको निर्देशनमा यो गीत तयार भएको छ। सुरेश कोहली र गीता ढुङ्गानाको अभिनयमा मन पर्ने मान्छे सांगीतिक बजारमा छ र यो गीत पनि संसारकर्मी नेपालले गर्ने विमोचन कार्यक्रममा सहभागिता जनाउँदैछ। जानकारी गराउँदै शमशेर पुनलाई आभार व्यक्त गर्न चाहन्छौ। हामी इन्द्रणीको बसाईमा छौ र आजको बसाईमा धेरैभन्दा धेरै गीत सुनाउने रहर हो, कति भ्याइन्छ हेरौं। अब यतिखेर चाहिँ हामी ढिला नगरिकन इसा अर्को गीतलाई राख्दैछौ भन्दा बाहिरबाट टाउको हल्लिएको छ भन्ने अर्थ अब हो भन्ने कुरा छ। ढिला गरिन राखे यो गीतलाई।

सधैँ बर्खा रेडियोबाट इन्द्रणी सुन्दै गर्दा हामी मेचीदेखि महाकालीसम्मबाट इन्द्रणीको बसाईलाई अगाडि बढ़ाइरहेका छौं। तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि हामीलाई सुनिरहनु भएको छ, विशेष गरी हरितालीका तीज लक्षित गीतहरू नै आज इन्द्रणीमा बजिरहेका छन् र राम्रा हाम्रा गीतहरूलाई विशेष प्राथमिकतामा राख्दै इन्द्रणीको बसाई अगाडि बढ़िरहेको छ। अब ढिला गर्दिन, हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा छौं हजुर, यो जानकारी गराइरहेका छौं र सबै कलाकारका गीतहरूले उत्तिकै स्थान पाउनुपर्छ भन्ने मान्यता पनि राख्छौ। सँगै संस्थागत रूपमा राम्रा गीतहरूलाई हामीले बढ़ी प्राथमिकता पनि राख्छौ, किनभने राम्रा गीतहरू हाम्रा हुन्, विकृति विसंगति मूलक गीतहरूलाई हामीले प्राथमिकतामा राख्ने छैनौं भन्दै हामी ढिला नगरिकन इन्द्रणीको बसाईमा राख्दैछौ यो गीतलाई।

पिजाको लहरा आयो बरीलाई त हामीले सुनेका हौ र सुनाइ पनि रहेका छौ र भर्खरै हामीले शिवन पोखरेलको निर्देशनमा अनि कोरियोग्राफीमा तयार भएको यो गीत पूजन काफ्लेको स्वर छ अनि शब्द पनि छ भने जीआर बानियाले यो गीतको संगीत भर्नुभएको छ। सर्वत्र बजारमा छ तिजको लहरा आउँदा बरीलाई पूजन काफ्ले युट्युब च्यानल मार्फत बजारमा आएको यो गीतलाई हामीले सुनायौं र यो गीत पनि यो वर्षको तीजमा सांगीतिक बजारमा छ र यो गीत पनि संसारकै नेपालले गर्ने सार्वजनिक कार्यक्रममा यही 7 गते सहभागिता जनाउँदैछ यो पनि जानकारी यहाँलाई गराउँदै हामी ढिला गर्दैनौ। इन्द्रणीको बसाईमा एकपछि अर्का गीतहरू सूचनाका रूपमा यहाँलाई सुनाउँदै अगाडि बढ़िरहेको अवस्था छ। मैले टेक्निकल सपोर्टमा ईशालाई गीतहरू भनेर आइसकेको अवस्था छ। विशेष गरी अब उमा बिडारीको भए पनि सुनाऊ। त्यसपछि मैले अर्को दुईवटा गीतहरू भनेर आएको थिएँ। तारादेव जीको पनि गीत भनेको थिएँ अनि अर्को चाहिँ हाम्रो अन्य धेरै कलाकारहरूको गीतहरू छन् र विशेष गरी अर्को हाम्रो वासुदेव पोखरेलले शब्द गर्नुभएको गीत पनि छ होइन, पर्यटनसँग लक्षित गरेर आएको गीत हो। अन्य अन्य धेरै गीतहरू छन्। सबै गीतहरू सुनाउने रहरमा छौं हामी, कति सम्भव हुन्छ समयले भ्याएसम्म। यतिखेर ढिला गर्दिन, राख्दैछु गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा मलाई लाग्छ रमाइलोपनको आभास यहाँले गर्नुभएको छ। र भर्खरै हामीले म कस्ती देखिए उमा बिडारीको गीतलाई सुनायौं र यो गीत पनि सर्वत्र बजारमा छ, श्रोताको दर्शकको नजरमा परेको छ र त्यहाँमाथि पनि उमा बिडारी भजन गायिका हुनुहुन्छ। उहाँले गाउनुभएका धेरै भजनलाई यहाँले मन पराउनु भएको छ, सँगै अहिलेको पालि यो गीत लिएर आउनु भएको छ। उमा बिडारीको स्वर शब्द अनि संगीत तीनै पक्ष रहेको छ। यहाँ धेरै कलाकार हुनुहुन्छ, सबिना, शिल्पा, प्रतिमा, जियाना होइन अनि धेरै धेरै साथीहरूको यहाँ चाहिँ अभिनय छ, उहाँहरूको दिदी बहिनी लगायत होइन रविनादेखि लिएर सबैको यसमा चाहिँ सपोर्ट रहेको छ। अवश्य भने हामी कार्यक्रमको पनि अन्त्यतिर आइसकेका छौं र धेरै साथीहरूले साथ दिइरहनु भएको छ, सबैलाई म नमन गर्न चाहन्छु। सीताराम सरोजले पनि सुन्दैछु शङ्खुवा सभाबाट भन्नुभएको छ, अनि मनको साथी जीवनलाई पनि सम्झना छ। नवीना लामिछानेले पनि हामीलाई सुन्दै हुनुहुन्छ, मगरजी हुनुहुन्छ, त्यसपछि हाम्रो नमिताले शङ्खुवा सभाबाट साथ दिइरहनु भएको छ, कमला डुम्रेले हामीलाई सुन्दै र हेर्दै रहेको जानकारी भन्नुभएको छ, शब्द स्पर्श नामबाट पनि हेर्दै हुनुहुन्छ, राइनी राजकलाले नमस्कार भन्नुभएको छ, हेमन्तले पनि हामीलाई सुन्दै हुनुहुन्छ, उमा बिडारीले पनि हामीलाई साथ दिइरहनु भएको रहेछ, त्यसपछि हाम्रो सुदूरपश्चिमको धनगढ़ीबाट हेर्दैछु राजले भन्न लेख्नु भएको छ, दीपक सापकोटाले पनि हेर्दै हुनुहुन्छ, त्यसपछि हामीलाई हेर्ने धेरै धेरै हुनुहुन्छ साथीहरू, दुर्गा पराजुलीदेखि लिएर लक्ष्मण अधिकारीदेखि लिएर होइन अनि अनि अनि धेरै धेरै साथीहरूले साथ दिइरहनु भएको छ, सबैलाई म नमन गर्न चाहन्छु। समय छैन, अब जाँदा जाँदै अब भर्खरै मैले उमा बिडारीको गीत सुनाए, यो गीतलाई पनि मायाको खाँचो छ, म कस्तो देखिएलाई माया गर्नुहोला, युट्युबमा गएर चाहिँ उमा बिडारी सर्च गरेर हेर्नुहोला, र यो गीत पनि संसारकै नेपालले विमोचन गर्ने कार्यक्रममा सहभागिता जनाउँदैछ, उमा बिडारीलाई पनि आभार व्यक्त गर्दै संसारकर्मीको तर्फबाट। अब एउटा गीत छोड्दै आजकलाई बिदा हुने हो, सूर्यज्योति लाइफ इन्सुरेन्सलाई विशेष धन्यवाद छ, टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईसा, देशैभरका रेडियोबाट साथ दिने साथीहरूलाई एकदम धन्यवाद दिँदै म बिदा भएँ, भोलि भेट्न आउँछु, परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 11 AM
2: अहिले बिहानको 11 बज्यो। नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्री परिषदको नियमित बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा मन्त्रालयका दैनिक कार्य सम्पादन, प्रशासनिक नियुक्ति तथा समसामयिक विषयमा छलफल हुनेछ। प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो 1 बजे बोलाइएको बैठकमा अर्थ र रोजगारसँग सम्बन्धित 2 विधेयक पेश गर्ने तथा नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 2 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै युवा तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राख्ने कार्यक्रम रहेको छ। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारत बीच भएको दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गर्नुहुनेछ। भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठ पोखरा पुग्नु भएको छ। पोखरा स्थित राम बसारमा रहेको भारतीय पेन्सन क्याम्पमा आयोजना गरिने विशेष कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ। पोखराको राम बसार स्थित पेन्सन क्याम्पमा सेना प्रमुख सेठले भारतीय भूतपूर्व सैनिक तथा उहाँहरूका परिवारसँग भेटघाट गर्ने र संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका क्रममा भारतीय सेनामा सेवा गर्दा घाइते भएका भूपो सैनिकहरूलाई अपाङ्ग मैत्री स्कुटर समेत वितरण गरिनेछ। भर्खरै अग्निपथ योजना अन्तर्गत अग्निवीर भर्तीलाई लिएर भूपो सैनिकहरूले पोखरामा प्रदर्शन गरेका थिए। पोखराको पेन्सन क्याम्पबाट सेनानिवृत्त सैनिक र उहाँहरूका परिवार गरी करिब 64,000 जना आबद्ध छन्। देशभर भने यो संख्या 1,35,000 को हाराहारीमा रहेको छ। भेटघाट कार्यक्रमपछि सेना प्रमुख सेठ काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर हिटौडाको बासुदेव खोलाले बगाएकी थप एक बालिकाको शव फेला परेको छ भने अर्कै बालिका अझै बेपत्ता छन्। हेटौडा उपमहानगरपालिका 19 स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी विनिता भोलनको शव घटनास्थलभन्दा करिब 3 किलोमिटर टाढा बासुदेव र राप्ती खोलाको दुफानमा आज फेला परेको हो। हिजो निर्मल माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा खोलाले 4 विद्यार्थीलाई बगाएको थियो। बगाइएका मध्ये राशिराग एक कक्षा 2 पढ्ने रेशमा सन्तानको शव हिजो नै फेला परेको थियो भने कक्षा 6 अध्ययनरत सीमा बोलनको जीवितै उद्धार गरे हेटौडा अस्पतालमा उपचार भइरहेको छ। कक्षा 5 पढ्ने अर्की बालिका सुमित्रा बोलन भने अझै बेपत्ता छिन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज अछाम स्थित जलमापन केन्द्रमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ। नदीमा पानीको सतह बढ़दै गएकाले तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसै गरी कोशी नारायणी बागमती र महाकाली जस्ता ठूला नदीहरूमा बहाव सामान्य रहे तापनि काठमाण्डु भक्तपुर ललितपुर दोलखा सिन्धुपाल्चोक काभ्रे फ्लान्सोक रामेछाप गोर्खा लमजुङ कास्की स्याङ्जा बझाङ र दार्चुलाका साना नदीहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। यो जोखिम आगामी शुक्रबारसम्म कायम रहने महाशाखाको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले आज मौसम बदली हुनेछ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने तराईका केही ठाउँमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ। हवस्त नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: भूपेन्द्र तामाङ, सभा पोखरी गाउँपालिका तीन संखुवा सभा, हाल युएई,
1: सुरज राई तुम्सा, पोवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
0: किशोर कोइराई, केपिलास्करी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ,
1: सुजाता जिमी, धर्मदेवी नगरपालिका सात अमरुवा संखुवा सभा हाल हङकङ,
0: सिम्पल ललितपल, भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी,
1: शर्मिला राई, खाँदबारी नगरपालिका चार गैरीपाङमा संखुवा सभा हाल कुबेर,
0: अविरल घरती मगर चयन, माथि गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार,
1: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ,
0: प्रणित याखा, धर्मदेवी नगरपालिका दुई तामाफोक खोला पारी संखुवा सभा,
1: समीक्षा जोशी, तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर,
0: प्रदीप राई, चैनपुर नगरपालिका दस खराङ संखुवा सभा हाल युके,
1: सन्दीप याखा, धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा,
0: सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका दस खराङ संखुवा सभा
1: र बागमतीको ज्वाई राई, हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

हाय गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल वेबसाइटबाट र रेडियोको फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरू वाचन गर्ने गर्छौं। जो जति साथी ज जसले सुनिरहनु भएको छ अनि आफ्ना सम्झना सन्देशहरू पठाउन चाहनुहुन्छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ। मेसेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेज रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट भइसकेको छ। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका ती मेसेजहरूलाई वाचन गर्छु अनि तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरूलाई पनि तपाईँको लागि राख्नेछु। गीत रोजाइमा पार्न सक्नुहुन्छ। प्रश्न रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम लेखी पठाउनुहोस्। अवश्य पनि तपाईँको रोजाएका ती सुमधुर गीत संगीतहरू तपाईँको निम्ति प्रस्तुत गर्ने नै छु। अनि यो कार्यक्रमलाई भने मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। भन्दै तपाईँको गाउँठाउँतिर के छ खबर खाबर, के गर्दै हुनुहुन्छ, मौसम कस्तो छ, यी कुराहरू मेसेज मार्फत प्राप्त हुने नै छन्। भन्दै अब ढिला गर्दिन तपाईँले नै पठाउनुभएका तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ जुनिता बमजनले लेख्नुहुन्छ, हेलो श्री स्याफुल्ला नमस्ते, म जुनिता बमजन भोजपुरबाट बज्ने गीत सबैको लागि मिस यू हेव अ वन्डरफुल डे भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ शिशिर चञ्चले, शिशिरजीले हाई रमनाना स्यामुना, म शिशिर चञ्चले पारी पाँच खबनबाट कार्यक्रम मार्फत घर परिवारमा सम्झना अनि मेरो चेलीबेटीहरू नातिनी दिलसा राई, दिदी अस्मी सोताङ अनि त्यसै गरेर अर्को दिदी रानी राजकला, बहिनी सुनिता कुलुङ, भाइ निमा शेर्पा लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि मिस यू

अल भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कमल श्रेष्ठले आज मलाई सुमित्रा कोइरालाको आवाजमा रहेको तीज भाका आयो मलाई झलेको माइतीको देशैमा भन्ने गीत बजाइदिनु ल भन्नुभएको छ। यदि मिल्छ भने प्लिज प्लिज सिस्टर भन्नुभयो। अनि हेलो नमस्कार हजुर, म तिन्जरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू तिम बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बू, लोकेन ठोक्लेन लिम्बू, राजन खतिवड़ा, चित्र योगी, कार्की सुशीला, त्यसो गरेर सरला राई, मीडिया प्रेमी निर्मला वनिम, पूजा मादिम्बा लिम्बू, फूलमय अंखेवा लिम्बू, अनि टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छ। ओके बाई बाई भन्नुभएको छ। राईनी राजकलाले सम्झना सबैमा मलाई विष्णु माझीको चरिजेलेमा भन्ने गीत बजाइदिनु है नाना भनेर लेख्नु भएको छ। म्यासेजको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई। अर्को साथी कमल श्रेष्ठलाई कमलजीको म्यासेज डबल प्राप्त भयो। अर्को मित्र सम्झना रुङबाङसा हुनुहुन्छ, सेवा नि सम्झना रुङबाङसा फ्रम सभा पोखरीबाट कोदो रोप्दै रेडियो मार्फत प्रोग्राम सुन्दैछु। आज मिल्छ भने संकले गरिदिनु ल नाना, बदलियौ तिमी अन्त पन्तको भनेर लेख्नु भएको छ। कार्य सफलताको शुभकामना सन्देश खोलुङ राई, फुपू दिल रुङबाङसा, भाइ हिमाल याम्फो, अनि त्यसै गरेर दाई हिमाल चामलिङ राई, छोरी एल्सना खोलुङ राई, राम्री सानुमाया शेर्पा, क्युट बिनु विनिता शाशंकर, बुनुहरू सुमिता सरी अस्मिता याम्फो अनि पेमु शेर्पा, त्यसै गरेर मोटु अस्मिता लोहरूङ, प्यारीहरू मिडिया प्रेमी निमु शेर्पा, सलिमा नासिरिङ, चन्द्रमाया तामाङ, सपना तामाङ मोक्तान, युनिसा तामाङ, सुशीला विश्वकर्मा, अञ्जली श्रेष्ठ अनि अलिसा बान्तावा राई, त्यसै गरेर मनकुमारी कान्छीको लुङ, रञ्जना बाहिङ राई, प्रतिमा वालाखाम अनि डियरहरू राज घले मगर, जीवन फावेन, किराती अर्पण कुलुङ एण्ड अल माई फ्रेण्डसलाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। अर्को साथी फुलमाया तामाङ हुनुहुन्छ, फुलमाया दिले मिस यू अल भनेर लेख्नु भएको छ। निर्मला राईले पनि मिस यू अल भनेर लेख्नुहुन्छ। ईश्वरी मेवाहाङ राईले हेलो नमस्ते, म ईश्वरी मेवाहाङ राई फ्रम भोजपुरको सालका चिलिसोबाट हो, कोदो गुड्दै सुन्दैछु भन्नुभएको छ। यता मजाले घाम लागिरहेको छ हजुरहरूकोतिर, कस्तो छ मौसम भन्नुभयो? यता घाम त्यति मजाले त छैन, ठिकै ठिकै लागेको छ, हल्का हल्का घाम छ तर पनि गर्मी गर्मी फिल छ, अरू सबै ठिकठाक छ। अनि जन्मदिनको शुभकामना दाजु मिलन मेवाहाङ राईलाई, एउटा गीत बजाइदिनु ल सिस्टर, पूर्व घुमाउला सालपा ओके पूर्व घुमाउला साल्पा सिलिङ, कृष्ण भक्त राई र मेलिना राईको भनेर लेख्नु भएको छ। मिस्यू अस्मिता राई नखोक, सुमिता मेवाहाङ राई, त्यसै गरेर मेवाहाङले युनिसा लाङसभा अनि आशिका कुलुङ, त्यसै गरेर आर्या कुलुङ, प्रदीप कुलुङ, चञ्चली कुलुङ शर्मिला, वरूण चञ्चली राई, सुरज राई तुम्छा, त्यसै गरेर रोनिसा राई, सन्जु सरगम राई अनि त्यसै गरेर अनुजा तामाङ गुरूङ, पवित्र राई, राई मौसम सबैको लागि भनेर लेख्नु भएको छ। अर्को मित्र नक्कली चिम्सी फेसबुक आइडी भएको मित्र नमस्ते, प्रोग्राम सुनेर साथ दिइरहेको छु है, म मकालुबाट हो, साइले सोनिया कोलुङ, सबैमा मिठो सम्झना ल भनेर लेख्नु भएको छ। विपना राईले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। अनुसा माङसाङले पनि मिस यू अल भन्नुहुन्छ, त्यसै गरेर कोलुङ प्रमिला गानखुले मिस यू अल भन्दै सबैलाई सम्झिनुभयो। पुष्पाञ्जली राईले पनि मिस यू अल भन्नुभएको छ। तामाङ प्रमिलाले पनि सबैलाई सम्झना गर्नु भएको छ। अर्को मित्र धर्मराजी हुनुहुन्छ, नमस्ते नमस्ते सिस्टर, म ढकाल धर्मराज बिरतामठ झापा गर्दै हाल दुबईबाट कार्यक्रम रिक्वेस्ट टाइम सुन्दैछु। आज मलाई शान्तिश्रीको मलाई हुई क्यायो दिल्लीको बसैले बोलको गीत बसाइदिनुहोस् ल भन्नुभएको छ। यस गीत मार्फत सम्झिनु पर्दा साथीहरू आशिष नैन, सुमी लिम्बू, हिमा राई, वरूण चन्द्रले सम्झिने, सरस्वता पोखरेल, दिल्सा राई, एलिना एलिसा लिम्बू, त्यसै गरेर सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बबी श्रीष मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामे, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, कालीकमला वनिम, अभागी सृजना, राज घले मगर, प्रवीण मगर, लविस्टार सन्तोष छेत्री, विष्णु खनाल, जीवन फावेन, एलिना राई, समीषा राई, अनिसा राई, रत्नबहादुर थापा, गगन तेरथुमे, गीता भण्डारी, सहयात्री सरू, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हरफल रोस्नी, प्याकुली गीता लिम्बू, अस्मिता बस्नेत, मेनुका श्रेष्ठ, अनिता बस्नेत, कल्पना साम्पाङ, भूमिका राई, अस्मी सोताङ, सोनिम शेर्पा, सोनी सरी शान्ति विशी, शमशेर लिम्बू, चक्रबान्तवा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। धर्मराज्यलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। शान्ति विषय हुनुहुन्छ उहाँले, मिस यू अल, इट्स मी शान्ति विषय फ्रम रोल्पा भनेर लेख्नु भएको
छ। ओके शान्तिजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यस बसाईमा तपाईँका रोजाईका गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु अनि तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। अब पालो गीत सुन्ने हो। धेरै साथीहरूले गीत संगीतलाई पनि रोजाईमा पारिरहनु भएको छ। सो अहिले भने ढिला नगरिकन तपाईँको लागि एउटा मिठो तेज विशेष लोक भाका राख्न चाहन्छु। यो भाकालाई रानी रासकलाले रोजाईमा पार्नु भएको छ। सरी जेलै महाबलको भाका हो। यो भाका सुन्दै रहनुहोस्। भाका पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति आउने नै छु।

हजुर जेलैमा हो जेलैमा सरी जेलैमा यो निकै नै मिठो तीज विशेष गीत थियो। विष्णु बाजीको आवाज सुनेको गीतलाई आज राइनी राजकला दिदीले रुचाइमा पार्नुभयो। सो यो मिठो गीत मैले तपाईँको निम्ति सुनाइसकेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तपाईँका ती सम्झना सन्देशहरूसँगै तपाईँकी रुचाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै मैले सुनाउने गरेकी छु। अब म फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला दिल सराईले हेलो सेवा म दिल सराई ग्रीन सिटी इलामबाट हो, ज्यानलाई सन्चो छैन त्यसैले आज मैले कसैको नाम मेन्सन गरिन, सम्पूर्ण मेरा आत्मीय साथीहरूलाई मिठो माया सम्झना छ, ल बाई बाई भन्नुभएको छ। ओके ल आफ्नो ख्याल गर्नुहोला, तपाईँलाई धेरै धेरै स्वास्थ्य शीघ्र लाभको कामना भन्न चाहन्छु। आफ्नो निकै केयर गर्नुहोला दिलसाजी। अर्को साथी हुनुहुन्छ अञ्जली श्रेष्ठ। अञ्जलीजीले मिस यु अल, बिजी भएर कसैको नेम लिन सकिन, सम्पूर्णमा उसै माया र सम्झना भन्दै जान्छु ल भनेर लेख्नु भएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। टाइटल ट्रेक विजय राई हुनुहुन्छ, म पनि आइपुगेँ है उही म टाइटल ट्रेक विजय राई विवास फ्रम भोजपुर। अब बज्ने गीत पुष्पाञ्जली राई, सबिना कन्दङवा, प्रिया राई, त्यसै गरेर कुमारी यङहाङलावती, श्रेया लिम्बू, काली इन्कम अनि लिम्बुनी निशा लिम्बू, नम्रता राई, काली शर्मिला चौलागाई, सोनेश्वर साइरस लगायत मलाई चिन्नुहुने सबैलाई माया छ सम्झना छ भनेर लेख्नुहुन्छ। सुभाष गीतामाङले हेलो भन्नुहुन्छ। सम्भवत उहाँको म्यासेज कम्प्लिटली प्राप्त नभइसकेको हुन सक्छ, यदि कम्प्लिटली प्राप्त भएको खण्डमा तपाईँका म्यासेजहरूलाई मैले अवश्य पनि रिड आउट गर्ने नै छु। अर्को साथी हुनुहुन्छ हामीलाई म्यासेज पठाउनु भएको छ, आचल योजन हुनुहुन्छ, मिस यु अल भन्दै सबैलाई सम्झना गर्नु भएको छ। आचलजीलाई धेरै धेरै धन्यवाद छ। अनि ओके ल सुभाष पी तामाङको म्यासेज कम्प्लिटली प्राप्त भएको छ अहिले। हेलो हजुर दर्शन नमस्ते, म सुभाष पी तामाङ खानबारी छखानी डाँडाबाट आज गीत बजाइदिनु है, आयो छोटो छरे पुष्कल शर्मा विष्णु माझीले गाउनु भएको गीत हो। अनि गीत मार्फत साथीहरू सम्झिनु पर्दा जुनु तामाङ, संगीता तामाङ, रञ्जना बाहिन राई, जुनिता बमजन, सुनिम शेर्पा, माया तामाङ, कर्ण तामाङ अनि तामाङ निकेटी लगायत सबै सबै साथीहरूलाई मलाई जसले सुभाष पी तामाङ भनेर चिन्नुहुने नचिन्नुहुने सबै सबै साथीहरूलाई अब बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्ने छुटे है त हस्तन बाई बाई फेरि भेटौँला है भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ, धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाउँदै हुनुहुन्छ, तपाईँ पनि आफ्ना सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर सर्च गर्नुभयो भने हाम्रो पेज भेट्न सक्नुहुन्छ। पेजमा प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट भइसकेको छ, सोही स्ट्याटसको कमेन्ट बक्समा फटाफट म्यासेजहरू पठाउन सक्नुहुन्छ। अहिले पनि कार्यक्रममा अर्को एउटा मिठो गीत राख्न चाहन्छु, साथीले रुजाइमा पार्नुभएको गीत रहेको छ। यो गीत पश्चात म फेरि पनि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनेछु। आयो छोटो छरे पुष्कल शर्मा र विष्णु माझीको आवाजमा रहेको यो मिठो गीत त्यति बेला तपाईँको निम्ति

0: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 98-15-38-77-75।
6: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीँबाट जाने
6: लाखेकर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-7042 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
10: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
11: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
12: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

राइट, वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियोहरू 97.5 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radiorun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। आज पनि धेरै साथीहरूका सम्झना सन्देशहरू प्राप्त छन्। ती सन्देशहरूसँगै तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु। अब म ढिला गर्दिन, बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ सुमित सुनवार किरात हुनुहुन्छ। उहाँले नमस्ते हजुर, म रामै छाप देउराली हाल काठमाडौँबाट सुमित सुनवार किरात हो। म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ। अब बस्ने संग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु हजुर भन्नुभएको छ। ओके सुमितजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ रूपेश रायमाझी छेत्री, उहाँले सम्झना सबैमा भनेर मेसेज पठाउनु भएको छ, तपाईँलाई पनि धेरै धन्यवाद छ। अनि अर्को साथी टाइटल ट्रेक विजय राई विवश हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ म पनि आइपुगेँ है उहीमा टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर। अब बस्ने गीत सबिना कन्दङवा, त्यसै गरेर प्रिया राई, कुमारी योङहाङ लावती, श्रेया लिम्बू, काली इन्कम, अनि लिम्बुनी निशा लिम्बू, नम्रता राई, काली शर्मिला चौलागाई, सोनिसा साइरस लगायत मलाई चिन्नुहुने नचिन्ने सबैलाई माया सम्झना भन्दै बाई बाई भन्नुभएको छ। दीपिका मेवाहाङ राईले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। चन्द्रमाया तामाङ हेलो ब्युटिफुल रमा नाना, नमस्कार, म चन्द्रमाया तामाङ फ्रम पाँच कमनबाट सुन्दैछु है भन्नुभएको छ। साथीहरू मिस गर्नुपर्दा फर्स्टमा त हजुरलाई मिठो माया सम्झना, अनि प्यारी सुमिताली मुखिनी याखालाई गेटिल्सन, अनि माइलोहरू दिल्सा राई, त्यसै गरेर सम्झना रुङबाङसा, सपना शंकर, मीडिया प्रेमी निमु शेर्पा, भाउजू सपना तामाङ मोक्तान, नानाहरू भावना मगर, सानु कमला, बुनोहरू रिमा थामी, सुशीला विश्वकर्मा, त्यसै गरेर दाई तीर्थ राई, मोटो साहित्य प्रेमी साहित्यिक निर्मला कान्छु, त्यसै गरेर सोल्टिनी जुना तामाङ, युनिसा तामाङ, साथीहरू त धेरै हुनुहुन्छ। मलाई सबै साथीहरूलाई सम्झिने बिर्सिने सबै साथीहरूलाई सम्झना भन्दै गएँ ल बाई बाई भन्नुभएको छ। सचिन नेवाहाङ राईले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। सृजना तामाङले हेलो सिस गुड मर्निङ सेवारो विथ मी सृजना तामाङ, आज मलाई अंशुमन्तको आवाजमा सजिएको मलाई बाँसुरीले रुवायो साइना भन्ने सङ्ग बजाइदिनु न ल, कमिङ फ्रम डेडिकेट टु अल माई फ्रेन्ड्स एन्ड जस्ट फर यु, ओके बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ सृजनाजी। दिलु रुङबाङसाले मिस यू अल फ्रम सभा पोखरी ज्यामिरी भनेर लेख्नु भएको छ। त्यसै गरेर आकाश राईले हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम दरान, अपकमिङ सङ डेडिकेट टु भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नाइन बस्नेत, रोमन मुक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, सुनिता कुलुङ राई, जुना लिम्बू, अस्मी सताङ, सोनिम शेर्पा, कमला लिम्बू वनिम, मीडिया प्रेमी निर्मला वनिम, सानु कमला, योगिन इमिहाङ लिम्बू, खुची यामकला खुची एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। नम्रता शेर्पाले हेलो नमस्ते गुड मर्निङ सिस्टर, म नम्रता शेर्पा खाँदबारी गर्वै हाल काठमाडौँबाट हो, माई मोटु फुर्बा ग्यालजेन शेर्पालाई, अनि त्यसै गरेर प्यारी पबिना राई, अनि खुस्पी मेवाहाङ, अनि अञ्जना शंकर कोइराला, युनिसा तामाङ, दिदी रिता शेर्पा लगायत मिस यू, ओके बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई। सिमला सिमसी राईले हेलो गुड मर्निङ सिस दिज्यू, म सिमला राई फ्रम दरान, अपकमिङ सङ जस्ट फर यू एण्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, दाई अरूण नदी खत्री, अनि भाई एक्सन विराज राई एण्ड टू अल माई फ्रेन्ड्स, इन्जोय दिस सङ, थ्याङ्क यू भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। चन्द्रकला तामाङले बिरामी छु सबैमा मिठो सम्झना भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा अब तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको अर्को मिठो तीज विशेष गीत रहेको छ। मलाई हुक्यायो दिल्लीको बसाई लेभलको गीत हो, शान्ति श्री परियार अनि गणेश अधिकारीको आवाज रहेको गीतलाई आज ढकाल धर्मराजीले रोजाइमा पार्नुभएको छ। यो मिठो गीत तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

मलाई हो क्या यो दिल्लीको बसेली, निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे शान्ति श्री परियार र गणेश अधिकारीको आवाज भनेको गीतलाई साथीले रुचाइमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेख बेसेको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट सुनिरहनु भएको छ। यो बसाईमा धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। कार्यक्रमको आखिरी खण्डमा छ, समय छोटो छ, अन्तिममा साथीहरूका सम्झना सन्देशहरू तर्फ नै लाग्न चाहन्छु। यति बेला कल्पना साम्पाङले लेख्नु भएको छ, बोसुर घर हाल विराटनगरबाट गुड मर्निङ, नमस्ते नाना, सन्चै हुनुहुन्छ नाना भन्नुभयो, एकदम सन्चै छु। अब बस्ने गीत मनिषा बान्तवा मनुलाई ह्याप्पी बर्थडे टु यू, अनि मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल्सन मिसु एण्ड लभ यू मा मनजान यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, सन्ध्या राई, रंजित राई, स्नेह सामलिङ, शर्मिला राई, भूमिका राई, सोना कन्दङवा, अल्का बान्तवा, दाता रामकुमार थापा लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। बिरजहाङ डिम्बुली, हेलो हजुर सेवाहरू, नमस्ते है, केही साथीहरूलाई सम्झनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बू तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै विदा भए है त भन्नुभएको छ। पूर्वेली सन्देशले सबैमा मिठो माया सम्झना, म यता पाँच खबरबाट हो क्या भन्नुभएको छ, हस् धेरै धेरै धन्यवाद छ। याखा जिमी सरोजले, हेलो दी नमस्ते, म धर्मदेवी छहाल काठमाडौँबाट, सरोज याखा मिस यू अल भन्नुभएको छ। हुन्छ सरोजजीलाई पनि धेरै धेरै धन्यवाद छ। रञ्जना बाहिङ राईले सबैलाई सम्झिनुभयो, सन्ध्या लिम्बूले मिस यू अल भन्नुभएको छ, तीर्थ राईले पनि सबैलाई सम्झना गर्नु भएको छ। देवेन किशोर अन्जानले लेख्नुहुन्छ, एकोहोरो भई तिमीलाई हेरिरहन मन लाग्छ, एकोहोरो भई तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक धड्कन बनाई अंगालोमा बेरिरहन मन लाग्छ, एकोहोरो भई तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक धड्कन बनाई अंगालोमा बेरिरहन मन लाग्छ, एकछिन नदेख्दा किन यो मन त्यसै त्यसै तिम्रो घरकै, एकैछिन नदेख्दा किन यो मन त्यसै त्यसै तिम्रै घरको वरिपरि घेरिरहन मन लाग्छ, एकहोरो भई तिमीलाई हेरिरहन मन लाग्छ, सधैँभरि तिमीलाई अंगालोमै बेरिरहन मन लाग्छ। प्रभातकालीन दर्शन नमस्ते हजुर, मिठो सम्झना साथी, तपाईँको आजको दिन हाँसी खुशी उमङ्गका साथ बितोस, शुभ दिनको कामना देवन किशोर अन्जान दोहा कतार भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई। क्रेडिएबल करण कुलुङले मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। अन्त्यमा अस्मी सोताङले पनि मिस यू अल भन्दै सबै साथीहरूलाई सम्झना गर्नुभयो। मनको साथी जीवन कार्कीले पनि नमस्कार भनेर मेसेज पठाउनु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ, समयले नेटो काट्ने लागिसकेको छ। सो यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, अनि विशेष त कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण श्रोता मन मीडिया प्रेमी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा अन्तिममा साथीले नै रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हस्त नमस्कार, तपाईँको बाँकी पल सुवर्ण हो।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो। प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान
2: को ज्यान गयो, 6 जना घाइते र विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सम्झौता। नेपाल खबरमा अब पूरा खबर। मकवानपुरको हेटौँडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिका मध्ये थप 1 जनाको शव भेटिएको छ। निर्मल माध्यमिक विद्यालय बाट पढेर फर्किने क्रममा हिजो बेलुका 4 बालिकालाई खोलाले बगाएको थियो। ती मध्ये 1 जनाको सकुशल उद्धार गरेको र 1 बालिका हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। 2 जनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान विनिता ब्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो। कक्षा 5 अध्ययनरत सुमित्रा ब्लोनको खोजी भइरहेको छ। यसअघि कक्षा 2 पढ्ने राक्षीराङ एकी रेसमा स्याङतान मृत भेटिएकी थिइन्। यस्तै उद्धार गरिएकी कक्षा 6 पढ्ने सीमा ब्लोनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्ध बाबा सुरुङ मार्ग नजिकै आज बिहान पहिरो खसेर अवरूद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ। पहिरो हटाएपछि तानसेन बुटवल सड़क खण्डमा गाड़ी चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बिहान 7 बजेदेखि लगातार सुक्खा पहिरो खसेपछि हटाउन झण्डै 3 घण्टा लागेको थियो। यो राजमार्ग हुँदै पाल्पा गुल्मी अर्घाखाँची स्याङ्जा कास्की पर्वत म्याग्दी मुस्ताङ बागलुङ लगायतका जिल्लामा गाड़ी आवत जावत गर्ने गरेको छ। आज काठमाडौँ उपत्यका सहित 13 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित आसपासका जिल्ला काभ्रे गोर्खा सिन्धुपाल्चोक रामेछाप दोलखाका ससाना नदीमा पानीको बहाव बढ़न सक्ने अनुमान छ। यसै गरी लमजुङ कास्की स्याङ्जा बझाङ र दार्चुला आसपास भई बहने साना नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोलामा पनि आकस्मिक रूपमा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्न सक्ने अनुमान छ। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदैछ। नेपालमा हरेक वर्ष भदौ 3 राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो। नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसका मा कार्यक्रम गर्ने गरिन्छ। नेपालको संविधानको धारा 27 हरेक नागरिकलाई सूचनाको हकको मौलिक अधिकार दिएको छ। दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशभरका जिल्ला प्रशासन पालिका र सार्वजनिक निकायले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। आज सूचनाको हकका क्षेत्रमा योगदान पुर्याउने अभियन्ता पत्रकार उत्कृष्ट सूचना अधिकारीलाई सम्मान तथा पुरस्कार वितरण गरिँदैछ। त्यस्तै सचेतनामूलक अन्तर्क्रिया गोष्ठी विचार विमर्श र प्रचार प्रसारका कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ। चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डडुवा रोग देखिन थालेपछि किसान चिन्तित। बनेका छन्। नगरपालिकाका कृषि अधिकृत सृजना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डडुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन्। अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाटफुट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धान बालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो। यूरिया मल मात्र धेरै प्रयोग नगरी सन्तुलित रूपमा मल खाद प्रयोग गर्न पनि किसानलाई कृषि प्राविधिकको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 2700 रूपियाँले घट्यो। चीनले पुनः प्रयोग गर्न मिल्ने रकेट जुके 3 को सफल प्रक्षेपण गर्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एमएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056421261, 596617, मोबाइल 98550607, 98 कलेजमा सम्पर्क राखी

यस अघि आइतबार र सोमबार भने सुनको भाव बढ़ेको थियो। यसै गरी आज चाँदी पनि तोलामा 160 रूपियाँले घटेको छ। हिजो तोलाको 4,755 रूपियाँमा कारोबार भएकोमा आज घटेर 5,596 रूपियाँमा आज घटेर 4,495 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गए राति आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ, 6 जना घाइते भएका छन्। मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको हो। आगलागीमा ज्यान गुमाउनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्नि नियन्त्रक टोलीले जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार उनीहरू उपचारका लागि कोलकाता पुगेका थिए। आगो निभाइएको छ तर आगलागीको कारण भने खुल्न सकेको छैन। पश्चिम बंगालमा 2 दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा 8 जनाको ज्यान गएको थियो। यसैबीच चीनले आज बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट जुके 3 को सफल प्रक्षेपण गरेको छ। यो अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमीनमा सफलतापूर्वक अवतरण गराउन सफल भएको चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उत्तर पश्चिमी चीनको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रबाट जुके 3 Y2 रकेट प्रक्षेपण गरिएको थियो। निर्धारित योजना अनुसार नै रकेटको पहिलो खण्ड जमीनमा अवतरण भएको र यो उडान अभियान पूर्ण रूपमा सफल भएको हो। यो उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक फड्को मानिएको छ। चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण कोसे ढुंगा पार गरेको छ। यसअघि गएको जुलाई 10 चीनले लङ मार्च 10B रकेटको पहिलो खण्डलाई समुद्रमा सफलतापूर्वक अवतरण गराएको थियो। अब खेल खबर। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। कराते महासंघका अध्यक्ष युवराज लामा र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सहकार्यले विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार गर्दै विद्यालय खेलकुद महासंघ तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्टस फेडरेशन ISF का प्रतियोगितामा सहभागीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। विद्यालयमा खेलाड़ीका लागि ग्रासरूट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका खेलाड़ी उत्पादनमा जोड़ दिने दुई पक्षले जनाएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मकवानपुरको वासुदेव खोलाले बगाएर बेपत्ता भएका मध्ये थप एक बालिकाको शव भेटियो। सिद्ध बाबामा पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्ग खुल्यो। आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदै सार्वजनिक निकायबाट नागरिकले सहज रूपमा सूचना पाउनुपर्नेमा जोड़। चितवनको खैरहनीमा धानमा फेद डडुवा रोग देखियो। धान बालीको नियमित निरीक्षण गर्न तथा आवश्यक परे प्राविधिकसँग सल्लाह लिन आग्रह। भारतको कोलकातामा एक होटलमा आग लागि 9 जनाको ज्यान गए, 6 जना घाइते। र विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सम्झौता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद

सबहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: बरेली संगीत कुंज प्रस्तुत गर्दछ।

0: अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साथ लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू पाँच खपले कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा उखलढुङ्गा,
2: राजबिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फावेल सभा पोखरी गाउँपालिका 4 शङ्ख सभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
2: सूरज राई तुन्छा औवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी सम्पान राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिङ भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिडिङ नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ पाँच खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कुलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका 7 वावन शङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
2: र दिलसराई देउमाई नगरपालिका 1

अनि हार्दिक लोक सांगीतिक अभिवादन कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुतामा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छौ तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले भरपूर मात्रामा हामीलाई सुनेर साथ दिइरहनु भएको छ। कार्यक्रम लोक चौतारीमा हामी हप्ताको 6 दिन तपाईँसँग जोडिँदै आइरहेका छौं। फरक बार अनि फरक बसाईको साथमा कार्यक्रममा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। आज भने हप्ताको बुधबारको बसाई हो र यो बुधबारमा के गर्छौं भन्दा जो चाहिँ नियमित रूपमा हामीलाई सुन्दै आइरहनु भएको छ उहाँलाई त पक्कै पनि थाहा छँदै नै छ। जो जसले आज पहिलो पटक कार्यक्रम लोक चौतारीलाई सुनिरहनु भएको छ भने तपाईँको लागि त मैले जानकारी गराउनै पर्छ। कार्यक्रम लोक चौतारीमा आजको दिन मात्रै नभएर प्रत्येक बुधबारको बसाईमा चाहिँ सुमधुर सुमधुर मिठा पुराना लोकभाकाहरू तपाईँको लागि सुनाउनेछौ। आज तपाईँलाई फोन कल मार्फत मैले जोड्ने छैन, तपाईँलाई मैले सम्भव भएसम्म फेसबुक लाइभमा प्राप्त भएका कमेन्टहरूबाट लिनेछु। कमेन्टबाट सहभागिता जनाउन सक्नुहुन्छ। कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर खबर के छ कसो छ होइन ती कुराहरू मेसेज मार्फत लेखी पठाउनु भयो भने अवश्य पनि तपाईँसँग मैले त्यहाँबाट दोहोरो कुराकानी गरे झैं तपाईँको हाल खबर बुझ्न सक्छु। अनि तपाईँ होइन अब हामीलाई कसरी कुन माध्यमबाट सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँ हामी सँगै रहेर सुनिरहनु भएको छ यही अपेक्षा गर्दै तपाईँलाई मैले आज थुप्रै भाकाहरू लिएर आएकी छु जुन भाकाहरू तपाईँको लागि सुनाउनेछु। कमेन्ट बक्सबाट सहभागिता जनाउनुहुने साथीहरूलाई तपाईँ जहाँ जहाँ हुनुहुन्छ कमेन्ट बक्सबाट आउनुभयो भने कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू मार्फत साथीहरू सम्झिन सक्नुहुन्छ होइन तपाईँलाई त्यहाँबाट जोड्छु नै। र कार्यक्रमको आरम्भमा चाहिँ एउटा सुमधुर लोकभाका राख्न चाहन्छु। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूको साथ मिलेको छ है, उहाँहरूको सहकार्यमा यो कार्यक्रमलाई चाहिँ हामीले निरन्तर रूपमा अगाडि बढ़ाइरहेका छौं। उहाँहरू हामीसँग सहकार्यमा हुनुहुन्छ, साथीहरूको प्रायोजनमा यो कार्यक्रमलाई सञ्चालन गरिरहँदा। अब पनि कार्यक्रममा आरम्भमा एउटा मिठो पुरानो लोकप्रिय भाका राख्न चाहन्छु। महेश बुढा थोकी र सिन्धु मल्लको आवाजमा रहेको हुस्क रहे सोल्टिनी तङमा तान्या छु बुलका भाका राख्छु सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर भाका कार्यक्रम लोक चौतारीको आरम्भमा मैले राखिसके आज धेरै भन्दा धेरै भाका तपाईँकै लागि सुनाउनेछु। मिठो मिठो भाकाहरू सुन्दै तपाईँले आजको दिनभरिको थकानलाई मेटाउन सक्नुहुनेछ। हुन त धेरै साथीहरू आफ्नै कामतिर व्यस्त हुनुहुन्छ, कति साथीहरू मेलापातिरै हुनुहुन्छ, कति साथीहरू घर आएर पनि घरको धन्दातिर लागिसक्नु भएको छ, कति साथीहरू यात्रामा हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै हुनुहुन्छ। तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। यो विशेष गरी लोकगीत लोकभाका अनि मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीमा नेपालीहरूको संस्कार संस्कृति झल्काउने समधुर मौलिक भाकाहरू टिपिकल भाकाहरू चाहिँ तपाईँको निम्ति हामीले राख्ने गर्छौं। आजको बसाईमा धेरै भन्दा धेरै भाकाहरू तपाईँको लागि सुनाउनेछु। तपाईँले हामीलाई लाइभबाट सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, तपाईँले त्यहाँबाट सहभागिता जनाउनु भयो भने अवश्य पनि तपाईँको कमेन्टहरूलाई मैले वाचन गर्नेछु। अनि सँगै तपाईँका कमेन्टहरू मार्फत कति साथीहरूलाई गीत मन परेको छ सुन्न चाहनुहुन्छ भने कमेन्ट मार्फत गीत पनि रोजाइमा पार्न सक्नुहुन्छ। यति बेला फेसबुक लाइभ मार्फत बिनु रुङबाङ साले सुनिरहनु भएको छ। हेलो, गुड इभिनिङ, नमस्ते, म पनि गोठालाबाट घर जाँदै प्रोग्राम सुन्दैछु। सभा पोखरी ज्यामिरीबाट हो, काठमाडौँतिर हुनुहुन्छ प्यारो लेख्नु भएको छ। काठमाडौँतिर हुनुहुन्छ प्यारो मान्छे उज्जवल राईलाई कार्य सफलताको शुभकामना, साथमा सबैमा मिठो माया, लभ यु, टेक केयर, बाई बाई भन्नु भएको छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ लिम्बु विजय, लेख्नु भएको छ उहाँले हुर हुर आयो है आयो हाम्रो प्रोग्राम आयो। सबैजनाले सुनेर साथ दिनुहोला, फेसबुक पेज रेडियोको लाइक फलो पनि गरिदिनुहोला है त, सबैमा मिठो माया सम्झना भन्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ विजयजी। उहाँले भने चाहिँ सबैजनाले पेजलाई लाइक फलो गर्नुभयो भने मजाले कार्यक्रम सुन्न सक्नुहुन्छ, तपाईँलाई सहज हुनेछ। र अनि तपाईँलाई कार्यक्रममा सहभागिता जनाउनको निम्ति पनि तपाईँलाई सहज हुन्छ। रिमा थामीले पनि हेलो गुड इभिनिङ सेवा दिज्यू, म पनि आज सुन्दैछु प्रोग्राम लेख्नुहुन्छ उहाँले मजाले भोसरी याम्पाङबाट रिमा थामी, सबैलाई सम्झेको छु है भनेर लेख्नुभयो। सुरज राई तुम्साले हेलो हजुर सेवा, म सुरज राई तुम्सा भोजर गर्दै हाल मलेसियाबाट सुन्दैछु। कार्यक्रम मौसम सफा छ आज पनि सबैको झैं ड्युटी जाँदैछु है, सबैमा सम्झना भन्नुभयो। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ। राजमिरही काइला हुनुहुन्छ लोक अभिवादन, नमस्कार रमा सिस्टर, मैटरी गर्दै हाल प्रवास मलेसियाबाट। कार्यक्रम मार्फत सम्झनु पर्दा हजुर लगायत रेडियो परिवारको लागि अब बस्ने भाका समर्पित गर्न चाहन्छु। अनि लेख्नु भएको छ इटहरीमा हुने जीवनसाथी बिनु बर्देवालाई मिस यू धेरै सम्झना, र केही साथीहरू सम्झनु पर्दा ठुल्ला श्रीराम दाहाल, लिम्बु विजय, मिताराज घरे मगर, अस्मी सोताङ, वरुण चञ्चली राई लगायत सम्झनाको लागि भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ धर्मराजी, उहाँले सबै सबैमा मिठो सम्झना, म दुवैबाट कार्यक्रम सुन्दैछु है भनेर लेख्नुहुन्छ। लिम्बु विजयले सबै साथीहरूलाई चाहिँ कार्यक्रममा जोडिनको निम्ति आह्वान गरिरहनु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ दिलसा राई, सबैलाई बराबरी सम्झना छ, माया छ भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कृष्ण सुनवार अफिसियल पेज फेसबुक आइडी भएको साथीले दिदी नमस्कार, सुन्दैछु कार्यक्रम फेसबुक लाइभबाट हो भन्नुभएको छ। हाल काठमाडौँबाट कृष्ण सुनवार हो नि भन्नुभएको छ। अनि अब बस्ने गीत नाना हजुरको लागि, अनि प्रदीक मित्रलाई भनेर लेख्नु भएको छ। त्यसै गरेर अनि लेख्नुहुन्छ मित्र अकेला धनु गजमेर, संगीता ठकुरी लगायत सबैको लागि भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी सरु छेत्री हुनुहुन्छ, हेलो नमस्ते, मिठो आवाजको धनी रमाजी, के छ त्यो ज्यानको खबर भन्नुभयो, सुन्दैछु ल भन्नुभएको छ। यो ज्यानलाई एकदम ठिक छ, बरु त्यो ज्यानलाई के छ सरुजी, लेख्नुहुन्छ मजाले सुन्दैछु बुटुवालबाट, सरस्वती पोखरेल हो, मिस गर्नुपर्दा मिस यु वालमा फ्रेन्ड्स। अनि स्पेसियल चाहिँ उहाँले लेख्नु भएको छ आशिष नहीन। अनि त्यसै गरेर जीवन फाबिन, प्यारी दिल साराई, सम्बिनी ढकाल धर्मराज, सुरज राई तुम्सा, सम्बिनी अस्मी सोताङ, राजविरही काइला, लिम्बु विजय, सुनिम शेर्पा, निमा शेर्पा, रोमन मोक्तान लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। कुलुङ नरजित हुनुहुन्छ, नरजितजीले हेलो गुड इभिनिङ नमस्ते, म पनि इण्डियाबाट सुन्दैछु है हजुर भन्नुभएको छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो लोक चौतारीमा मिठा मिठा भाका तपाईँको लागि राख्ने गर्छु। अनि ती भाका सँगै तपाईँका जुन चाहिँ म्यासेजहरू जहाँ चाहिँ हामीले फेसबुक लाइभमा छौं, लाइभमा प्राप्त भएका म्यासेजहरूलाई
तपाईँको निम्ति राख्ने गरेको छु मैले। तपाईँलाई ती म्यासेजहरू वाचन गर्छु, तपाईँका आफन्तजन इष्टमित्र समक्ष पुर्याउने काम गर्दै आइरहेकी छु र सँगै तपाईँलाई मन परेको कुनै पनि भाग छ भने आज कमेन्टबाट चाहिँ आह्वान गर्नुभयो, सुन्न चाहनुभयो, अनुरोध गर्नुभयो भने ती भाकाहरू तपाईँको निम्ति मैले सुनाउन सक्छु। अहिले भने कार्यक्रममा तपाईँको लागि अर्को एउटा मिठो भाका राख्ने बेला भएको छ। यो भाका तपाईँको निम्ति राख्छु अनि यो भाका पश्चात फेरि तपाईँका सम्झना सन्देशहरू, कमेन्ट बक्सबाट प्राप्त भएका सन्देशहरू वाचन गर्नको लागि आउनेछु। तपाईँले सुनिरहनु भएको छ भने हामीलाई फेसबुक लाइभमा छौं, लाइभको कमेन्ट बक्सबाट चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। कमेन्ट बक्स मार्फत आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिनु भयो भने ती कमेन्टहरू वाचन गर्छु। अहिले भने कार्यक्रममा यो मिठो भाका राख्न चाहन्छु, कोदो रोप्दा लाएको पिराती छुटे थोरी फुल्ने बेलामा, बल्कि मिठो पुरानो भाका रहेको छ। यो भाका पश्चात फेरि फर्केर आउनेछु, सुन्दै रहनुहोस्।

हजुर, फुलमा मौरी डुल्ने बेलामा खोदो रोप्दा लागेको विराती छुट्यो थोरी फुल्ने बेलामा यो निकै नै समुद्र लोक भाका तपाईँको निम्ति मैले प्रस्तुत गरिसकेकी छु। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ र आज भने बुधबारको दिन हो। बुधबार भने तपाईँको लागि थुप्रै भाकाहरू सुनाउँछु जो जसले चाहिँ हामीलाई विभिन्न ठाउँबाट सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी फेसबुक लाइभबाट सुनिरहनु भएको छ अनि लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउनु भएको छ र त्यहाँबाट तपाईँलाई मनपर्ने भाका रोज्नु भएको छ भने सम्म भएसम्म समयले भ्याएसम्म तपाईँका ती रोजाएका भाकाहरू पनि राख्न सक्छु अनि तपाईँले कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ के छ खबर खबर छोटकरीमा मेसेज लेख्नुहोस्। तपाईँका ती मेसेजहरूलाई मैले व्यवसायमा छोटकरीमा स्थान दिनेछु। अहिले म फेरि पनि ढिला नगरिकन बाघी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई अस्मी सोताङले भने मिस यु अल, म अस्मी सोताङ खादबारीबाट सुन्दैछु भन्नुभएको छ। सुस्मिता नाथिरिङ हुनुहुन्छ, सुस्मिताजीले पनि हाई नाना सेवाकी सुस्मिता नाथिरिङ भोजुर गर्दै हालको वेदबाट सुन्दैछु। साथीहरू मिस गर्नुपर्दा सबैमा मिठो माया सम्झना भन्नुभएको छ। मनको साथी जीवन कार्की हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ, सुनिराखेको छ कार्यक्रम लोक चौतारी पोखराबाट मनको साथी हो, कार्यक्रम राम्रो लाग्छ हजुर, सम्पूर्ण साथीलाई सम्झेको छु रेडियो परिवारमा, साथै सम्पूर्णलाई मिठो माया सम्झना छ, स्वास्थ्यको ख्याल गर्नुहोला हजुर भन्नुभएको छ। हस् पक्कै पनि धेरै धेरै धन्यवाद तपाईँलाई। अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ, आज मलाई सुमित्रा कोइरालाको आवाज रहेको तीज भाका आयो, मलाई झलेको माइती देशैको भन्ने गीत बजाइदिनु ल, मिल्छ भने भनेर लेख्नु भएको रहेछ। अनि त्यसै गरेर अर्को साथी सरोज छेत्री हुनुहुन्छ, रमाजी मिल्छ भने खिम सेन्चुरीको कान्छी मायाको गाला पुक्क पुक्क ओके एल्बमबाट गीत बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ चन्द्रमाया तामाङ, उहाँले हेलो नाना नमस्कार, म चन्द्रमाया तामाङ फ्रम पाँच खपन सुन्दैछु हजुर कोदो रोप्दै भन्नुभएको छ। सबै साथीहरूमा मिठो माया सम्झना गरे है भन्नुभएको छ। हुन्छ चन्द्रमायाजी, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, आज धेरै भन्दा धेरै भाका तपाईँको निम्ति सुनाउँछु मैले। अब म ढिला नगरिकन अर्को एउटा मिठो भाका तपाईँको लागि सुनाउन चाहन्छु, सुमित्रा कोइरालाको निकै नै मिठो गीत रहेको छ आयो मलाई झलेको माइती देशैको। यो विशेष भाका साथीले नै रोज्नु भएको छ, तसर्थ यो भाका तपाईँको निम्ति राख्छु।

ढलेको माइती देशैको यो निकै नै मिठो तीज विशेष भाका साथीले रोजाईमा पार्नुभयो। तपाईँको निम्ति समिता कोइरालाको आवाज रहेको यो भाका प्रस्तुत गरिसकेकी छु। लोक चौतारीको बसाई तपाई सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनबाट तपाईले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट हाम्रो अफिसियल वेबसाइटबाट सुन्दै हुनुहुन्छ र फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा तपाईले हामीलाई सुनिरहनु भएको छ। तपाई जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै हुनुहुन्छ, हामीलाई सुनेर साथ दिइरहनु भएको छ। मैले यही अपेक्षा लिएकी छु। धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ जो जसले हामीलाई सुनिरहनु भएको छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सहभागिता जनाउँदै हुनुहुन्छ। सानुमाया शेर्पाले हेलो दिदी नमस्ते सुन्दैछु मजाले फ्रम पाँचपन राइट नाउको बेट सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। रिमा थामीले दिदी आज मिल्छ भने मलाई प्रकाश दुतराज र मेलिना राईको राम साईली भन्ने सङ प्ले गरिदिनु न है भन्नुभएको छ। बस्ने भाका सबैको लागि भन्नुहुन्छ। अनि त्यसै गरेर अर्को साथी राजीव रेही काइला हुनुहुन्छ। रमा सिस्टर मिल्छ भने आज सुनिता थेगिमको चिलिम ढुङ्गा बलको गीत बजाइदिनु न है भन्नुभएको छ। त्यसै गरेर दिलसा राईले पनि रमा सिस जता हेरे पनि हजुर पूर्वै रमाइलो भन्ने भाका बजाइदिनुहोस् न ल समयले भ्याएसम्म भन्नुभएको छ। हुन्छ, धेरै धेरै धन्यवाद छ साथीहरूले सहभागिता जनाइरहनु भएको छ। अनि यो समयमा धेरै साथीहरूले भाकालाई पनि रोजाइमा पारिरहनु भएको छ। सबै सबैको रोजाइको भाका त राख्न नसकुला, तर समयले जति साथ दिन्छ थोरै थोरै भए पनि तपाईँको रोजाइका ती भाकाहरू तपाईँको निम्ति सुनाउने कोसिस गर्नेछु मैले। अहिले पनि कार्यक्रममा अर्कोवटा मिठो भाका पस्किन चाहन्छु। राम साईली बोलको भाका रहेको छ, प्रकाश दुत्रा र मेलिना राईको आवाज रहेको यो मिठो भाका सुन्दै रहनुहोस्।

हजुर, यो निकै समुद्र भाका राम साइनी बोलको भाका प्रकाश दुत्राज, त्यसै गरेर मेलिना राईको आवाज रहेको भाका साथीले नै रोज्नुभयो अनि मैले तपाईँको निम्ति यो भाका राखिसकेकी छु। धेरै साथीहरूले कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले प्रत्यक्ष रूपमा हाम्रो रेडियो तरंगबाट त सुन्दै हुनुहुन्छ नै, फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ अनि धेरै साथीहरूले आफ्ना मेसेजहरू पठाइरहनु भएको छ, मनपर्ने भाकाहरू रोजाइमा पारिरहनु भएको छ। यति बेला हामीलाई मेसेज गर्नु भएको छ सरनाले मगरले झोडले, हजुर म भोजपुरको याम्पाङ घर भई हाल अहिले साउदीको जुबेलबाट हो। सरनाले मगर बस्ने लोकभाका मार्फत सम्पूर्ण साथीहरूलाई सम्झना है भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। राईनी राजकलाले, हलो सेवाके नाना, म पनि सुन्दैछु है, सिसुवाबाट सबैलाई सम्झेको छु भन्नुभएको छ। मीडिया प्रेमी निमु शेर्पाले पनि, हलो गुड इभिनिङ नाना, नमस्कार है, म पाँचकाबनाट सुनखुरुङबाट निमु शेर्पा हो, म पनि सुन्दैछु प्रोग्राम। गेटुल सन प्यारी बहिनी पेम्बु शेर्पालाई एन्टर मिसु वालमा फ्रेन्ड्स भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई। अब भने अर्को एउटा मिठो भाका सुनाउँछु, साथीले नै रुजाइमा पार्नु भएको यो सुमधुर भाका रहेको छ। तिमीलाई देखेछु मुटु ढुक्क ढुक्क बोलको भाका हो। शान्ता रानी परियार र किम सेन्चुरीका आवाज रहेको भाका सुन्दै रहनुहोस्।

हजुर, तिमीलाई देखेपछि मुटु ढुक्क ढुक्क, निकै नै मिठो भाका थिम सेन्चुरी र सन्तरानी परियारको आवाजमा रहेको यो भाका सरस्वता पोखरेलले रोजाइमा पार्नु हो। तसर्थ तपाईँको लागि यो भाका सुनाइसके आज मैले भाका अलिक छोटो सुनाइरहेको छु, किनकि धेरै साथीहरूले भाका रोजाइमा पारिरहनु भएको छ। थोरै थोरै सुनौ अनि सबै सबै भाका सुनौ, धेरै भाका सुनौ होइन, धेरै साथीहरूले भाका रोजाइमा पारिरहनु भएको छ। अनि केही साथीहरूको रोजाइको भाका राख्दा, केही साथीहरूको रोजाइको भाका नराख्दा, कति साथीहरूको त मन पनि त दुख्छ होइन, सबैको मन बुझाउने कोसिसमा छु, तर पनि समयले साथ दिएन भने त मेरो पनि केही लाग्दैन। ठिकै छ, धेरै साथीहरूले भाका रोजाइमा पारिरहनु भएको छ। कार्यक्रम लोक चौतारीको बसाईमा अब फेरि पनि तपाईँको लागि अर्को एउटा मिठो भाका राख्ने बेला भइसकेको छ। अब म ढिला नगरिकन एउटा मिठो पूर्वेली भाका राख्न चाहन्छु, सिलिम ढुङ्गा बोलको भाका रहेको छ। यो भाका तपाईँको निम्ति पस्किन चाहन्छु, यो भाका पश्चात फेरि फर्केर आउनेछु, बाँकी साथीहरूका सम्झना सन्देशहरूलाई वाचन गर्नेछु अनि सँगै बाँकी भाकाहरू तपाईँको लागि सुनाउनेछु। अहिले भने साथीले रोजाइमा पार्नुभएको छ सिलिम ढुङ्गा बोलको भाका हो, सुनिता थेगिम अनि त्यसै गरेर सुनिता थेगिमको आवाजमा रहेको भाका रहेको छ, सुन्दै रहनुहोस्।

चिलिङ ढुङ्गा बोलको यो मिठो पूर्वेली भाकालाई साथीहरू जयमा पार्नुभयो। मैले तपाईँको निम्ति राखिसके सनिता थेगिमले गाउनु भएको यो मिठो भाका तपाईँले सुनि नै सक्नु भएको छ। कार्यक्रम लोक चौतारीको बसाई तपाईँले सुन्दै हुनुहुन्छ। यो बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। अनि यो कार्यक्रमलाई चाहिँ हामीले नियमित रूपमा अब उहाँहरूसँगैको सहकार्यमा सञ्चालन गर्नेछौ। धेरै साथीहरूले लाइभ मार्फत पनि सुनिरहनु भएको छ। कमेन्ट बक्सबाट धेरै साथीहरूले सहभागिता जनाउँदै हुनुहुन्छ। लिम्बू विजयजीले एउटा गीतको लिंक पठाउनु भएको छ। गीत रोजेको छु सिमसिम पानी रहेछौ बैमानी, राजन ठकुरी र लक्ष्मी नेउपानेको स्वरमा रहेको पुरानो लोकगीत हो, बजाइदिनु होला र मामिस। सबै साथीहरूलाई सम्झिन चाहन्छु गीत मार्फत भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई। त्यसै गरेर सम्झना रुङबाङसाले पनि सुन्दैछु सभा पोखरीबाट हो भन्नुभएको छ। आज त पानी परेर बर्खर रहेको छ, नाना शीतल छ त्यता कस्तो छ भन्नुभयो। यतातिर पनि आजको दिन चाहिँ शीतलै रह्यो, त्यस्तो पानी पनि परेन, त्यति धेरै घाम पनि लागेन। अब पनि कार्यक्रममा अर्को एउटा मिठो भाका राख्न चाहन्छु। यो भाका पश्चात फेरि म तपाईँका बाँकी साथीहरूका सम्झना सन्देशहरूलाई लिनको निम्ति समयले भ्याएछ भने फर्किनेछु होइन। अनि अर्को एउटा छोटोमा भए पनि भाका तपाईँको लागि सुनाउनेछु। अहिले पनि यो मिठो भाकालाई साथीले रोज्नु भएको छ, तसर्थ यो भाका सुन्दै रहनुहोस्।

हजुर, सिम सिम पानी रहेछौ भैमानी, यो निकै नै सुमधुर भाका तपाईँले भर्खरै सुन्नुभयो, भाका छोटोमा सुन्नुभयो, किनकि अब समयले पनि नेटवर्क काट्नै लागिसकेको छ, मैले पनि बिदा माग्ने बेला भइसक्यो। राजन ठकुरी अनि लक्ष्मी नेपानीका आवाज सुनेको यो भाकालाई लिम्बू विजयले रोजाइमा पार्नुभयो, तसर्थ यो भाका राखे। अब मैले पनि कार्यक्रमलाई त्यतिर बेट मार्ने बेला भइसकेको छ। फेसबुक लाइभबाट धेरै साथीले सुन्दै हुनुहुन्छ, अधुरो सपना फेसबुक आइडी भएको साथीले दैलेखबाट सुन्दै हुनुहुन्छ, लिम्बुनी कान्छी फेसबुक आइडी भएको साथी भोजनबाट एलिसा बान्तवराई हुनुहुँदो रहेछ, हामीलाई सुनिरहनु भएको छ, धेरै साथीहरूको नाम लिँदै सबैलाई सम्झना छ भन्नुहुन्छ। अनि त्यसै गरेर अमन माङ्बो लिम्बु हुनुहुन्छ, उहाँले पनि हामीलाई सुनिरहनु भएको छ, पाँच सातदेखि सबैलाई सम्झना भनेर लेख्नुभयो। दिली रुङमाङसाले पनि सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई। रामजी घिमिरेले नमस्कार सुन्दैछु भन्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद छ। स्वर्णिम राईले पनि सुनिरहनु भएको छ।

लगायत धेरै साथीहरू हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ। सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्नुपर्छ मैले। र अब पनि कार्यक्रमलाई मैले त्यतिर बिट मार्नुपर्छ, समयले नेटो काट्नै लागिसकेको अवस्था छ। तसर्थ यति बेलासम्म सुनेर साथीले तपाईँ सम्पूर्ण लोकपारखी मनहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी त यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले नै रोजाइमा पार्नुभएको छ। यो निकै नै मिठो पूर्वेली भाका रहेको छ। जता हेरी पनि हजुर पूर्वी र माइट बलको भाका तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम लोक सौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी बल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: सिक्स पी एम
2: अहिले साँझको छ बज्यो।
3: मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको राजसपा सभापति लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राजसपाले संसदीय दलको विधान नै संशोधन गर्ने,
4: मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या उच्च, बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील, पूर्व सूचना पालना नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
5: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब एक तिहाई चाहिँ अलिकति केयरलेसले गरेर
3: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र, विदेशी नागरिक सहित स्वदेशी उभारहरूको संलग्नता बढ्दै,
4: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता, बेलायतले जाना जानी युद्धलाई थप चर्काउने निजी अपनाएको रूसी दूतावासको आरोप,
3: र कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाडी गिर्गियोस निलम्बनमा।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 9453555।
10: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को पानी लाग्छ।
11: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
12: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
11: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
12: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
12: फोन 0564212161, 596617, मोबाइल 9855607768, 9551625594, 9510154224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सबै मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यस्तै आज प्रधानमन्त्री शाहसँग सँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। यसैबीच सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगको पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रूपियाँको दरले वृद्धि गर्ने निर्णय भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 रूपियाँबाट बढ़ेर 17,000 रूपियाँ पुगेको छ। विद्यालय सहयोगको 10,000बाट 15,000 पुगेको छ भने लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000बाट 20,000 रूपियाँ पुगेको छ। यसै बैठकले माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहमा निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ। अब संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकको पारिश्रमिक मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट बढ़ेर 38,203 रूपियाँ कायम भएको छ।
3: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यस्तै उहाँले आफू र प्रधानमन्त्री बालेन शाहबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लड़िरहेको छु भन्ने भावुक स्टाटसलाई राजनैतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै उहाँले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकाले उहाँका हरेक शब्दमा राजनैतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिंगो पार्टी उहाँकै साथमा उभिएको लामिछानेको भनाई छ।
4: यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशको निकासका लागि तीनवटा विकल्प रहेकामा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो। उहाँले तत्काल सरकार पुनर्गठन नगरेमा राष्ट्रियता लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्ने उहाँको भनाई छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न रासोपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुडलाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ।
4: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले नेकपाका 20 र एमालेका 11 गरी 31 मत प्राप्त गर्नुभएको हो। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि यसअघि 27 मत आवश्यक हुने भए पनि हिजो कांग्रेस सांसद प्रकाश बहादुर देउवालाई पदमुक्त गरेपछि दुईजना सांसदको पद रिक्त भएर प्रदेशसभा सदस्य कुल संख्या 51 भएको छ। भट्टको विपक्षी पन्ध्र मत परेको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा 21 र विपक्षमा 13 मत परेको छ। यस्तै 2 मत तटस्थ रहेका छन्। आज बसेको प्रदेशसभा बैठकमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। साईले सोमबार विश्वासको मत पाऊ भनेर प्रदेशसभा समक्ष पत्र दर्ता गराउनु भएको थियो।
3: यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दिवक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। गएको साउन 20 गते बसेको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाल बालिकाहरू पोखरीमा डुबेर तथा खोलाले बगाएर ज्यान गुमाउने समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
14: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
14: इतिहास, गाथा र कथा, गाँठका कुरा।
13: गाँठका कुरा
14: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
15: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
14: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
14: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याच

0: खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने, सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्री र विश्वासको मत प्राप्त, बागमती प्रदेशको मुख्यमन्त्री र नेकपा एमालेका किरण थापा मगरको दावी पेश लगायतका खबर प्रस्तुत गर्यो।
3: नेपालमा मनसुनजन्य विपदका घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ़िरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखपछि भएका विपदका घटनामा 241 जनाले ज्यान गुमाइसकेका छन्। यसमा पनि बाढ़ी, पहिरो र अत्यधिक वर्षाले हुने घटना उच्च छन्। अकस्मात आउने प्रकोपका कारण हुने विपद एकातिर छ भने अझ संवेदनशील विषय बालबालिकालाई खोलाले बगाउने तथा पोखरी दहमा डुबेर ज्यान जाने घटना बढ़ेका देखिएका छन्। हिँड्ने, खेल्ने वा खोला तर्ने क्रममा भइरहेका यस्ता घटना यदि सामान्य सावधानी अपनाउने हो भने पनि रोक्न सकिन्छ, तर यसले धेरैको ज्यान लिइरहेको छ। नागरिक अनुशासन र अभिभावकीय निगरानीको कमीका कारण मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। साथी महेश केवालीको रिपोर्ट।
4: हिजो भदौ 2 गते मकवानपुरको हेटौडा 19 बस्तीपुरको वासुदेव खोलाले विद्यालयबाट फर्कदै गरेका 4 बालिका बगाएर बेपत्ता बनायो। त्यसअघि साउन 30 गते पोखराको विजयपुर खोलाले बगाउँदा 2 किशोर बेपत्ता भए। साउन 29 गते कञ्चनपुरमा 1 जनाको र जनकपुर धामको धनुष सागर पोखरीमा नुहाउने क्रममा अर्का 1 जनाको ज्यान गयो। साउन 27 गते धादिङको थोप्पल खोलामा पौडी खेल्दा 1 किशोरको ज्यान गयो। यस्ता घटना विभिन्न ठाउँमा निरन्तर भइरहेका छन्। नेपाल प्रहरीका अनुसार वैशाखदेखि साउन 29 गतेसम्मको विभिन्न विपदमा 85 जनाको ज्यान गएको छ। त्यसमध्ये बाढ़ीका कारण मात्रै 19 जनाले ज्यान गुमाएका छन्। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार 5 गते यता मात्रै झण्डै 1400 विपदका घटना भएका छन्। गत वर्ष यही अवधिमा 500 देखि 600 घटना मात्र भएका थिए। त्यसमा डुबेर वा बगेर हुने घटनाको संख्या धेरै छ। पछिल्लो समय डुबेर हुने घटना किन बढ़िरहेका छन् त? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
5: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब 1/3 चाहिँ अलिकति केयरलेसले गरेर, हेलचक्राईले गरेर होइन भएको देखिन्छ। जस्तै कतिपय ठाउँहरूमा चाहिँ बाढी ठूलो आइराखेका हुन्छ, बाटोमा माथिबाट पानीको छाल ठूलो आएको हुन्छ। कतिपय चाहिँ फेरि पछाडिबाट आएर एकदमै आफू हिम्मतिलो देखाउनको लागि पनि त्यो बाढीमा जाने र बाइक सहित बगाएका घटनाहरू पनि हामीसँग तथ्याङ्क छ। त्यसै गरी पौडी खेल्ने क्रममा पनि बाढी आएको ठाउँमा अरूलाई देखाउन, साथीहरूलाई अलिकति गर्न पनि पौडी खेल्न जाने, अनि त्यसै गरी अब लामो हाँगा झुन्नेर तल पानी छ, वारीदेखि पारीसँग झुन्नेर फेरि रिटर्न हुने, दाउरा खोल्न जाने विषयहरू भयो होइन, विपदको विषयमा संवेदनशील नभएको हो कि भन्ने विषयहरू पनि आएका।
4: सरकारी निकाय, जल तथा मौसम विज्ञान विभाग, सुरक्षा निकाय, प्रदेश र स्थानीय तहले पूर्व तयारी, प्रतिकार्य र पूर्व सूचना प्रवाहमा निरन्तर काम गरिरहेका छन्। तर प्राविधिक तयारीका बावजुद मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। नागरिकसँग सबैभन्दा नजिक रहेका पालिका तहले विपदको जोखिम कम गर्न सक्दो प्रयास गरिरहेका छन्। वर्षा शुरू हुनासाथ वडा र कार्यपालिका मार्फत सूचना प्रवाह गरिए पनि स्थानीय सरकार एक्लैले ठूलो प्राकृतिक विपदको सामना गर्न सक्दैन। बालबालिकाको सुरक्षामा अभिभावक र विद्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डे।
6: जति गर्दा गर्दै पनि दुर्घटनाहरू हामी सुनिरहेका छौँ, त्यसकारण सबभन्दा पहिलो अभिभावक सचेत हुनुपर्छ। आफ्नो बालबालिका कत्रो छ, समयमा आफ्नो परिवारसँग नजिक हुन्छ कि हुँदैन, कुन बेलामा कहाँ जान्छ भन्ने कुरा परिवारले ख्याल गर्नु पर्यो सबभन्दा पहिलो। त्यसपछि विद्यालय जाने बालबालिकालाई विद्यालयले ख्याल गरिदिनु पर्ने हुन्छ। त्यसको आडमा चाहिँ हामीले संरक्षकको भूमिका निर्वाह गर्ने कुरामा गाउँपालिकाले खोला तटीय क्षेत्रमा जोखिम भएका ठाउँहरूमा हामीले सूचनाहरू पनि प्रवाह गर्छौँ र हामीले अलर्ट गराउने कुरामा चाहिँ हामी एकदमै गराइरह हुन्छौँ।
4: विपद व्यवस्थापनमा राहत बाँड्नुभन्दा घटना हुन नदिने वातावरण बनाउनु मुख्य काम हो। विपदका बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरीले नागरिकलाई अनुशासन पालना गर्न र प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। तर नागरिक

0: ले यस्ता सूचना र चेतावनीलाई अझै गम्भीरतापूर्वक लिने नगरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ।
1: हामीले सूचना जुन प्रवाह गर्छौ त्यसलाई चाहिँ एउटा सिरियसली लिनु होला, सतर्क अप्नाउनु पर्छ सबै नागरिकले। त्यस्तो बेलामा अनावश्यक रूपमा हिँडुल गर्ने जानकारी गराएको हुन्छ, अत्यावश्यक बाहेक नजानुहोस् न हिँड्नुहोस् यहाँ यात्रा नगर्नुहोस् भन्ने कुरामा चाहिँ सबैले स्वस्फूर्त रूपमा उच्च अनुशासनका साथ पालन गर्नुभयो भने त्यसबाट हुन सक्ने सम्भावित क्षति दुर्घटना घटनाको विषयमा हामी अवॉइड हुन सक्छौ, रोक्न सक्छौ।
0: नेपालमा हरेक वर्खामा दोहोरिने जल विपद र डुबेर हुने घटना प्राकृतिक विपद मात्र होइन, प्राविधिक र वैज्ञानिक दृष्टिले वर्खामा नदी खोला तथा पहाड़ी क्षेत्रमा अझ बढ़ी सतर्कता अपनाउन आवश्यक देखिन्छ। बाढ़ी पहिरो नियन्त्रण तथा भूगर्भ विज्ञानका विज्ञ इन्जिनियर श्री कमल द्विवेदी,
2: वर्षापछि पनि खोला बढे अझ घट्यो भनेदेखि माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनेको संकेत हो, त्यसले झन् ठूलो क्षति गर्न सक्छ। त्यो खोलाको क्षेत्रबाट अलिकति माथिल्लो क्षेत्रमा सर्नु उपयुक्त हुन्छ, त्यो गेग्रान सहितको उसमा चाहिँ पस्नु हुँदैन, त्यसले चाहिँ दुर्घटना निम्त्याउन सक्छ, बगाइदिन सक्छ। त्यस्तो क्षेत्रहरूबाट टाढा अलिकति सुरक्षित ठाउँमा चाहिँ जानु उपयुक्त हुन्छ।
3: प्रविधिको दुरूपयोग गरी हुने अनलाइन बेटिङ र अवैध क्रिप्टो करेन्सी कारोबार विरूद्ध नेपाल प्रहरीले कार्यवाही तीव्र पारेको छ। पछिल्ला वर्षहरूमा प्रविधिको सहज पहुँचसँगै यस्ता वित्तीय अपराध बढ़न थालेपछि प्रहरीले विशेष निगरानी र अभियान सञ्चालन गरेको हो। विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अनलाइन बेटिङ प्लेटफर्महरू बढ़ी सक्रिय हुने गरेको पाइएको छ। गएको आर्थिक वर्ष मात्रै अनलाइन बेटिङमा संलग्न 148 जना र क्रिप्टो करेन्सी कारोबारका 117 जना पक्राउ परेका थिए, जसमा ठूलो संख्यामा विदेशी नागरिक समेत रहेका छन्। पछिल्लो समय ठमेलबाट 17,79,00,000 रूपियाँ भन्दा बढ़ीको अवैध क्रिप्टो कारोबार गर्ने चिनिया नागरिक सहित अरू विदेशी र स्वदेशीहरूलाई प्रहरीले पक्राउ गरी कार्यवाही अघि बढ़ाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफलेका अनुसार अनलाइन बेटिङ, साइबर अपराध, ठगी र हुण्डीसँग जोड़िने भएकाले डिजिटल वालेट र बैंकिङ कारोबारमा कड़ा निगरानी राखिएको छ। मुलुकी अपराध संहिता अनुसार अवैध सट्टेबाजी गर्नेलाई प्रयोग भएको बिगो जफत गरी 1 वर्षसम्म कैद र 10,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै क्रिप्टो करेन्सी जस्ता अभौतिक मुद्राको अवैध प्रयोग गर्नेलाई बिगो जफत सहित 5 वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने कानूनी प्रावधान छ।
4: नेपाल रेडक्रसले 23 समितिहरूलाई स्पष्टीकरण सोधेको छ। अस्ति सोमबार बसेको बैठकले रेडक्रसको मर्म र भावना विपरीत काम गरेको आरोप लगाउँदै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार 7 प्रदेश समिति र 15 जिल्ला समितिहरूलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले नियमित अध्यावधि नगरेको, विधान विपरीत हुने गरी विभिन्न राजनैतिक दल र भातृ संगठनमा सक्रिय भएको लगायतका आरोप छ। महामन्त्री ऋषि रमण खनालले आज पत्र लेख्दै पत्र प्राप्त भएको 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भन्नुभएको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेस प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ। त्यस्तै सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, शंखासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रे, पलाञ्चोक, तनहु र पर्सा जिल्ला शाखा समितिलाई स्पष्टीकरण सोधेको रेडक्रसले जनाएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
6: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
5: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
6: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, वाट्सएप 98-65-44-24-96।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस हो खुशीको कनेक्सन
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 0.26 अंकले घटेर 2622.22 बिन्दुमा झरेको छ। आज बैंक जलविद्युत निर्जीवन बीमा र अन्य व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.07 अर्ब करोड़को कारोबार भएकामा आज 346 कम्पनीका 95,08,000 किता शेयर 3.29 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लन्जुङको सुन्दर बजारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ नेवानी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झुटो विवरण पेश गरी माध्यमिक तहको स्थायी शिक्षक बनेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगको अनुसन्धान अनुसार केसी 2063 सालमा अस्थायी विस्थापित शिक्षकलाई खुलेको आन्तरिक प्रतिस्पर्धामा आफूलाई विस्थापित शिक्षक दावी गर्दै जालसाजीपूर्ण विवरण पेश गरेका थिए। उनले त्यस अघि नै प्राथमिक तहमा स्थायी नियुक्ति लिइसकेका थिए र विस्थापित शिक्षक थिएनन्। यस्तै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेपालले केसीको त्यही झुटो विवरण प्रमाणित गरी परीक्षामा सामेल हुने मौका दिएको खुलेको छ। अख्तियारले शिक्षक केसी विरूद्ध कैद र जरिवाना तथा नेपानी विरूद्ध मतियारको रूपमा सजाएको माग दावी गरेको छ।
4: प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण वा फुकुवा नहुँदा झापा मोरङ र सुनसरीका जग्गाधनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा मोरङ र सुनसरीका 4,000 भन्दा बढ़ी घरधुरीको 5,424 किट्टा जग्गा रोका गरेको थियो। जग्गा किनबेच अंशाबण्डा र बैंक धितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुकुवा गर्न माग गरेको छ। पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्।
3: आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो। नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसको अवसरमा कार्यक्रम गरिन्छ।
4: 187 विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौँको हनुमान ढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र बंगलादेश फोटो पत्रकार संघको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो। काठमाडौँको ऐतिहासिक क्षेत्र हनुमान ढोकामा आयोजित प्रदर्शनीमा सर्वसाधारण तथा पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो।
3: गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे चोलाङ पार्टी लौरी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवा जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्रा क्रममा लेख लाग्ने टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको हो।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैंकङबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाँजा बरामद गरेको हो।
3: नेपाल दर्पणमा विदेशको खबर। रूसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बावजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ छातमा रहने बताउनुभएको कतार न्यूज एजेन्सीले जनाएको छ। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधेको प्रश्नमा प्रधानमन्त्री बर्नहामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लन्डनमा रहेको रूसी दूतावासले बेलायतले जानाजान युक्रेन युद्धलाई थप सर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। युक्रेनले पछिल्लो समय मस्को सहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्ड बेरी संस्था सम्बन्धित गोदामलाई निशाना बनाउँदै आएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। प्रख्यात टेनिस खेलाड़ी निकी किर्गियोस कोकिनको परीक्षणमा पोजिटिभ देखिएपछि अस्थायी रूपमा निलम्बनमा परेका छन्। 31 वर्षीय अस्ट्रेलियाली खेलाड़ी गएको जून 22 मर्लोरका ओपनको समयमा परीक्षणका लागि आफ्नो नमूना दिएका थिए। विश्व वरियताको 13 स्थानमा रहेका पूर्व खेलाड़ी किर्गियोस यही अगस्त 4 अस्थायी रूपमा निलम्बन भएका बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीले जनाए अनुसार किर्गियोसले यस अस्थायी निलम्बन विरूद्ध पुनरावेदन गर्न सक्थे तर अहिलेसम्म उनले त्यसो गरेका छैनन्। सामाजिक सञ्जाल इन्स्टाग्राम पोस्टमा किर्गियोसले आफूले ठूलो गल्ती गरेको र त्यसको पूर्ण जिम्मेवारी लिने बताएका छन्। निलम्बनको अवधिमा किर्गियोसले खेलाड़ी प्रशिक्षक वा दर्शकका रूपमा कुनै पनि ग्रान्ड स्लाम प्रतियोगिता वा पुरूष तथा महिला टेनिस टूरद्वारा मान्यता प्राप्त कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैनन्। यो प्रतिबन्ध न्यायाधिकरणको निर्णय नआएसम्म लागू हुनेछ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता। मन्त्री फेरबदलको तयारी नरहेको राजसभा सभापति लामिछानेको भनाई। सांसदहरूलाई मर्यादामा राख्न राजसभाले संसदीय दलको विधान नै संशोधन गर्ने।
3: मनसुन गर्ने विपदमा ज्यान गुमाउनेको संख्या उच्च। बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील। पूर्व सूचना पालन नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
4: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र। विदेशी नागरिक सहित स्वदेशी युवाहरूको संलग्नता बढ़।
3: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता। बेलायतले जानाजान युद्धलाई थप सर्काउने नीति अपनाएको रूसी दूतावासको आरोप।
4: र कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाड़ी किर्गियोस निलम्बनमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: अरू 97.6 MHz हर पल हर तपाईं सँगै
1: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना
2: एक थोपा रगत अनन्त आशीर्वाद तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ
1: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ
2: समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जन सेवा रेडियोलोजिस्ट सेवा आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान
1: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका जिल्ला अस्पताल संखुवा सभा ब्रह्म कुमारी समाज सेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा
2: रक्तदान जीवन

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्चादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
2: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 9841-25-9969, 9842-52-496, 9841-93-686 र 9842-76-778। शङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
6: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
7: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
7: औ लु, समस्याको समाधान भनेकै म
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: अब त्यहीबाट जानु
7: लाखे सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइ भएको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98521094, 98123742 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: अरू
1: 97.6 MHz हरपल तपाईं सँगै
2: अनि त बुझ्मा खुब नाच्छु भन्नु त जाउँ न त नाच अब नाच्छु त भन्यो भने आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है भइरहेछ यसो देखाइदिउँ क्या हो जाउँ न त
3: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी अब थर्ड जेनेरेसनको भजनको पालो

0: साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, चिचिला गाउँपालिका 1 देखि 5, मकालो गाउँपालिका 1 देखि 6, सिलिचोङ गाउँपालिका 1 देखि 5 र भोटखोला गाउँपालिका 2 देखि 5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1 देखि 4, सालपा सिलिछो गाउँपालिका 2 देखि 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527736, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह देखेर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोइन्टिङमा किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

0: साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूको लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861-43-460।
4: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
5: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
4: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
5: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
4: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल शङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी शङ्खुवा सभा।
5: रक्तदान जीवनदान सबैभन्दा महान दान।
6: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावर?

0: तडप गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
1: डुबकले हामी पनि त्यही मेन पारबाट जानुपर्छ।
2: अब त्यहीँबाट जानु
0: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उहाँका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525194, 98126772, र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, एयरपोर्ट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाघोबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029570192, फोन नम्बर 98423-4549।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा।

0: छति ऐसालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
1: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867123900। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083-29 गतेदेखि 2083 भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन

0: गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852089 संखुवा सभा 029420449 9852773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइको छ भन्थ्यो झुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीँबाट जाने
1: लाखै सल्लाह देखेर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812377742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: भाइको लागि प्यान्ट मेरो लागि अनि घरको लागि अरू कता पनि किन्नु छ
5: अनि के साह्रो हो तपाईँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त
4: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
5: हे लाठी त्यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
4: धन्यवाद दादा म अहिले नै गइहाले
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841506000
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069472

0: पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, चिठी पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति चिठी पारीबाट, यादहरू कति कति चिठी पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, चिठी पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम चिठी पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ भेट मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मिडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छबुलाल राई, पहले साइला, चैनपुर नगरपालिका 9 किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना शासनखर, माधी नगरपालिका 4 देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फावेल, सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
0: निशान योङहाङ, मङ्सेबुङ गाउँपालिका 3 इलाम,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा,
0: राज बिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9 भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका 10 लेवारे शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचुङ 1 बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जनिता चामलिङ राई, फेदिम नगरपालिका 5 सरसिउला केराबारी पास्तर हाल कुवेत,
0: विजय लिम्बु, 5 खपन नगरपालिका 1 कुसुवा शङ्खुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर 1 भाङराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित दिनी, धर्मदेवी नगरपालिका 2 तामाफोक शङ्खुवा सभा हाल कतार,
0: नवीन गुरुङ, 5 खपन नगरपालिका 9 शङ्खुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका 8 दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा।

0: मेरो आँखामा रसाउने गर्छ सधैँ तिम्रो तस्बिर हेरेर, मेरो आँखामा रसाउने गर्छ सधैँ तिम्रो तस्बिर हेरेर, तिमी खुसी छौ रे मलाई छोडी अर्कै प्रेमी फेरेर, तिमी खुसी छौ रे मलाई छोडी अर्को प्रेमी हेरेर, खुसी हुनु तिमी आँसु नखसुन्ती नयनबाट तिम्रो, खुसी हुनु तिमी आँसु नखसुन्ती तिम्रो नयनबाट, सधैँ माया गरोस् उसले खास सधैँ माया गरोस् उसले राखोस् अंगालोमा बेरेर, सधैँ माया गरोस् उसले राखोस् अंगालोमा बेरेर, याद आउने गर्छ तिम्रो धेरै सम्हाल्न सक्दिन मन, याद आउने गर्छ तिम्रो धेरै सम्हाल्न सक्दिन मन, छोड्दैन यादले तिम्रो मलाई बसेको छ वरिपरि घेरेर, छोड्दैन यादले तिम्रो मलाई बसेको छ वरिपरि घेरेर, मैले तिम्रो भाग्य लेख्न मिल्ने भए, मैले तिम्रो भाग्य लेख्न मिल्थ्यो भने कलम भाँचिदिन्थे सारा खुसी तिम्रै नाममा कोरेर, कलम भाँचिदिन्थे सारा खुसी तिम्रै नाममा कोरेर। हजुर, रात्रिकालीन नमस्ते नमस्कार कार्यक्रम क्षितिज पहाडीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मधुरलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको सदाझै नभनौ आजको बसाइमा म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुनिता कार्यक्रम क्षितिज पहाडीको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकै साथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ र विशेष गरी कार्यक्रम क्षितिज पहाडीको बसाईलाई तपाईँले हप्ताको तीन दिन सुन्दै आउनु भएको छ। आइतबार बुधबार शुक्रबार यही साँझ 8 बजेदेखि 9 बजेसम्म हामी तपाईँकै साथमा रहन्छौ। यो एक घण्टाको समय अवधिभरि हामी तपाईँहरूसँगै कुराकानी गर्नेछौ। यो बसाईमा तपाईँका विशेष सम्झना सन्देशहरूलाई समेट्नेछौ जहाँ चाहिँ घरदेशदेखि जति साथीहरू घरदेशमा हुनुहुन्छ उहाँहरूले परदेशमा रहनुहुने साथीहरूलाई सम्झन सक्नुहुनेछ भने परदेशमा रहनुहुने साथीलाई साथीहरूले घरदेशको साथीहरूलाई व्यवसायमा सम्झन सक्नुहुनेछ। विशेष गरी क्षितिज पहाडीको व्यवसाय तपाईँले हप्ताको तीन दिन सुन्दै आउनुभएको छ। व्यवसायमा हामी तपाईँहरूसँग जोडिनेछौ। तपाईँ यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। 9840668623 लाइन खुल्ला छ। यदि जहाँ देशभन्दा बाहिर हुनुहुन्छ उहाँहरूको लागि हामीले छुट्याएको वाट्सएप नम्बर पनि खुल्ला छ। 9840668623 लाइन खुल्ला छ। फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी यता घरदेशतिर रहनुहुने साथीले पनि फोन लाइन खुल्ला छ। 9840668623 लाइन खुल्ला छ। फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजन गरेर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै रातको समय छ यति बेला, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ त मैले यहाँबाट त तपाईँहरूलाई सबै प्रत्यक्ष रूपमा त देख्न सकिरहेको छैन। तैपनि यति बेला रातको समय छ, कतिपय साथीहरू खाना खाएर यति बेला बिस्तारामा पल्टिराख्नु भएको छ होला, कतिपय साथीहरू खाना सब्जी बनाउँदै हुनुहुन्छ होला होइन, कतिपय साथीहरू त यति बेला आधा निन्दातिर नै पुगिसक्नु होला, कतिपय साथीहरू कार्यक्रमको पर्खाइमा हुनुहुन्छ होला, जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै रातको समय छ व्यवसायी, तपाईँका गुड नाइट भनौँ आफ्ना सम्झना सन्देशहरू सँगले बसाइयो र अब पनि चाहिँ तपाईँहरूले फटाफट फोन डायल गर्न सक्नुहुनेछ। 9840668623 लाइन खुल्ला छ। यो बसाइमा तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ आएर भन्न चाहन्छु। र तपाईँ यति बेला जुन जुन अवस्थामा हुनुहुन्छ, जहाँ जहाँ रहेर हामीलाई सुनिराख्नु भएको छ होइन, यदि तपाईँलाई टाइम छ भने, टाइम मिल्यो भने हामीलाई व्यवसायमा फोन पनि गर्ने होला होइन, तपाईँको सम्झना सन्देशहरू चाहिँ राख्न सक्नुहुनेछ। भन्दै भन्दै र अब भने चाहिँ म ढिला गर्दिनँ, तपाईँहरूसँगै कुराकानी गर्नेछु। यति बेला हामी प्रवासी मनहरूको लागि भनेर छुट्याएको वाट्सएप नम्बर पनि खुल्ला छ। कता हुनुहुन्छ हाम्रो प्रवासी मनहरू साथीहरू, आज वाट्सएपमा कल आइरहेको छैन, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ म ढिला गर्दिनँ, म तपाईँहरूकै सम्झना सन्देशतर्फ लाग्छु। आजको लागि फर्स्ट टेन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: हजुर रात्रिकालीन नमस्ते नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आशिष नयन काठमाडौँबाट बोल्दै हुनुहुन्छ होइन, यो रात्रिकालीन प्रहारमा छौँ। आशिषजी यति बेला के गर्दै हुनुहुन्छ?
1: म त रुमतिर जाँदैछु भन्दा पनि बाटैतिर हो।
0: हजुर भनेपछि एकदम बाटोतिर नै रुम जाने जाँदै हुनुहुन्छ, यति बेला पुग्नु चाहिँ भएको छैन है?
1: अब जान जान लगाइरहेको छ यहाँबाट, अनि हजुर
0: हजुर एकदमै भनेपछि अब बाटोमा हुनुहुन्छ साथीले जानकारी दिनुभयो जे होस् अब बाटोमै फोन ट्राई गर्दै जानुभयो जे होस् फर्स्ट टाइम लकी कलर पनि हुनु भएको छ है
1: हजुर पक्कै पनि अनि आरामै हुन्छ तपाईँ
0: म एकदमै ठिकै छु राम्रै छु भन्नुपर्छ तपाईँको के छ खबर खबर सुनाउनुहोस् न
1: म एकदम ठिकठाक छु
0: हजुर ठिकै हुनुहुन्छ राम्रै हुनुहुन्छ सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु भयो आशिषजी अनि आउनुभयो यो रात्रिकालीन प्रहारमा छौँ हामी तपाईँका विशेष सम्झना सन्देशको कसको लागि
1: विशेष गरेर त हजुरहरूलाई नै शुभरात्री शुभ सपनीको कामना गरेँ अनि साथीहरू भन्नुपर्दाखेरि भुवन सुन्दास जन्मदिन मनाउने साथी हुन्थ्यो मनुषा मनिषा लान्थवा मनिषालाई जन्मोत्सवको अनेकिन्ती शुभकामना अस्वस्थ हुनुहुन्छ हाम्रो बुनु दिनसा राई नामतिर बुनुलाई शीघ्र स्वास्थ्य नामको कामना धेरै धेरै सम्झना अनि ढकाल धर्मराज सुनिल लिम्बू कमला मुखिया अनि सरस्वता पोखरेल अनि निर्मला भट्ट अनि मुना मुखिया त्रिजना मुखिया एक्सन विराज अनि हाम्रो वरुण सन्तलाई धेरै धेरै सम्झना त्यस गरी हिमा राई अनि प्रवीण मगर हिमा शेर्पा अनि त्यस गरी सानु कमला अश्विन सताङ सुनिल शेर्पा अनि लविसा सन्तोष अनि राजकला कुलुङ अनि दाइ शङ्कर किनार हाम्रो पूर्वी नाकाशमा धेरै सम्झना अमित अनन्त सुनवाए अनि बहिनी अघि सुनिता कुलुङ त्यसरी निर्मला आउने अनि अब हाम्रो मित्र आने सबै सबै चाहिँ नाम सुत्ने साथीहरूलाई सबै सबैलाई सम्झना शुभ सबैको कामनाहरू है सोचिन्छ है
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला आशिष नयन बस्नेत काठमाडौँबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा यो विषयमा राखेर छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ हेलो गुड इभिनिङ नमस्ते हजुर हजुर रात्रिकालीन नमस्कार कार्यक्रममा एकदमै धेरै स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सुनिता कुलुङ बोल्दै हुनुहुन्छ बालाबाट हजुर अनि के छ सुनिताजी यति बेला रातको समय छ के गर्दै हुनुहुन्छ हजुर मेरो पनि ठिकै छ राम्रै छ भन्नुपर्छ भनेपछि प्रोग्रामकै साथमा हुनुहुन्छ है हजुर हजुरलाई एकदमै खुसी लाग्यो आउनुभयो अनि खानापिना भइसक्यो हजुरको हजुर भनेपछि अब खानापिना भएको छैन अब खाने चाहिँ तर्खरमा हुनुहुँदो रहेछ जे होस् मेरो खाना भएको छैन भन्नुपर्छ अब खाना कार्यक्रम सकेपछि मात्रै खाने तर्खरमा छु आज म पनि भन्नुपर्छ है त ल हुन्छ एकदमै पर्खाइको घडी अब समाप्त हुनु लगभग छ टाइम धेरै छ पर्खिराख्नु होला म आउने नै छु है त हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम क्षितिज पारीको बसाइमा छौँ यो बसाइमा तपाईँका आफ्ना सम्झना सन्देश कसको लागि सम्प्रेषण गर्नुहुन्छ
2: संसार मेरो घर परिवार मेरो सम्पूर्णको लागि गुड नाइट शुभ सपनी अनि बोलो पुष्पम कला मानहरू सुन सुनेता राई युनिता तामाङ प्यारी साथी रोमन मुक्तान तामाङ अनि अश्विन सोताङ सपना तामाङ अनि सरस्वता पोखरेल कमला भनेको चाहिँ भोलि जन्मदिन छ जन्मदिन तिर्सेको सम्झना र बिना टिकासम्म भाइहरू केही कसै गर्छु त अनि कृष्ण तामाङ दिदाले मगर सजिङ मगर कृष्ण सिना लिम्बू विजय सानु कमला हिमा राई लक्ष्मी छेत्री राई सिया लिम्बू सुमा शेर्पा ताइरी विजय लिम्बू सुरज शेर्पा

0: नगर साथी धेरै हुनुहुन्छ नातिदेखि मुर्गा सुनेर बस्ने सम्पूर्णलाई गुटनाई गर्ने गाई नमस्ते।
1: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ संखुवा सभा बालाको साथी हुनुहुन्थ्यो उहाँसँग म छुटे। उहाँले पनि हाम्रा विशेष सम्झना सन्देश सबै सबै साथीहरू म व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड इभिनिङ नमस्ते।
2: हेलो नमस्ते।
1: हजुर गुड इभिनिङ नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: निमा शेर्पा काठमाडौँबाट।
1: हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ है?
2: हजुर हजुर
1: हजुर हजुर। अनि निमा यति बेला के गर्दै हुनुहुन्छ?
2: खाना खाएर बसिराख्छु म त।
1: हजुर खाना खाएर बसिराख्नु भएको छ अनि हामीलाई पनि सुन्नु भएको छ होला सायद होइन?
2: सुनेको आशिष नयन दाई बोल्दै हुनुहुन्थ्यो ठ्याक्कै साथी सम्झिसक्नु भएको छ फेरि केही सुनिताको लिङ्क गर्दै हुनुहुँदो रहेछ अनि ठ्याक्कै फोन गरेको लाग्छ।
1: हजुर हजुर जे होस् अब आलो पालो गर्नु पर्यो नि त एकैचोटि त कल लाग्नु असम्भव नै हुन्छ होइन र? हजुर ल हुन्छ आउनु भएको छ कार्यक्रम हामी सिद्धित पारेको बसाइमा छौँ। यो बसाइमा तपाईँको सम्झना सन्देश कसको लागि?
2: हुन्छ सर्वप्रथम त हजुरहरूको लागि नै गुड नाइट भन्न चाहन्छु अनि त्यस पछाडि भोलि जन्मदिन मनाउनु नि हाम्रो कमला घरले हुनुहुन्छ उहाँलाई अग्रिम शुभकामना अनि त्यस पछाडि साथीहरू भन्नुपर्दा उमा शेर्पा हुनुहुन्छ अनि दाइजु अम शेर्पा अनि प्रवीण मगर अनि त्यस पछाडि हुनुहुन्छ हाम्रो भर्खरै कल गर्नुहुन्छ दिदी हाम्रो सुनिता कुलुङ अनि नाना सुन सुनिता जुनाली बुहारी धेरै सक्दैन हामीलाई नाना सुन सुनिता अनि त्यस पछाडि हुनुहुन्छ हाम्रो फुचियम कलाई त्यहाँनिरलाई नि धेरै धेरै सम्झना गुड नाइट भन्न चाहन्छु अनि त्यस पछाडि पूर्णबहादुर थुलु हुनुहुन्छ अनि सरस्वती पोखरेल सुनिम शेर्पा हुनुहुन्छ दाइपुर विद्याकाशी आशिष नयन बस्ने ढकलदाजनीको सेवा लक्ष्मी छेत्री बुबु शिरिज मगर तारा भुजेल मेनका श्रेष्ठ दिया लिम्बू अनि त्यस पछाडि हुनुहुन्छ हाम्रो सुमित लिम्बू अनि दाई अरुण चञ्चललाई धेरै धेरै सम्झना दाई हुनुहुन्छ हाम्रो चञ्चल टिकाराम हुनुहुन्छ अनि हाम्रो सन्देश मगर जुनिया राई हुनुहुन्छ मन्त्री याफालाई शीतल आमा हुनुहुन्छ अनि रमेश कार्की हुनुहुन्छ अनि श्रेष्ठ सुरज अनि सिद्धान्त अर्जुन थापा अनि मिरिङ सिंह मगर हुनुहुन्छ अनि हाम्रो सचिन राई हुनुहुन्छ अनि धेरै धेरै साथी प्रकाश श्रेष्ठले लक्ष्मी राई हुनुहुन्छ यो सम्मान कार्यक्रममा माया गर्छन् भने मलाई चिन्न नै राजु भइकै सबै सबै साथीहरूको लागि सम्झना अनि गुड नाइट सपना मोक्सन तामाङ रञ्जना पाइङ सबैलाई ल बाई बाई।
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा संखुवा सभा चैनपुर गौर बैहाल यति बेला काठमाडौँबाट हुनुहुन्थ्यो। उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यदि सुन्दै हुनुहुन्छ भने आउनुहोला 9840668823 को लाइन खुल्ला छ। आज प्रवासी मनहरू कता हुनुहुन्छ? आज प्रवासी मनहरूले हामीलाई फोन गर्नु भएको छैन किन आज साथीहरू हराइराख्नु भएको छ होइन? आउनुहोला आफ्ना विशेष होइन अब सम्झना सन्देशहरू सबै सबै साथीहरूलाई राखेर व्यवसायबाट तपाईँ जान सक्नुहुनेछ। यति बेला म फोन लाइन तर्फ लाग्छु कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते। हजुर
3: हजुर
1: हजुर रात्रिकालीन नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भनेपछि बोल्दै हुनुहुन्छ तपाईँ चैनपुरबाट। अब ठ्याक्क मैले मेरो नाम भन्न मिलेन हाम्रो मनिषा पोया बोल्दै हुनुहुन्छ जस्तो लाग्यो है। हजुर अब तपाईँले मेरो नाम भनिसकेपछि मैले तपाईँको नाम त पक्कै भन्नै पर्यो होइन र? हजुर हजुर के छ हाम्रो अघि मनिषाजीको खबर खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ?
3: एकदमै ठिकै छ खाना खाएर बसिरहेको छु तपाईँलाई चाहिँ खाना अलिअलि उफ्रिरहेको छ के भन्नु म अब मैले
1: खाइहालेँ
3: अनि तपाईँ खाना भाराएर रहेछ अब अर्कोचोटि फोन गर्दै तपाईँलाई खाना खुवाई भन्छ।
1: हजुर हजुर पक्कै पनि म कुनै बेला खानेछु होइन कुनै बेला हाम्रो पनि भेट हुने हुन्छ होला कुनै बेला खाने नै छु होइन आजको लागि नखाए पनि अरू कुनै दिन खाउँला नि होइन र? हजुर ल अनि के छ अनि खबर खबर सुनाउनुहोस् यति बेला खाना खाइसकेर पनि सुतिराख्नु भएको छ होला है?
3: म चाहिँ सुतिरहेको छुइनँ बसिरहेको छु कतिखेर कार्यक्रम आउँछ भनेर सुनिरहेको छु बसिरहेको छु रेडियो ठुलो खोलेर सुनिरहेको
1: छु। हजुर भनेपछि एकदमै रेडियो ठुलो भोलम पारेर होइन हामीलाई सुन्ने अवसर पाउनु भएको छ होइन खानाहरू खाइसकेर यति बेला विस्तारमा पल्टिएर हामीलाई सुनिराख्नु भएको छ है? हजुर हजुर ल हुन्छ अनि आउनुभयो मनिषाजी व्यवसायमा तपाईँका सम्झना सन्देश कसको लागि राख्नुहुन्छ?
3: गुड नाइट विशेष राख्नुपर्दा प्रशपद तपाईँलाई मिसन मारा मित्र र हाम्रो अरू नेता हो इन्टरनेसनल गुड नाइट तपाईँ अन्त मान्छेलाई देख्नु होला है सरकारीमा भनेर चाहे केही हेरौँ अनि त्यसरी सानो तपाईँलाई बिस नाइट सुरु छ पनि मनको मान्छेलाई देख्नु होला है भन्न चाहन्छु। त्यसै गरी नाना सुन सुनिता राई दिदी सभा विशेष गुड नाइट सुरु छ पनि भन्न चाहन्छु। प्यारा साथी सुनिल शेर्पालाई गुड नाइट सुरु छ पनि।

0: त्यसरी के डेढ भयो भने रेबिका गएर उनीहरू गुटेर सुबसा पनि भन्नु जान्छु जति कार्यक्रम सम्पूर्ण गुट पनि एक लाख दिदी अन्तरा शेर्पालाई गुटेर सुबसा पनि भन्नु जान्छु ल
1: हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा हुनुहुन्थ्यो उहाँसँग म चाहिँ उहाँले पनि आफ्ना सम्झना सन्देश भनौँ भनौँ रातिकालीन सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर यो व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला फोन लाइन तर्फै लाग्छु वाट्सएप नम्बरमा फोन आउन सकिरहेको छैन कोही मित्र लाइनमा हुनुहुन्छ हेलो गुड इभिनिङ नमस्ते
2: हेलो नमस्ते गुड इभिनिङ
1: हजुर नमस्ते गुड इभिनिङ कहाँबाट को बोल्दै हुनुहुन्छ कार्यक्रममा स्वागत छ है त हजुरलाई हजुर एकदमै धेरै समय पछाडि आज कुराकानी भयो प्रवीणजी कता व्यस्त हुनुहुन्छ हजुर भनेपछि यसो कहिले काहीँ सम्झन मन लाग्छ चट्ट आइन्छ नत्र भने त फेरि कता गाई बिचमै कसो
2: त्यस्तो गाई त होइन अब के अरे फेरि भएर सुनिरह्यो भने चाहिँ कन्टिन्यू आउन मन लाग्ने अनि अब फेरि आफ्नै कामतिर बिजी भयो अनि अब भएन भने बेला बेलामा सम्झिन चाहिँ मन लाग्ने रहेछ
1: हजुर हजुर पक्कै पनि जे होस् अब सधैँ आइराख्ने आइराख्नु भन्दा पनि होइन अरू नयाँ साथीलाई नै पालो दिनु पर्यो होइन सधैँभरि पहिलाकै पुरानो साथीहरू आइराख्दा पनि हामीले पनि अलिकति अब भनौँ नयाँ साथीहरूसँग कुराकानी गरे जस्तो महसुस हुँदैन होइन एकदमै जे होस् सबैले कुरा ठ्याक्कै अब फर्मेट चाहिँ मिलाउनु भएको रहेछ जे होस् आज आइपुग्नु भएको छ प्रवीणजी अनि के छ खानापिना भइसक्यो
2: खानापिना भएर यतिकै बसिरहेको यहाँ म त यसो टिकटक हेर्दै थिएँ निमाले हतार हतार कानमा छोपिन्छ थरङ्ग भएको
1: हजुर हजुर भनेपछि एकदमै अब निमाले फोन लाग्नु भएको जस्तो लाग्यो मलाई यसो हेर्दाखेरि जे होस् अनि अब आउनुभयो सँगसँगै हुनुहुन्छ तपाईँहरू होइन हुन्छ प्रवीणजी यो साईमा तपाईँको सम्झना सन्देश तर्फै लागौँ है
2: हुन्छ फर्स्ट अफ अल तपाईँलाई शुभरात्रि कामना सहित धेरै धेरै सम्झना भन्न चाहन्छु है अनि भोजपुरतिर रहने घर परिवार मेरो अनि साथीभाइहरू धेरै धेरै हुनुहुन्छ सबैजनालाई मिठो माया सम्झना अनि शुभरात्रिको कामना देश विदेशमा रहेर सुनिराख्नु भएकोलाई रेडियोहरूलाई मेरा हाउसलाई अनि सबैजनालाई धेरै धेरै सम्झना माया अनि गुड नाइट लभ यु अल भन्दै बिदा हुन जान्छु है बाई बाई
1: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला प्रवीण मगर म उहाँसँग छुटेँ उहाँले पनि आफ्ना भनौँ सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला वाट्सएप नम्बरतर्फ लाग्छु म कोही मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते हेलो गुड इभिनिङ नमस्ते हजुर हेलो गुड इभिनिङ नमस्ते फोन लाग्यो बोलिदिनुहोस् न
3: नमस्ते गुड इभिनिङ
1: हजुर नमस्ते गुड इभिनिङ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर बल्ल फोन लाग्यो
3: बल्लबाट
1: ओहो ढकाल धर्मराज दुबईबाट बोल्दै हुनुहुन्छ कार्यक्रममा स्वागत छ हजुरलाई
3: फोनै लागिरहेको थिएन अनि के भएछ त भन्ने भइरहेको थियो
1: हजुर
3: लाग्यो
1: यहाँ मेरो पनि केही समस्या थियो भन्दा पनि समस्या पनि थिएन यता भनौँ अब अर्को आइडीमा लगइन भएको रहेछ त्यही भएर मैले तपाईँहरूको भनौँ अब त्यो फोनलाई चाहिँ मैले यसो हेरेको थिइनँ जे होस् आफ्नै आइडीमा लगइन भएको कारणले गर्दाखेरि मैले ठ्याक्कै अहिले चाहिँ रेडियोको आइडीमा लगइन गरेँ जे होस् आइपुग्नु भएको छ धर्मराजजी अनि के छ यति बेला के गर्दै हुन्छ
3: ड्युटी अब सकिन लाग्यो हतार हतारमा पनि छु मेरो नेटवर्क पनि अलि समस्या छ म त साथीभाइतिरै
1: हुन्छ हुन्छ ल सम्झिनुहोस् न कसलाई सम्झिनुहुन्छ
3: हुन्छ सम्झिनु पर्दाखेरि यति बेला रेडियो अरुणमा कार्यक्रम छिपतिचवारी सुनेर बस्नुहुने सम्पूर्ण साथीहरू अनि तपाईँलाई शुभरात्रिको कामना गर्न चाहे अनि साथीहरू आशिष नयन सुमी लिम्बू बहिनी हिमा राई वरुण चञ्चले सम्झिनी सरस्वता पोखरेल दिल्सा राई अनि एलिसा लिम्बू बहिनी सुनिता कुलुङ अनि अश्मी सोताङ सोनिम शेर्पा सानु कमला नाना सुनु सुनिता अनि भाइ निमा शेर्पा अनि पूर्वेली आकाश राई भाइ प्रवीण मगर अनि एक्सन विराज राई काली कमला अनेम राजघाले मगर अनि अभागी सिर्जना अनि विष्णु खनाल लगायत हाम्रो भूमिका राई अनि हुनुहुन्छ दाई चक्रवान्तवा गुरा सरोज सुसारा अमित किरात राई अनि भाइ जीवन पावेन लगायत धेरै साथीहरू हुनुहुन्छ जो जसले सुन्दै हुनुहुन्छ कार्यक्रमलाई, सबैलाई मिठो सम्झना, शुभरात्रि भन्दै बिदा भए।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला ढकाल धर्मराज वीर तामोर झापा गर्वैहाल दुबईबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो सम्झना सन्देश राखेर यो समयबाट बाहिरिसक्नु भएको छ भने यति बेला वाट्सएप नम्बर तर्फ लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते, गुड इभिनिङ। हजुर रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भनेपछि मोरङ केराबारी घर भइहाल प्रवासबाट राई टिके राई बोल्दै हुनुहुन्छ है? हजुर राई टिके राई बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर मेरो पनि समग्रमा खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ। मेरो खाना चाहिँ अहिले भएको छैन भन्नुपर्छ। अरू समग्रमा सबै ठिक छ, राम्रै छ भन्नुपर्छ है त हाम्रो राई टिकेजी। हजुर ल, पक्कै पनि हामी आराम कुशलै रहने कोसिस गर्नेछौ। अनि आउनुभयो कार्यक्रम क्षतिज पारेको व्यवसायमा, तपाईँको सम्झना सन्देश तर्फै लागौ। कसको लागि
4: अनि साथीहरू सम्झिनु पर्दाखेरि भोलिपल्टतिर हुन्छ मिडिया प्रेमी रानी सब हुनु, दार्जिलिङतिर हुनुहुन्छ दुर्गा कटुवा, धनकुटातिर हुनुहुन्छ हरपल रोस्नी, अनि शङ्कर सभातिर हुनुहुन्छ रञ्जन बाई मुराई, अनि मोरङ कानेटोरतिर तिर हुनुहुन्छ सिम्पलसना गुरुङ, अनि भारततिर हुनुहुन्छ राज कालिम्पोङमा, अनि त्यस्तै गरेर केटिएमतिर हुनुहुन्छ बहिनी सिमारी कान अर्जुन भाइ, त्यस्तै गरेर कुवेतमा हुनुहुन्छ जुनिता चन्द्र राई, धेरै मिस गरेको छु भन्न चाहन्छु। त्यसै गरेर हाम्रो केराबारतिर हुनुहुन्छ मेरो पनि सोनी, त्यसै गरेर मेरो घर फ्यामिलीलाई पनि म सबैको जानकारी गराउन चाहन्छु, साथै चुपचाप मिठा कामना गर्न चाहन्छु। त्यस्तै गरेर अहिले जति पनि साथीहरूले यस रात्रिकालीन शुभकामना सन्देश सुनेर बस्न सम्पूर्ण साथीहरूलाई शुभ सपनाको मिठा कामना।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राई टिके राई मोरङ केराबारी घर भइहाल प्रवासबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला म फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ। हजुर रात्रिकालीन नमस्ते। हजुर रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु पाँच खबनबाट, चन्द्रमाया तामाङ। अनि के छ हाम्रो चन्द्रमायाजीको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ?
5: मेरो खबर खाना सबै ठिकै छ भन्नुपर्छ। त्यसै भएको सम्झना चाहिँ खाना खाएर प्रोग्राम सुन्दै कल ट्राई गर्दै थियो, कल पनि लाग्यो भनौँ न।
1: हजुर भनेपछि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ, साथमा खानापिना भइसक्यो, खानापिना खाइसकेर पनि सुतिराख्नु भएको छ होइन? अनि हामीलाई यता सुन्दै पनि हुनुहुँदो रहेछ, फोन पनि डायल गर्नुभयो, फोन पनि लगाइसक्नु भएको छ है?
5: हजुर
1: हजुर ल, एकदमै आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। अनि के छ खबर, सन्चारमै हुनुहुन्छ होला होइन? हजुर मलाई पनि अहिले चाहिँ ठिकै छ, राम्रै छ भनौँ न, अब अलिकति स्वास्थ्यमा सुधार जहाँ आउँदैछ, म सन्चै छु, आरामै छु भन्नु पर्यो है अब चाहिँ। हजुर हजुर ल, हुन्छ, पक्कै पनि तपाईँको कामना मलाई ठ्याक्कै लाग्छै होला होइन, आशा गरौँ होइन अब। हजुर आशा गरौँ, भरोसा नपरौँ है, यस्तै हो कहिलेकाहीँ अब मान्छेको जिन्दगी, केही न केही त कहिलेकाहीँ अब सन्चो बिसन्चो त हुन परिहाल्यो नि होइन र? हजुर ल पक्कै पनि। अनि आउनुभयो कार्यक्रम क्षतिज पारेको व्यवसायमा छौँ, यो व्यवसायमा तपाईँका सम्झना सन्देश तर्फ लगाउन त कसको लागि राख्नुहुन्छ? दिदी धारा मगर, सानो कमला, मिठा प्रेमी मिनी शेर्पा, सुनिता कुलुङ,
5: बिनु बिनु त अनि साथीहरू त धेरै हुनुहुन्छ अब सबैलाई गुड नाइट सुनेर पनि भन्न जान्छु ल नमस्ते
1: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमा तामाङ सङ्खुवा सभा पाँच खबनको साथी उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर यो विषयबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रममा म पहिलो एकदमै साङ्केतिक पहिलो भनौँ गीत राख्दैछु एकदमै मिठो गीत छ परदेशी माइहरू मिलिरहेको आवाज भनेको छ गीत पश्चातमा फेरि फर्केर आउने नै छु कार्यक्रम क्षितिज पारीको बसाइलाई सुन्दै रहनुहोला।

0: हजुर, एकदमै मिठो गीत थियो। मेलिन रहेको आवाजमा मेरो परदेशी मायालु, मैले कार्यक्रममा पहिलो सांकेतिक कौशलीको रूपमा राखेको थियो गीतलाई। एकदमै मिठो गीत थियो। गीत पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरङ्गसँगै। अनलाइनमा तपाईँले यति बेला www.radioarun.com.np लगइन गरेर संसारी भरबाट एकैसाथ सुनिराख्नु भएको छ। आउनुहोला, हामी यति बेला रात्रिकालीन भनौँ रातको समयमा छौँ। एकदम तपाईँका सम्झना सन्देशहरूलाई समेटिरहेको छ। आउनुहोला 98 40 68 68 23 को लाइन। यति बेला म फोन लाइन तर्फ लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, रात्रिकालीन नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुनु सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो सुनिताजी, तपाईँको खबर खबर सुनाउनुहोस् न, यस समयमा के गरिदिनुहुन्छ? हजुर, भनेपछि भर्खरै खाना खाइसक्नु भयो। जे होस्, हामीमा अब कुराकानी गर्न सुन्नको लागि आइपुग्नु भयो है?
1: हजुर, एकदम
0: खाना खाएको छु। हजुर, जे होस्, कुराकानी गर्न पाइयो, आउनु भएको छ, रातको समयमा छौँ। अनि यो विषयमा तपाईँका सम्झना सन्देशको कसको लागि?
1: हुन्छ, विशेष त तपाईँ लगायत हाम्रो अभिनय सुनिन्छ, एकदम मिठो सम्झना, शुभरात्री, शुभ सप्तमी भनौँ। अनि मेरो घर फ्यामिलीमा काठमाडौँ नाना मनिका छोरी बबी रोडीलाई एकदम मिठो सम्झना, गुड नाइट। छोरा हेमालाई पनि एकदम शुभरात्री। ताईहरू जर्मन अनि भैरव मणिकुमारलाई एकदम शुभरात्री, मिठो सम्झना। अनि एकजना साथीहरूलाई गुड नाइट विशेष राख्नुभन्दा त भाइनीमा प्रवीण मगर, वरुण जन्चले टका दरबार, चासिस मगर, अनि शुभम श्रीतालाई मिठो सम्झना, शुभरात्री। अनि बुझ्नु सुनिता कुलुङ खुसी अङ्कलाई, अनि हाम्रो माया शेर्पालाई शुभरात्री, अनि हिमा राईलाई मिठो सम्झना, शुभरात्री। अनि सानो कमला बिनालिम्बु भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुँदो रहेछ, हाम्रो कमला गरेर अग्रिम जन्मदिनको शुभकामना, सानो सरगम। धेरै साथीहरू हुन्छ, मनिषा पोया, सुशीला विश्वकर, अनि रजिना विश्वकरलाई एकदम शुभरात्री। धेरै साथीहरू छ, नामै आएन, हाम्रो आदित्य राई, अब सबै साथीलाई एकदम शुभरात्री, शुभ सप्तमी भन्दै छुट्छु।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता राई हुनुहुन्थ्यो, सङ्खुवा सभा खातबारी बेतिनेको साथी, उहाँसँग म छुटे। यति बेला कोही मित्र हुनुहुन्छ व्हाट्सएप नम्बरमा? हेलो, गुड इभिनिङ, नमस्ते हजुर। हजुर, गुड इभिनिङ, नमस्ते, सेवारो, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुर सालपासीले छु गर्वै हाल कुवेतबाट सुस्मिता नाछिरिङ बोल्दै हुनुहुन्छ है? हजुर, ल, अनि के छ सुस्मिताजीको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि एकदमै रेस्ट टाइम छ, हामीलाई सुन्दै बसिराख्नु भएको छ यो व्यवसायमा? हजुर हजुर, ल, हुन्छ, एकदमै आउनुभयो, खुसी लाग्यो। कार्यक्रम क्षितिज पारीको व्यवसायमा छौँ। अनि यो व्यवसायमा तपाईँको सम्झना सन्देशको कसको लागि?
2: आफ्नो

0: सुरज पुन्सा राई अनि मिलु विजय अनि अश्विनी छोटाङ अनि शर्मिला राई अनि कसरी पनि मलाई सुस्केर नाच्नु भनेर के हुन्छ सबैजनालाई सपनी भन्न जान्छु ल बाबाई.
1: हजुर नमस्ते, टेक योर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सुस्मिता नाचिरिङ, साल पछिल्लो छु भोजपुर घर बैहाल, यति बेला सात समुद्र पारेको देश कुवेतबाट हुनुहुन्थ्यो. उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ. यति बेला वाट्सएप नम्बर तपाईँ लाग्छु, कोही मित्र हुनुहुन्छ. हेलो, गुड इभिनिङ, नमस्ते. हजुर गुड इभिनिङ, नमस्ते. हाम्रो सुरज राई तुम्सा बोल्दै हुनुहुन्छ है? हजुर अवश्य पनि. के छ नि हाम्रो सुरजीको खबर खबर सुनाउनुहोस्. मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ सुरजी. अब आजसम्म चाहिँ ठिकै छु, राम्रै छु भनौँ न. योभन्दा अगाडि त एकदमै अलिकति स्वास्थ्यमय समस्या नै थियो होइन, एकदमै जटिल समस्या थियो. जे होस् आज बिहानबाट चाहिँ केही समस्या अलिकति घट्दै घट्दै गएको क्रम छ होइन. अहिले चाहिँ ठिकै छु, राम्रै छु भन्नुपर्छ है त. हजुर हजुर हस् हुन्छ. अनि आउनुभयो कार्यक्रममा सुरजी, व्यवसायमा तपाईँको सम्झना सन्देश कसको लागि?
2: आजको विषयमा कार्यक्रम क्षितिज बारी मार्फत मेरो सम्झनाको सन्देशहरू राख्नु पर्दा हजुर लगायत अरुण एफएम इन्टर टिमलाई नै धेरै धेरै सम्झना अनि गुड नाइट शुभ छ पनि भन्न चाहन्छु. त्यस्तै गरेर भोजपुरमातिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा फारम र आरामको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु. भने केही साथीहरूको नामै लिनु पर्दा सर हुनुहुन्छ तीर्थ राई, मन मकान तामाङ, जोगेनी याङ लिम्बू, छिरिङ योन्जन रञ्जित राई, लिम्बू विजय सर हुनुहुन्छ, राजगिर काइला, आकाश राई, बियो राई, कृष्ण तामाङ, भाइ बिपिन रुन्दाली अनि शान्तिराम दाहाल र मातृका बस्नेत सर हुनुहुन्छ, अनु शेर्पा, अस्मी सोतङ, राजकला कुलुङ, सानुमाया शेर्पा, अनुसा विकसित राई, सरस्वता पोखरेल, प्रतिमा स्पर्शी, सरिना गुरुङ, कालीकमला ओलेम लिम्बू, ईश्वरी मेयोङ, अनिता नकोक, सन्ध्य थोमा, सुनी भुजेल, नाना भूमिका राई, स्वनिम शेर्पा, मिडिया प्रेमी राई, अनिसा मिडिया प्रेमी, निमु शेर्पा, युनिका बस्नेत, रिमा तामी, साइबी सोनिया कुलुङ, सुमित्रा पाखरिन तामाङ, रोशनी तामलिङ राई, सपना तामाङ मोक्तान, सुमिका मेवाङ, सुस्मिता नाथिरिङ, सुशीला विश्वकर्मा, सुमिना आले, अनमोल छेत्री, दिलदुक मिडिया, सन्जु शेर्पा, आशिका तामाङ, वर्षफा बेन लिम्बू, अञ्जना खिम्बुङ राई, सर्लिना कुलुङ लगायत मलाई सुरज राई तुम्सा भनेर चिन्नु नै. अन्त्य म करिना मगरलाई पनि भन्दै हजुरको बसाइबाट छुट्टी नै होस् त. नमस्ते, शुभरात्रि.
1: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्सा, भोजपुर घर भइहाल, यति बेला सात समुद्र पारेको देश मलेसियाबाट हुनुहुन्थ्यो. उहाँसँग म छुटेँ, यति बेला लाइनमा हुनुहुन्छ, फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ. हेलो गुड इभिनिङ, नमस्ते. हजुर नमस्ते, गुड इभिनिङ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु कमला घले, काठमाडौँबाट. के छ हाम्रो कमलाजीको खबर खबर सुनाउनुहोस् न.
3: मेरो खबर एकदम ठिक छ. म चाहिँ के भन्छ ठ्याक्कै फेसबुक खोलेको लाइ बाहिर रहेछ, रेडियोमा साथी बोल्दै हुन्थ्यो, वाट्सएप कल रहेछ भनेर अन्तर अन्तर बुझाएर भनेर बुटुटु बुढेर गएर वाट्सएपमा कल गरेको लास्टमा होइन रहेछ कि.
1: हजुर हजुर, एकदमै बुधबारको दिन तपाईँ किन अब रेडियो, पहिला त रेडियो प्रेमी हुनुहुन्थ्यो होइन, कति बेला कुन लिने भनेर तपाईँले पक्कै थाहा हुन्थ्यो. जब केटिएम जानुभयो तब बिर्सिनु भयो. हामी बुधबारको बजारमा चाहिँ हामी बिहान मात्रै लिन्छौँ है, भनौँ बेल रातको समयमा त हामी पक्कै तपाईँहरूसँग हामी जोडिन सक्दैनौँ होइन. बिहानको समयमा चाहिँ तपाईँले फोन गर्नु पर्थ्यो. अब जे होस् तपाईँले बेलुकाको समयमा फोन गरिराख्नु भएको थियो, मैले देखिरहेको थिएँ यहाँबाट, केही छैन. अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न.
3: मेरो खबर एकदम ठिकठाक छ, आराम कुसल खाना खाएर यतिकै प्रोग्राममा गर्दै बसिरहेको भनौँ न.
1: हजुर, भनेपछि खाना खाएर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है? हजुर ल, एकदमै खुसी लाग्यो आउनुभयो. हामी रात्रिकालीन यो समयमा छौँ, तपाईँको सम्झना सन्देश कसको लागि?
3: हुन्छ, फर्स्टमा त हजुरसँग निकै समय पछाडि कुरा भयो. फर्स्टमा हजुरलाई गुड नाइट दिवस पनि, अनि अलि अस्वास्थ्य पनि हुनुहुन्छ जस्तो लागेको थियो, शीघ्र स्वास्थ्य लाभको कामना आफ्नो केयर गर्नु होला भनेर चाहे. अनि भोजपुर कुलुङतिर रहनुहुने घर फ्यामिली मम्मी बाबा बुनु कलरहरूले सुन्दै हुन्छ होला, मिठो माया सम्झना गुड नाइट भन्न चाहन्छु। अनि अघि भर्खरै कल गर्नुहुने प्यारी नाना सुनु सुनिता राई अनि हाम्रो प्रवीण मगर निमा शेर्पालाई पनि गुड नाइट भन्न चाहे, अनि यही हुनुहुन्छ दाई सचिन घरलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि प्यारी साथी हुनुहुन्छ खुसी अङ्कला कुलुङ अगाडि सुनिता कुलुङ जुना लिम्बु नितिन सानकमा लगायत धेरै साथीहरू हुन्छ जति पनि यो समय प्रोग्राम सुनेर बस्नु भएको छ सबैलाई गुड नाइट शुभरात्री भन्न जान्छु ल। नमस्ते।
1: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला कमला घले हुनुहुन्थ्यो भोजपुर घरवे हाल काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे, उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर यो विषयबाट छुटिसक्नु भएको छ भने यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ। हेलो गुड इभिनिङ, नमस्ते हजुर। हजुर गुड इभिनिङ, नमस्ते सेवारो, हाम्रो लिम्बू विजय सर बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि। के छ हाम्रो विजयजीको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि एकदमै बिच बिचमा हामीले पनि सुन्दै हुनुहुन्छ, फोन पनि डायल गर्दै हुनुहुन्छ भन्दा पनि फोन त लागिसक्यो, व्हाट्सएपमा हुनुहुन्छ होइन? हजुर हजुर हजुर, के गर्ने एउटै फोनबाट सबैतिर भ्याउनुपर्छ, गाह्रो छ सुन्नलाई पनि पुग्नै पर्यो होइन, यता फोनमा डायल गर्नको लागि पनि पुग्नै पर्यो है। हजुर ल एकदमै आउनुभयो कार्यक्रम क्षितिज पारीको व्यवसायमा, एकदमै कुराकानी भयो, खुसी लाग्यो विजयजी, यो व्यवसायमा तपाईँका सम्झना सन्देश को कसको लागि?
4: सन्देश राख्नु पर्दा चाहिँ सर्वप्रथम त रेडियो अरुण भविता सिंह र तपाईँलाई विशेष रमजान हुन चाहन्छु। त्यसै गरी सङ्कसभा 555 रोगी मेरो घर परिवारमा पनि मिठो माया सम्झना छोराली छु भन्न चाहन्छु। त्यो नाम लिनुपर्दा चाहिँ सुन्ने कुनै हुन्छ श्रीराम दाउ सर, सुनिल शेर्पा,

0: सुस्मिता नागरी गुड नाइट साई मानिसहरूबाट पनि गुड नाइट भन्न चाहन्छु अनि जसको पेरेन्ट्स पनि उहाँहरूको गुड नाइट शुभ सपनी भन्न चाहन्छु र यतिखेर बसाइमा रेडियोहरू ट्युन अन गरेर बस्नु हुँदैछ सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई गुड नाइट भन्दै म बिदा भन्न चाहन्छु।
1: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला लिम्बू विजय शङ्खुवा सभा बासकापन गर्वै हाल प्रवासबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर व्यवसायबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रममा म फेरि पनि दोस्रो सांकेतिक कोशीले एकदम मिठो गीत छ छातीमा हात राखेर शिव परिवारको आवाजमा गीत सुन्दै रहनुहोला गीतपछि म एकैछिन फर्केर आउने नै छु।

0: उस्तै
1: हजुर, कार्यक्रम क्षितिज पारेको बसाइमा मैले एकदम मिठो गीत राखेको थिएँ, मान्छे मान्छेमा के नै गर्छ र होइन, छातीमा हात राखेर बोल गीत थियो। दोस्रो साङ्केतिक कोसेली तपाईँहरूमा मैले राखेको थिएँ र गीत पश्चात पुनः स्वागत छ। र लगभग अब हामी पनि कार्यक्रमको अन्तिम भागतिर छौँ, किनभने यति बेला ठ्याक्कै स्टुडियोको घडीमा 8 बजेर भनौँ, लगभग 9 बज्न आँट्यो, 8:49 गइसकेको छ। म तपाईँहरूसँग ढिला नगरिकन म तपाईँहरूसँगै जोडिन्छु व्यवसायमा, तपाईँकै कल मार्फत नै जोडिनेछु। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते।
2: धेरै जस्तो लाउँछ भन्थ्यौ, मैले कहिले पनि भुल्नै छैन तिमीलाई भन्थ्यौ, मैले कहिले पनि भुल्नै छैन तिमीलाई। त्यो मुटुमा अरूको नाम धेरै जस्तो लाउँछ परदेशीले, मन अब धेरै जस्तो लाउँछ मलाई छोरी अर्कै गाई धेरै जस्तो लाउँछ। हेलो,
1: हजुर नमस्ते। यति मिठो गजलको साथमा कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: सानु कमला।
1: हजुर, सानु कमला बोल्दै हुनुहुन्छ चैनपुर भन्ज्याङबाट। हजुर, एकदम मजाले। के छ नि हाम्रो कमलाजी, यति बेला के गर्दै हुनुहुन्छ?
2: अहिले त बसिरहेको, हिजोदेखि कल ट्राई गरेको, बल्ल आज लाग्यो
1: होइन। हजुर, भनेपछि हिजोदेखि नै कल ट्राई गर्नु भएको थियो, बल्ल आजको दिनमा फोन लाउन सफल हुनु भएको छ। भनेपछि तपाईँ हिजो बाटो लाग्नु भएको थियो तल भन्ज्याङ बाटो जन्पी आउनको लागि होइन? हजुर, जे होस् आइपुग्नु सफल हुनु भएको छ, कालो गाह्रो गाह्रै छ तल पार गर्नुलाई। जे होस् आइपुग्नु भएको छ कमलाजी, अनि व्यवसायमा के गर्दै हुनुहुन्छ नि? हजुर, भनेपछि सुँगुरलाई चारो पकाएर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है? हजुर, ल एकदमै खुसी लाग्यो आउनु भएको छ। हुन्छ, अनि यो व्यवसायमा तपाईँको सम्झना सन्देशको कसको लागि?
2: फर्स्टमा त हजुर अनि गुडलाई शुभ सपनी, अनि विशेष हजुरलाई सम्झना भन्न चाहन्छु। भोलिको दिनमा रहेर जन्मदिन मनाउने मिसिनु कमला घरलाई पनि जन्मदिन जन्मी बढ्दै साथमा गुड नाइट अनि उहाँ पनि भन्न चाहन्छु। अनि भाइ दिपक दिदी अनि निमा शेर्पा हुनुहुन्छ, नाना सुन सुनिता राई, बहिनी सुन्दा कुलुङ, मनिषा पोया हुनुहुन्छ, जिमा लिमु, प्रवीण मगर, वरुण चन्द्रले, गाईपुरमा ब्याका श्रोगन मोक्तान, सचिन नेवाङ हुनुहुन्छ, भाइ समित शङ्कर, राजी राई साइला हुनुहुन्छ, आदित्य राई, सुषमा तामाङ, निमिषा तामाङ हुनुहुन्छ, अनि श्रेता घिमिरे, अनि सुषमा तामाङ, अनि सुनिल शेर्पा, अनि हुनुहुन्छ आशिष नयन, अनि सरस्वता पोखरेल, रञ्जना दाङ राई, अनि बहिनी चन्द्रमाया तामाङ, अनि यो टाइममा जो जतिले प्रोग्राम सिलेक्ट गर्नुभएको छ, रिमा थामी, सुशीला विश्व शर्मालाई मेजनको फ्रेन्ड सुरु सबै मिठो सम्झना गर्दै जान्छु ल। टेक केयर, बाई।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानु कमला चैनपुरको भन्ज्याङबाट, उहाँसँग छुटेँ। यति बेला वाट्सएप नम्बर तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ? हेलो, गुड इभिनिङ, नमस्ते। हजुर हजुर, गुड इभिनिङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नेपाल घर पाँच तर्फ रिम हाल कुवेतबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ है? हजुर, पक्कै पनि। के छ हाम्रो जुनिताजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। यति बेला तपाईँहरूसँग नै यसरी नै कुराकानी गर्दैछु भन्नुपर्छ है त। हजुर, कुरा त गर्नु परिहाल्यो नि। हुन्छ, आउनुभयो, खुसी लाग्यो व्यवसायमा। तपाईँको सम्झना सन्देश तर्फै लागौ न त, कसको लागि?
3: अनि हुनुहुन्छ फर्सीको दिउ जीवन भाविन, बेस्टोक सुमकुमार लिम्बू, वसन्त श्रेष्ठ, गगन तेस्मी, अञ्जन थुलुङ, राज राई काइला, दाई लिम्बु रुजाई, रञ्जन तरी, कृष्ण तामाङ राई, पिके विके राईलाई शुभरात्रिको नाइट
1: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई, पाँच तर्फ दिन गडबै हाल यति बेला हुनुहुन्थ्यो साथी कुवेतबाट, उहाँसँग म छुटे। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड इभिनिङ, नमस्ते। हजुर हेलो गुड इभिनिङ नमस्ते.
0: हेलो रात्रिकालीन नमस्कार.
1: हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
0: हजुर
1: पाँच कमनबाट सपना तामाङ बोल्दै हुनुहुन्छ. के छ नि हाम्रो सपनाजीको खबर खबर, कता निन्द्रातिर हुनुहुन्छ कि क्या हो?
0: निदाको छैन, कल ट्राई गर्दै थिएँ, फोन लागेको उठाएको पाइन हो.
1: हजुर भनेपछि एकदम निदाउनु त भएको छैन, कल ट्राई गर्दै हुनुहुन्थ्यो, फोन लागेको थाहा पाउनु भएन है?
0: हजुर
1: जे होस् कहिले काहीँ यस्तै हुन्छ, अन्तिमतिर हुनुहुन्छ, जे होस् आउनु भएको छ. अनि के छ खबर खबर तपाईँको सुनाउनुहोस्.
0: मेरो बाबा ठिकै छ, मजाले अब दिउँसो घाम लाग्छ, बेलुका पानी पर्छ, कोदो रोप्ना धमै धमाधम छ हाम्रोतिर चाहिँ, त्यही भएर अब कल पनि आज भोलि पाक्नु
1: पाक्नु. हजुर हजुर के गर्ने, समय मिले अनुसार त तपाईँले गर्ने हुन्छ, कलहरू ट्राई गरिराख्नु हुन्छ, यता मलाई पक्कै थाहा छ नि त.
0: हजुर हो नि, तपाईँ अब बुझ्नुहुन्छ नि त.
1: हजुर बुझ्नु पर्यो नि त, मर्म सबैको, आफ्नो मात्रै बुझेर त भएन, सबैको बुझ्नै पर्यो होइन?
0: हजुर
1: ल हुन्छ, आउनुभयो कार्यक्रम क्षितिज पारेको बसाइमा छौँ, लगभग हामी अन्तिम अन्तिमतिर छौँ, आउनुभयो यो बसाइमा तपाईँको सम्झना सन्देश कसको लागि?
0: हुन्छ फर्स्टमा त हजुर लगाइदिएलाई नै गुड नाइट शुभ सपनी भन्न
1: चाहेँ,
0: अनि साथी हुनुहुन्छ नाना अनिसा तामाङलाई पनि गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि बहिनी चन्द्रमाया तामाङ, सानो कमला, निमा शेर्पा, सुरज राई तुम्सा, राजु राई काइला, तीर्था राई, सम्झना रुमाङ, भावना मगर, सुनिता चामलिङ, अब साथीहरू धेरै हुनुहुन्छ मलाई सपनामा.

त 8 बजेर 57 मिनट गइसकेको छ, 9 बज्न लागिसकेको छ। एटेन्जलसम्म हामीले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी एटेन्जलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीले विशेषै धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन फेरिको दिनहरूमा लाग्दैनछ, केही अन्यथा नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुहुने जम्मा 21 जना मिडिया प्रेमी साथीहरूलाई पनि एकदम विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम चितिसबारीको बसाईबाट म फेरि पनि आउँदो बसाईहरूमा तपाईँहरूमा भेट्ने बाचा गर्दै गर्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमित याखा बिदा हुन्छु। हवस् त नमस्ते, सबै सबैमा शुभरात्री, शुभ सपनी।

0: अरू
1: 97.6 MHz
0: हरपल
1: हर तपाईँ सँगै
2: रेडियो अरु टाइम चेक इट्स 9 PM
3: अहिले रातको 9 बज्यो।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

रचेको माला जप्तै सम्झिए देउतालाई, अबिर केसरी हाल्न थाले न छोडी एउटालाई, हेलाइ जाऊ भगवान म पनि तिम्रो सन्तान हो।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 भदौ 4 गते बिहीबार साउन शुक्ल अष्टमी 20 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन पूर्व प्रधानमन्त्रीका सुकियामाथि अख्तियारको छानबिन शुरू। संसद मात्र होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था। सरकारी स्वार्थका मुद्दामा आफू अनुकूल गरेको प्रधान न्यायाधीशलाई आरोप। 4 महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही। बजेट भिसामा विदेश गएका मध्ये 5% मात्रै स्वदेश फिर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जिल्ला प्रशासन तनहुमा पालो कुर्न नपर्ने शीर्षक।
0: जिल्ला प्रशासन कार्यालय तनहुले सेवाग्राहीले कार्यालयमा लामो लाइनमा बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउन क्यूआर प्रविधिको प्रयोग शुरू गरिएको छ। क्यूआर कोड मार्फत मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था लागू गरिएको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचय पत्र सेवामा टोकन प्रणाली लागू गर्दै टोकनमा क्यूआर कोड राखेको हो। सेवाग्राहीले टोकनमा रहेको क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि आफ्नो पालो कहाँ पुगेको छ र पालो आएको वा नआएको जानकारी लिन सक्नेछन्। नयाँ व्यवस्थाले टोकन लिएपछि सेवाग्राहीले कार्यालय परिसरमै बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ। सेवाग्राहीले घर बजार वा अन्य काममा रहेकै अवस्थामा समेत मोबाइलबाट आफ्नो पालोको अवस्था हेर्न सक्नेछन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देवा र पुष्पकमल दाहालका सोकियामाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइदिएको थियो, एक आयुक्त भन्छन्। त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं। उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी पारेको थियो, उनले बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्रिय बैंक, मालपोत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरिसकिएको छ। शेयर कारोबार सुबारी साधन देखि सम्पत्ति राखिने हरेक निकायलाई पत्राचार भइसकेको छ, एक अधिकृतले भनेका छन्। एक अधिकारीका अनुसार तीनैजनाको चाँडै बयान लिने तयारी भएको छ। केही अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ, त्यस विषयमा थप बुझ्ने काम भइरहेको छ, ती अधिकारीले भनेका छन्। पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि 13 पृष्ठको भारम समेत भराइएको आयोगले बताएको छ। त्यसमा बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानी लगायतका विस्तृत विवरण समेत लिएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको दरबार मार्गको सरकारी जग्गा सस्तोमा यतिसम्मलाई लीजमा दिएको, यतिसम्मबाट बालकोटमा 4 करोड़ रूपियाँ पर्ने जग्गा र रोज भिलेज हाउसिङको घर लिएको तथा नक्कली भूटाले शरणार्थी प्रकरणमा समेत नाम जोड़िएको आरोप छ भने त्यस्तै गंगा दाहाल अर्थात पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिवमाथि 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाहाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरारी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको आरोप छ। त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामाथि 24 भदौको घटनामा देउवा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउवासँग पनि स्रोत नखुल्ने, अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएको छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ भने 3 जनालाई बयान लिने तयारी गरिएको छ। 3 पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टीलाई पनि बेवास्ता गर्नुभएको छ। संसदमा उपस्थित नभएको भन्दै चर्को आलोचना भइरहेका बेला उहाँले पार्टीको संसदीय दलको बैठकलाई पनि बेवास्ता गर्नुभएको हो। बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सिंहदरबारमै रहनुभएका उहाँ भने जानु भएन। संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हुन्छ, तर रासोपा संसदीय दलको बैठकलाई उहाँले निरन्तर व्यवस्था गर्दै आउनु भएको देखिएको छ। संसदीय दलकै नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका बालेनले पछिल्लो 5 महिनासम्म संसदीय दलको बैठक समेत बोलाउनु भएको छैन। यसअघि पनि सभापति रवि लामी छानेले संसदीय दलको बैठक बोलाउनु भएको थियो। बुधबार रविले नै बोलाएको दलको बैठकमा पनि बालेन अनुपस्थित रहनु भएको थियो। बालेन रासोपाको वरिष्ठ नेता समेत भए पनि पार्टीको बैठकमा समेत जाने गर्नु भएको छैन। प्रतिनिधि सभालाई पनि उहाँले यसै गरी व्यवस्था गर्दै आउनु भएको छ। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको भन्दै चर्को आलोचना भएपछि यही साता सभामुख डोल प्रसाद अर्यालले सांसदका प्रश्नको उत्तर दिन रूलिङ नै गर्नु भएको छ। भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। संसदीय दलका नेता बिनाको बैठकले दलको विधान नै संशोधन गर्ने निर्णय गरेको छ। सांसदहरूको बैठकले रासोपा संसदीय दलको विधान 2083 संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन भएको छ। आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा कम्तीमा संसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानून निर्माण प्रक्रिया सशक्त बनाउन आवश्यक संशोधन गर्ने गरी विधान संशोधन कार्यदल बनेको छ। बैठकपछि नेता पराजुलीले भन्नुभयो, संसद मात्रै होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै डिजिटल प्लेटफर्ममा आफ्ना गतिविधिहरू अपडेट गर्न मन्त्रीहरूलाई निर्देशन उपशीर्षकमा खबर छ। अर्को राष्ट्रपति सभापति रवि लामी छानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा आरएसपी पल्स र एप डाउनलोड गर्न निर्देशन दिनुभएको छ। रासोपा संसदीय दलको बैठकमा उहाँले अनिवार्य रूपमा 24 घण्टाभित्र एप डाउनलोड गरेर गतिविधिहरू अपडेट गर्न निर्देशन दिनुभएको हो। पार्टी नेतृत्व र प्रधानमन्त्री बीच कुनै असमझदारी छैन, सभापति लामी छानेको भनाई छापिएको छ। रासोपा सभापति रवि लामी छानेले आफू र प्रधानमन्त्री बालेन शाह बीच कुनै असमझदारी नभएको बताउनु भएको छ। मन्त्री फेर्ने तयारी छैन, रासोपा सभापति रवि लामी छानेले सरकारका मन्त्रीहरू फेर्ने बारे कुनै छलफल वा तयारी नभएको प्रष्ट पार्नु भएको छ। यता गृहमन्त्री सुदन गुरूङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको दावी गर्नुभएको छ। संसदीय दलको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले आफूले जोकको रूपमा बोलेको विषयलाई ठूलो बनाइएको दावी गर्नुभयो। सरकारका काम जनतामाझ पुर्याउन नसकिएको मन्त्रीहरूको गुनासो, संसदीय दलको बैठकमा मन्त्रीहरूले आफूले गरेको कामबारे जानकारी गराएका थिए, बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट गरेका काम कारवाही गतिविधिबारे जानकारी गराइएको नेता गणेश पराजुलीले जानकारी गराउनुभयो। यी खबरहरू हिमालय टाइम्समा छापिएका हुन्।
2: त्यस्तै बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको संसदीय दलका नेता हुन् प्रधानमन्त्री बालेन्द्र शाह। तर बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसद र मन्त्रीलाई एउटै ठाउँमा राखेर निर्देशन दिने भूमिकामा देखिए पार्टी सभापति रवि लामिछाने। स्वयं लामिछाने पनि बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको प्रष्टीकरण दिए। तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत काट्छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए अनि मन्त्रीहरूले आफू सम्बद्ध प्रश्नको जवाब दिए। अन्तिममा मन्त्री र सांसद सबैलाई लामिछानेले सम्बोधन गरे। मन्त्रीहरूको काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था आएको भनेर कार्यशैली सुधार्न निर्देशन दिए। तर तत्काल मन्त्री फेरबदल नहुने संकेत गरे। यो काम गर्ने जिम्मेवारी र दायित्व संसदीय दलका नेता र प्रधानमन्त्रीको हो। मन्त्रीहरूलाई कमाण्ड गर्ने पनि प्रधानमन्त्रीले हो। बुधबार यस्तो भूमिकामा रवि लामिछाने आफूलाई प्रस्तुत गरिरहेका थिए। यति मात्र होइन, बालेन बिनाको बैठकले दलको विधान संशोधन गर्ने प्रक्रिया समेत अघि बढ़ाएको छ। रासोपा संघीय संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा प्रकाश चन्द्र परियार, कान्ति शिखा अधिताल र गणेश कार्की सदस्य छन्। कार्यदललाई 7 दिनको समय दिएको छ। यसअघि पनि राज्यसभाको विधानलाई लिएर विवाद भएको थियो। संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने मात्र होइन, पार्टीको आधिकारिक नीति निर्णय र दृष्टिकोण संसदमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदीय दललाई मार्ग निर्देशन गर्न सक्ने व्यवस्था राखिएको छ। संसदीय दलका नेता एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलका अनुसार रासोपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने चिन्ता बढ़ाएको छ। एकातिर बालेन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाइएको छ, अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछाने शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाई गर्ने प्रक्रियाले तीव्रता पाएको छ। वर्तमान सरकार गठन भएपछि 11,000 निजामती कर्मचारी कार्यवाहीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्र सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोड़िएका उजुरी दर्ता प्रक्रिया उल्लेख वृद्धि भएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए, जसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्स्योट गरिएको छ। सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र, 4 महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतको नेतृत्व सम्हालेको 3 महिनामै इजलास गठन र मुद्दा व्यवस्थापनलाई लिएर विवादमा परेका छन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा वरिष्ठता मिचेर संवैधानिक इजलास गठन गरेको र सम्पत्ति छानबिन आयोग विरूद्धका रिट आफ्नो नेतृत्वको इजलासमा पेश भएको विषयमा उनको भूमिकामाथि प्रश्न उठेको हो। शर्मा 13 जेठमा प्रधान न्यायाधीश नियुक्त भएका हुन्। उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पार्दै संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। वरिष्ठताको परम्परा मिचेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश बनाएको भन्दै त्यति बेलै प्रश्न उठेको थियो। प्रधान न्यायाधीश नियुक्त भएको एक सातामै संवैधानिक इजलास गठनको विषयमा विवाद देखियो। निजामती कर्मचारीको ट्रेड युनियन खारेजी विरूद्धको रिटमा प्रारम्भिक सुनवाईका क्रममा 28 वैशाखमा तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल आदेशको पक्षमा थिए भने विरोध शर्मा र सारंगा सुवेदीले फरक मत राखेका थिए। त्यस्तै नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय मिश्रका अनुसार संवैधानिक इजलास कि त वरिष्ठता वा गोला प्रथाबाट तय हुनुपर्छ। अब त प्रधान न्यायाधीशले निश्चित